सुनेर आउनुभएको छ आकाशवाणीको खरसाङ केन्द्र। आज हो सोमबार सन् 2026 सालको सेप्टेम्बर 7 तारिक। तदनुसार नेपाली क्यालेन्डर अनुसार विक्रम सम्वत 2083 सालको भदौ 22 गते। श्रोता, समय यस बेला बिहानको 6:26 भइरहेको छ भने हामी पनि यहाँहरू समक्ष आजको अधिवेशन लिएर उपस्थित भइसकेका छौँ। सर्वप्रथम त नमस्कार, साथै हार्दिक अभिवादन यहाँहरू सम्पूर्णमा। प्रसारण सहयोगी रेशमा छेत्री, प्राविधिक मित्र सचिन रोहागन र साथमा उद्घोषिका म छिरिङ डमाको तर्फबाट।

असफलता अन्त्य होइन, सफलतामा पुग्ने एउटा सिकाइ हो। नमस्कार आदरणीय श्रोता, यो महान वाणीलाई अघि राख्दै स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङको बिहानीको प्रस्तुति कार्यक्रम अर्चनामा।

श्रोता, आजको अर्चना कार्यक्रममा हामी प्रस्तुत गर्न लागिरहेका छौँ समस्याले जीवनको पाठ सिकाउँछ विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्न हेतु आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ लाटपञ्चर सिन्कोना बगान निवासी गणेश गुरुङज्यू। त आउनु श्रोता, सुनौ उहाँको प्रस्तुति।

नमस्कार, म गणेश गुरुङ, लाटपुञ्च सरकारी सिङ्गुना बगान, विशेषतः आकाशवाणी खरसाङ प्रति कृतज्ञता प्रकट गर्दछु। तथापि यसै आकाशवाणी खरसाङ अन्तर्गत सञ्चालन हुने कार्यक्रम अर्चनाका सञ्चालक महोदय तथापि सहकर्मी मण्डलीप्रति आभार व्यक्त गर्दछु। यद्यपि आजको यस महत्त्वपूर्ण क्षणमा म शीर्षक समस्याले जीवनको पाठ सिकाउँछ माथि स्पष्टता बोल्न गइरहेछु। आदरणीय श्रोतावृन्दप्रति करबद्ध नमन। जीवन एक यात्रा हो। यो यात्रा जन्मदेखि मृत्युसम्म अविराम चलिरहन्छ। जन्मदेखि मृत्युसम्मको बचाइको जुन आयतन छ, त्यो आयतनभित्र मान्छेले विविध रङका अर्थात् विभिन्न रूपमा समस्याको पर्खालसित ठोकिन पर्दछ। त्यो समस्याको पर्खाललाई भत्काउन एउटा यात्रीले कयौँ संकल्प, विकल्प, साहस अनि धैर्यताको पाइलाहरू हिँड्न पर्छ। पर्खाल पछाडि सौभाग्यको सुन्दर प्राकृतिक छटाहरू पनि भेट्न सकिन्छ, देख्न सकिन्छ, तथा दुर्भाग्यको विभत्स पहिरो पनि भेट्न सक्छ। समस्याको पर्खाल भत्काउँदै सुन्दर प्राकृतिक छटाहरूको अवलोकन गर्दै विभत्स पहिरोको कठिनाई तथा पीडा कष्ट स्वीकार्दै अगाडि गन्तव्यतर्फ बढिरहनु नै जीवन सफल बाँच्नु हो। समस्या बिनाको जीवन कसैको हुँदैन। मान्छेले आफ्नो जीवन यात्रापथमा समस्याको गहिरो खाल्टा भेट्न सक्छ। अभाव आवश्यकताको घुम्तीहरू मोड्न पर्छ, जसलाई बुद्धि विवेक सुनियोजित योजनाको आवश्यक पर्दछ। यस्तै उपाय विकल्पहरू हिँडेर सफलताको शिखर चुम्नुलाई जीवनको पाठ सिक्नु अथवा समस्याले जीवनको पाठ सिकाउँदछ भन्नमा अत्युक्ति नहोला।

एउटा शिशु जब आमाको गर्भमा विकास हुन थाल्दछ त्यस अवस्थादेखि नै समस्या टाँसिएर आउँदछ। जब शिशुले यस धरातलमा जन्म लिन्छ तब उसलाई बामे सर्नु, थिरी थिरी नानी उभिनु, टुकुल टुकुल हिँड्नु, दगुर्नु एउटा नानीको निम्ति विकट समस्या पर्दछ, जसलाई स्वीकार्नै पर्ने बाध्यताले जीवनको पाठ बोध हुन्छ। देशलाई सिमानाको समस्या, रोगीलाई स्वास्थ्यको समस्या, दरिद्रलाई धनको समस्या आइपर्दछ। तर सिमाना विवाद तथा समस्यादेखि देश पछि हट्नु भएन, स्वास्थ्य समस्याको पीडाले रोगी आत्महत्या मर्नु भएन, धन अथवा आर्थिक समस्याको खाडलमा दरिद्र पुरिनु भएन। जहाँ प्रश्न छ त्यहाँ उत्तर छ, जहाँ समस्या छ त्यहाँ समाधान छ। समाधानको पहाड चढेर समस्याको पहाड कुल्चिनु पर्दछ। समस्या आफ्नै विभिन्न अनुहारमा आफ्नै उच्चता र विविध रङमा रङ्गिएर आउँछ र मान्छेको जीवन पथमा उभिदिन्छ। जसलाई नाघेर पटक्क अघि बढ्न सक्दैन त्यसको संरचना हेरेर बल बुद्धिको प्रयोग गर्नुपर्छ। यसरी फुटाउँदै हटाउँदै जीवनको यात्रा निरन्तर गरिरहनु जीवनको पाठ सिक्नु हो। घोडालाई घोडाकै भारी, गधालाई गधाकै भारी, गरौँ होस् अथवा हल्का होस् भारी स्वीकारेर बोक्नै पर्छ, नत्र घोडा होस् अथवा गधा भोकै बस्ने परिस्थिति आइपर्छ। अर्थात् मान्छेले आफ्नो स्तरता, आफ्नो योग्यता, आफ्नो सक्षमता अनुसारको समस्याको होरीको तीव्रता सहनै पर्दछ। जसले सहन सक्दैन ऊ निरीह ढल्न पर्दछ। उसले जिन्दगीको चुनौतीसित हारेर जीवन यात्रादेखि विदासम्म लिन्छ। यसरी हरेकले आफ्नो जीवन बाँच्दछ, अर्थात् जीवनको परिभाषा बुन्दछ। एउटा घर उभिनलाई जसरी योजनाको अर्थात् आर्थिक अभाव, जनसहयोग, शारीरिक परिश्रमको समस्या आइपर्छ, जसले उक्त समस्याको समाधान गर्न सक्छ उसले एउटा घर स्थापित गर्न सक्छ।

0: श्रोताहरूले आजको अर्चना कार्यक्रममा सुनिरहनु भएको छ समस्याले जीवनको पाठ सिकाउँछ विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ गणेश गुरुङज्यूले।
1: एउटा घर महल उभ्याउनलाई विविध समस्याहरूको सामना गर्न पर्दछ, जस्तै आँधी तुफान, हुरी बतास। त्यस्तै प्रकारले एउटा मान्छे सफल बन्नलाई भोक तिर्खा, अनिन्द्रा रात तडपेर, खुन सुकाएर, पसिना चुहाएर सफल बन्दछ, त्यसैलाई भन्दछ समस्याले जीवनको पाठ सिकाउँदछ। आफै उभिन सिक्नेहरू आफै हिँड्न सक्छ, किनभने उसले उभिनलाई कतिपय कष्टका थिरी थिरी गरेका हुन्छन् अनि हिँड्न पनि कोसिस गर्छन्, तर लड्छन्। साथै उठेर हिँड्नु कुद्नु जीवनको पाठ सिक्नु हो भन्नुमा दुई मत नहोला। भन्नुको तात्पर्य, जसले आफ्नो मातापितालाई वैशाखी बनाएर जीवन उपभोग गर्छन्, उसलाई कुनै समस्याको हुरीले हल्लाउँदैन, समाधानका विकल्पहरू भौँतारिन पर्दैन, अभावको खोल्चाले थुन्दैन। जिन्दगी खोला सधैँ सलल एकनासे बगिरहन्छ। उसलाई जिन्दगीको सुन्दर फूल फुलाउँदा भोग्न पर्ने कष्ट, पीडामय समस्याको कुनै ज्ञानै हुँदैन, कारण उसको भार वैशाखी भएर मातापिताले बोकिदिएको हुन्छ र नै उनको जीवन सन्तुलित बन्छ। अभाग्यवश वैशाखी मकिएर बुढो भएर भाँचिए उनको जिन्दगी खोला दिशाहीन बग्छ। नवनिर्मित बाटो हिँड्न सहज हुन्छ, तर बाटो बनाउँदै हिँडेर नयाँ बाटोको रूपरेखा तयार पार्नु जीवनको पाठ सिक्नु हो, जसलाई भावी पिँढी समेतले मनको ताकमा सजाएर राख्दछ। समस्यादेखि भाग्ने मान्छे निरीह हुन्छ, जसरी हुरी बतासले भत्काएको घर जीर्ण बन्दछ। एउटा जीर्ण घरले पटक्क आश्रय दिन सक्दैन, त्यसले आफ्नो अस्तित्व हराएको हुन्छ। त्यस्तै प्रकारले एउटा निरीह मान्छे जीवनदेखि भागेका हुन्छन्, हारेका हुन्छन्। उनको जिन्दगीको रहर, इच्छा, आकाङ्क्षाका बिरुवाहरू कहिले हरियो पाउँदैन, अर्थात् उनले जीवनको पाठ सिक्नै सकेन। एउटा बिरुवा बृहत छायादार भएर उभिनलाई आँधी हुरी बतासको पिटाइ सहनु पर्दछ। कहिले घाम ओढेर पातहरू पहेँलै भएर पहेँलिन पर्छ, त कहिले हुरी बतासको तीव्रताले पातको वस्त्रहरू झारेर निर्वस्त्र नाङ्गो बनाइदिन्छ। यसरी पहेँलिँदै नागिँदै एउटा बिरुवा बृहत वृक्ष भएर उभिन्छ। यसरी एउटा बृहत वृक्ष उभिएर मात्र त्यसले आफूलाई चिनाउन सक्षम बन्छ र शीतल छाया दिन सक्छ। स्वादिष्ट फल फल्न सक्छ अनि सुगन्धित फुल फुल्न सक्छ। साथै आफू जस्तै सुन्दर बलियो छायादार र फलदार वृक्षहरूको जङ्गल तयार गर्न सफल बन्छ। भन्नुको तात्पर्य, एउटा सानो बिरुवालाई विभिन्न दुःख पीडा सहेर रुख उभिनलाई आफ्नो जीवनको पाठ थाहा हुनु हो। त्यस्तै प्रकारले एउटा मान्छेलाई आफ्नो यात्रा पथमा हिँड्दा कहिले समस्याको लहरामा अल्झेर लड्छ, तर उठ्न पर्छ। कोही बेला दुविधाको दोबाटोमा अल्मलिन्छ, तर सठिक दिशाको निर्णय गरी गन्तव्यतर्फ अग्रसर गर्नुपर्छ। उठ्न खोज्दा दुःख पीडा रोग कष्टको आकाशले बज्र हान्छ, तर उठ्न छोड्नु भएन। अभावको खडेरी पर्छ, धैर्यको बाँध फुट्नु भएन। यसरी समस्यै समस्याको ठूलो नदीमा बुद्धि, साहस, धैर्य र परिश्रमको डुबुल्की मार्दै सफलताको केन्द्रमा पुग्नु पर्दछ, अर्थात् सफलता उत्तीर्ण पर्दछ। यसरी किनार पुग्नलाई समस्याले जीवनको पाठ सिकाउँदछ भन्नमा दुई मत हुने छैन।

समस्या भनेको पीडा हो। रोगबाट निवारण पाउनुलाई पीडा सहनु पर्दछ। यदि दिनको उज्यालो खाँचो भए रातको अन्धारोसित सम्झौता गर्नै पर्छ, अनि मात्र खुसी र आनन्दको न्यानो घाम उदाउँदछ। त्यसैले धैर्यताको बाँध टुट्नु हुँदैन। अँध्यारो पछि उज्यालो, रात पछि दिन नै आउँछ। हरेक मान्छेको आफ्नै प्रकारको समस्या हुन्छ। समस्या

समस्याले भरेको संसारमा मान्छे न त धनले खुसी छन् न त जनले। एउटा अन्धालाई आँखाको समस्या, लङ्गडालाई खुट्टाको समस्या, तर अन्धोले एउटा बलियो काँधको सहयोगमा जीवन सरल बाँच्न सक्छ, एउटा लङ्गडोले बैशाखी टेकेर यात्रा हिँड्न सक्छ। यसरी अन्धोले आँखाको समस्या समाधान गर्दै जीवनको पाठ सिक्न सक्षम बन्छ, जसरी बैशाखीको सहारा टेकेर एक लङ्गडाले सफल यात्रा तयार गर्छ। संयोगको निम्ति वियोग समस्या, भोकको निम्ति भोजन समस्या, प्यासको निम्ति पानी समस्या। समस्या समस्याहरूको डाँडाहरू मसार्दै जब बादल समाधान उठ्छ तब सफलताको आकाश चुम्दछ। समस्या समस्याहरूको घुम्ती हिँड्दै जब एक यात्रीले गन्तव्य टेक्छ तब जीवनको यात्रा सफल बन्छ, अन्तत समस्याले जीवनको पाठ सिकाउँदछ। समस्या ठोकिएर समस्या पल्टेर समाधान लड्दै लड्दै चिल्लो भएको ढुङ्गालाई थाहा छ, समस्याले जीवनको पाठ सिकाउँछ। तीव्र हुरी बतासमा निर्घात पिटिएर प्रचण्ड घाम ओढेर समाधान अग्लिएको हिमाललाई थाहा छ, समस्याले जीवनको पाठ सिकाउँछ। समस्याको खोला तरेर समस्याको पहाड चढेर सफलताको शिखर टेक्ने यात्रीलाई थाहा छ, समस्याले जीवनको पाठ सिकाउँदछ। समाप्त। धन्यवाद।

श्रोता, आजको अचानक कार्यक्रममा हजुरहरूले सुन्नुभयो समस्याले जीवनको पाठ सिकाउँछ विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो लाठपञ्चर सिन्कोना बगान निवासी गणेश गुरुङज्यूले, अनि साथमा सुन्नुभयो विभिन्न भक्ति सङ्गीतहरू पनि। हस् त श्रोता, हजुरहरू सबैमाथि भगवान्को कृपा दृष्टि बनिरहोस् भन्ने कामनासहित कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुना पनि आजलाई बिदा चाहन्छु। नमस्कार।

यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेका छौँ आकाशवाणी दिल्ली केन्द्रको समाचार र यसको निम्ति केही क्षण प्रतीक्षा साँच्नुहोस् अनि सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्र।

सम्पूर्ण श्रोताहरूलाई फेरि पनि शुभ प्रभात भन्दै आजको बिहानीलाई अझ रमाइलो बनाउन लिएर आएका छौँ केही आधुनिक गीतहरू कार्यक्रम शुभ प्रभातमा। पहिलो गीत स्नेश्री थापाको स्वरमा स्वीकार्नुहोस्।

र यो कार्यक्रम हाम्रा कृषक श्रोताहरूले पनि सुनिरहनु भएको होला र उहाँहरूको निम्ति जानकारी लिएर आएका छौँ कोठेबारी सम्बन्धी खेतीपातीबारे सल्लाह अन्तर्गत। र यहाँहरूलाई थाहा भएकै कुरा हो कि हिजो आज सागसब्जीको दाम दिनोदिन बढ्दै गइरहेको छ र हामीले पैसा तिरेर पनि ताजा सागसब्जी पाउन सक्दैनौँ। त्यसैले हामीले घरको वरिपरि कोठेबारी बनाउनु नितान्त आवश्यक छ। कोठेबारी भन्ने बित्तिकै ठुलो जमिनको एक अंश बुझिन्छ जसमा एकै किसिमको सागसब्जीहरूको मात्र खेती नगरेर विभिन्न थरीका सागसब्जीहरू लगाएको भरिभराउ ठाउँ हुनपर्छ। सर्वप्रथम कोठेबारीलाई राम्ररी बारबेर गर्नुपर्छ किनभने बारबेर नगरी कुखुरा बाख्रा पसेर कोठेबारीभित्र लगाएको सागसब्जी नष्ट गर्न सक्छ। त्यसपछि बारी राम्ररी खनखान गरीवरी त्यसमा राम्रो पाकेको गोबर मल वा कम्पोस्ट मल हालेर बारी तयार गर्नुपर्छ। एउटा कुरा याद राख्नुपर्छ कि सागसब्जीको बारीमा कहिले काँचो गोबर प्रयोग गर्नु हुँदैन। दोबर उत्पादन पाउनका निम्ति आफ्नो बारीको माटोको जाँच गराएर रासायनिक मल लगाए फलन दोबर पाउन सकिन्छ। हामीले जहिले पनि उच्च फल्ने खालको र छिटो पाक्ने थरीहरू कृषि विशेषज्ञहरूसित सोधेर लगाउनुपर्छ। कोठेबारीको लागि पानीको राम्रो व्यवस्था हुनपर्छ किनभने कोठेबारीको निम्ति पानीको अत्यन्त प्रयोजन हुन्छ। यसरी मल माटो अनि पानीको निम्ति राम्रो प्रबन्ध हुँदा समयमा सागसब्जी मौलेर आउँछ र घरमा सागसब्जीको जटिल समस्यालाई सहजै पुरा गर्न सकिन्छ। त यहाँहरूले पनि आफ्नो कोठेबारीमा सागसब्जीहरू लगाउनुहोस् र सागसब्जी ताजा सागसब्जीहरू खानुहोस् र यहाँहरूले जानकारी पाउनुभयो कोठेबारी सम्बन्धी।

आज ने से विश्व राय प्रसाद का शर्मा यहाँ रिलीज सुन्दै हुनुहुन्थ्यो यो आधुनिक गीत। आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत यहाँहरू सम्पन्नमा म छिरिङडमाको तर्फबाट। श्रोता भनिन्छ बिहानी उठी ईश्वरको स्तुति गर्दा दिनचर्याको काम सफल हुन्छ, साथै मनमा असीम आनन्द उत्पन्न हुन्छ। ईश्वरको स्तुति नगरे पनि भजन सुन्दा मात्र पनि असीम आनन्द उत्पन्न हुन्छ र यहाँहरूलाई पनि यही आनन्द उत्पन्न गराउन हेतु सुनाइरहेका छौँ यो भजन। स्वीकार्नुहोस्।

0: भजन सुन्दै हुनुहुन्थ्यो अर्पण सापकोटा र अर्चना शर्माको स्वरमा। श्रोता, समय यस बेला बिहानको 7:25 भइरहेछ र अब समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला केही वर्षहरूमा भारत र फ्रान्स सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनु भएको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले नयाँ दिल्लीको सत्यनिकेतन क्षेत्रमा भवन भत्किएको घटनाको न्यायिक जाँचको आदेश दिनुभएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले इसरोको भूमिका बारेमा मीडियाको अनुमान र गलत सूचनाको बारेमा स्पष्टीकरण जारी गरेको छ। इरानले आगामी दिनमा हर्जुम जलडमरू मध्य बाहिर नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गरिने बताएको छ। अनि भारत एएफसी अन्डर 20

0: एसिया कप फुटबलमा छनौट भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला केही वर्षहरूमा भारत र फ्रान्स सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनु भएको छ। उहाँले भन्नुभयो, राष्ट्रपति म्याक्रोसँग मिलेर दुई देशहरूले एक विशेष वैश्विक रणनीतिक साझेदारी निर्माण गरिरहेका छन्। फ्रान्सको पेरिसमा स्वामी नारायण मन्दिरको उद्घाटनको अवसरमा भिडियो कन्फरेन्स मार्फत बोल्दै श्री मोदीले भन्नुभयो, प्रविधि, कृत्रिम बुद्धिमत्ता र रक्षादेखि अन्तरिक्ष र जलवायु परिवर्तनसम्म दुई देशहरू नयाँ गति र नयाँ ऊर्जाका साथ अगाडि बढ़िरहेको छ।
1: भारत और फ्रांस के संबंध नई ऊंचाइयों तक पहुंचे हैं। मेरे मित्र प्रेसिडेंट मैक्रों के साथ मिलकर दोनों देश एक स्पेशल ग्लोबल स्ट्रेटेजिक पार्टनरशिप बना रहे हैं। टेक्नोलॉजी, एआई और डिफेंस से लेकर स्पेस और क्लाइमेट एक्शन तक हम एक नई गति और नई ऊर्जा के साथ मिलकर के आगे बढ़ रहे हैं। हम 2026 को इंडिया फ्रांस ईयर ऑफ इनोवेशन के रूप में भी सेलिब्रेट कर रहे हैं।
0: उहाँले भन्नुभयो, इतिहास फ्रान्समा भारतीय सैनिकहरूको बलिदानको साक्षी छ। यो इतिहास अझै पनि सामूहिक स्मृति र हृदयमा जीवित छ। मोदीले भन्नुभयो, भाषाहरूमा रुचि राख्नेहरूलाई यो पनि थाहा छ कि संस्कृतलाई बढावा दिन र लोकप्रिय बनाउनमा फ्रान्सेली विद्वानहरूको भूमिका कति महत्वपूर्ण छ। उहाँले भन्नुभयो, रामकृष्ण परमहंस र स्वामी विवेकानन्दमाथि रोमेन रोलल्याण्डको लेखनले दुई समाजलाई अझ नजिक ल्यायो। आज भारत र फ्रान्स बीच आपसी सम्बन्धको एक महत्वपूर्ण माध्यम बनेको बताउँदै प्रधानमन्त्री मोदीले भन्नुभयो, हिजआज भारत फ्रान्स संयुक्त उद्यमको सम्भावनाहरूको बारेमा धेरै छलफल भइरहेको छ। उहाँले स्वामी नारायण मन्दिरले यस सम्भावनालाई पनि नयाँ आयाम दिएको बताउनुभयो। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले नयाँ दिल्लीको सत्यनिकेतन क्षेत्रमा भवन भत्किएको घटनाको न्यायिक जाँचको आदेश दिनुभएको छ। उहाँले भवनका मालिक विरूद्ध एफआईआर दर्ता गर्न पनि निर्देश दिनुभएको छ। मुख्यमन्त्री कार्यालयका अनुसार घटनास्थलको अवस्था र दुर्घटनाको प्रारम्भिक मूल्याङ्कन गरेपछि यो निर्णय लिएको हो। मुख्यमन्त्री कार्यालयले यो गम्भीर घटनाका लागि जो कोही पनि जिम्मेवार पाइनेछ त्यसको पूरा जवाबदेही तय गरिने र कानून बमोजिम कडा कार्यवाही गरिने जनाएको छ। यसैबीच हिज राति अर्को सौ फेला परेपछि दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुगेको छ। घटनास्थलमा राहत र उद्धार कार्य जारी छ। टोलीहरू भग्नावशेष हटाउन खोजिरहेका छन् र अन्य कुनै व्यक्ति फँसेको हुन सक्ने आशंका गरिएको छ। एनडीआरएफ, अग्नि नियन्त्रक, दिल्ली पुलिस र अन्य एजेन्सीहरूको टोली घटनास्थलमा राहत र उद्धार कार्यमा जुटेका छन्। दिल्लीका मेयर प्रवेश वाहीले चार तल्लाभन्दा अधिक रहेका सबै अवैध निर्माण भवनहरू तुरन्त सील गरिने बताउनु भएको छ। उहाँले लापरवाहीका लागि जिम्मेवार अधिकारीहरू विरूद्ध कडा कार्यवाही गरिनेछ, जसमा तत्काल बर्खास्त पनि गरिनेछ। दिल्ली विश्वविद्यालय को श्री वेंकटेश्वर कलेज भवन भत्किएका कारण आज बन्द रहनेछ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डा लगायतले यस दुखद घटनाप्रति संवेदना व्यक्त गर्नुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, दिल्ली पुलिस आयुक्त र राष्ट्रिय आपदा मोचन बल एनडीआरएफका महानिर्देशकहरूसँग कुरा गर्दै घटनास्थलको स्थितिको समीक्षा गर्नुभयो। श्री शाहले घाइतेहरूलाई सबै आवश्यक चिकित्सा सहायक यसमा सहायता प्रदान गरिएको बताउनु भएको छ। उक्त भवनलाई पेइङ गेस्ट आवासको रूपमा प्रयोग गरिएको थियो। बाढीले बिहारका धेरै भागहरूमा सामान्य जनजीवन प्रभावित परेको छ। गंगा, गण्डक र कोशी लगायत प्रमुख नदीहरू खतराको निशानभन्दा माथि बगिरहेको छ। गंगाको बढ्दो पानीको स्तरलाई ध्यानमा राख्दै अधिकारीहरूले तल्लो तटीय क्षेत्रहरूमा कडा सतर्कता अप्नाइरहेका छन्। नदीले पटनाका धेरै घाटहरूमा उच्च बाढीको स्तर पार गरेको छ। उत्तर प्रदेशमा बाढीको अवस्था गम्भीर रहेको छ र 24 जिल्ला प्रभावित भएका छन् भने कैयौं नदीहरू अझै पनि उफ। तूफानमा छन्। वर्षासँग सम्बन्धित घटनाहरूमा 5 जनाको मृत्यु भएको छ। शाहजहानपुर जिल्लामा गंगा र रामगंगा नदीको जलस्तर खतराको निशानको नजिक रहेको छ। यसैबीच मौसम विभागले आगामी 2 दिन बिहार, पूर्वी मध्यप्रदेश, पूर्वी उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल र पूर्वोत्तर क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

0: का लागी सोशल मीडिया हैंडल एक्स मा एट एआईआर न्यूज कर्सियङ अनि फेसबुक मा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पश्चिम बंगालको कालिम्पोङ जिल्ला प्रशासनले टिस्टा नदी वरिपरि क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि उच्च सतर्कता जारी गरेको छ। सिक्किमको मंगन जिल्लाको चियाखुङ नजिकै पहिरोका कारण टिस्टा नदीको धार आंशिक रूपमा अवरूद्ध भएपछि चेतावनी जारी गरेको छ। सिक्किमको मंगन पूर्वी र प्याङकोङ जिल्लाको प्रशासनले पनि टिस्टा नदीको तल्लो भेगमा बस्ने मानिसहरूलाई उच्च सतर्कतामा रहन सल्लाह दिएको छ। घटना लगत्तै सिक्किमको जिल्ला प्रशासन र आपतकालीन टोलीहरू सक्रिय छन्। भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले इसरोको भूमिकालाई निजीकरण गर्ने वा घटाउने प्रयासको बारेमा मीडियाको अनुमान र गलत सूचनाको बारेमा स्पष्टीकरण जारी गरेको छ। एक सोशल मीडिया पोस्टमा इसरोले भनेको छ, न त निजीकरण न त यसको महत्वलाई कम गर्दछ। अन्तरिक्ष क्षेत्रमा निजी क्षेत्रको सहभागिताको उद्देश्य अन्तरिक्ष कार्यक्रमलाई सक्षम बनाउनु रहेको छ।
1: अंतरिक्ष क्षेत्र में निजी क्षेत्र की भागीदारी का उद्देश्य अंतरिक्ष कार्यक्रम को सक्षम बनाना है। इसरो ने कहा कि अंतरिक्ष क्षेत्र में सुधारों का उद्देश्य एक व्यापक, मजबूत और वैश्विक स्तर पर प्रतिस्पर्धी भारतीय अंतरिक्ष पारिस्थितिकी तंत्र का निर्माण करना है। इसलिए इन सुधारों को निजीकरण के बजाय पारिस्थितिकी तंत्र के विस्तार और क्षमता वृद्धि के रूप में देखा जाना चाहिए। इसरो ने कहा कि परिपक्व और विस्तार योग्य तकनीकी क्षमताओं को भारतीय उद्योग द्वारा तेजी से विकसित किया जा सकता है। इससे बड़े पैमाने पर उत्पादन, व्यवसायीकरण, नवाचार और वैश्विक बाजारों तक पहुंच संभव होगी।
0: दिल्ली को इंदिरा गांधी अंतर्राष्ट्रीय विमानस्थल का सीमा शुल्क अधिकारी दुई यात्रु बाट 484 चांदी को सिक्का र एउटा सुन को सिक्का जफत गरेका छन्। यी मध्ये 134 चांदी का सिक्का पुरातात्विक महत्व का छन्। एक आधिकारिक विज्ञप्ति अनुसार 2 सेप्टेम्बर में दोहाबाट दिल्ली आईपुगे सीमा शुल्क अधिकारी दुई यात्रुलाई रोकेका थिए। उनीहरूको सामान को खोजी गर्दा कुल 20.883 किलोग्राम सुन र चांदी का सिक्का जफत भएका थिए। सीमा शुल्क ऐन 1962 को धारा 110 अन्तर्गत सिक्का जफत गरिएको थियो। थप अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ। ईरान का शीर्ष सुरक्षा अधिकारी ने आगामी दिन में हर्जुम जलडमरू मध्य बाहिर नया प्रतिबंधित क्षेत्र घोषणा गरिने बताएका छन्। उनले ईरानसँग समन्वय नगरी यस क्षेत्र में प्रवेश करने कुनै पनि जहाजलाई ईरान को प्रतिबंध सूची में राखिने बताएका छन्। सुप्रीम नेशनल सिक्योरिटी काउंसिल एसएनएससी का सचिव मेजर जनरल मोहसिन रेजाई ने प्रतिबंधित क्षेत्र अमेरिकी नौसेना को नाकाबंदीबाट शुरू भएर पर्सियन खाड़ी में केही भागसम्म विस्तार हुने बताए। ईरान को सरकारी संचार माध्यमबाट अनुसार कुनै पनि दिशाबाट जल सन्धि तर्फ आउने र उक्त क्षेत्रमा प्रवेश गर्ने जहाजमाथि प्रतिबन्ध लगाइनेछ। भारत एएफसी अन्डर 20 एसिया कप फुटबलमा छनौट भएको छ। तास्कन्दमा भएको अन्तिम छनौट खेलमा भारतले बंगलादेशलाई 3-0 पराजित गर्दै 20 वर्षपछि पहिलो पटक प्रतियोगितामा स्थान बनाएको हो। भारतले यसअघि 2006 एएफसी अन्डर 20 खेलेको थियो। समूह बीको शीर्ष स्थानमा उज्बेकिस्तान 9 अङ्कका साथ शीर्ष स्थानमा थियो भने भारत 6 अङ्कका साथ दोस्रो र सिरिया 3 अङ्कका साथ तेस्रो स्थानमा रह्यो। समूहमा 3 खेल गुमाएको बंगलादेशले 4 स्थानमा रहेको छ। एएफसी अन्डर 20 एसिया कप आगामी वर्ष मार्च 24 देखि 10 अप्रैलसम्म चीनमा हुने भएको छ। अब अन्तमा प्रमुख समाचार पुनः एक चोटी। प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला केही वर्षहरूमा भारत र फ्रान्स सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनु भएको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले नयाँ दिल्लीको सत्यनिकेतन क्षेत्रमा भवन भत्किएको घटनाको न्यायिक जाँचको आदेश दिनुभएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले इसरोको भूमिका बारेमा मीडियाको अनुमान र गलत सूचनाको बारेमा स्पष्टीकरण जारी गरेको छ अनि भारत एएफसी अन्डर 20 एसिया कप फुटबलमा छनौट भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

जीवन आफैमा एउटा सुन्दर यात्रा हो त। यस यात्रामा सुख दुःख, आशा निराशा, सफलता र संघर्षका अनेकौं क्षणहरू

छन्। यी सबै अनुभूतिहरूलाई हाम्रो मनले अनुभव गर्छ र यही अनुभूतिको नाम हो स्पन्दन। आउनुहोस् आजको यस स्पन्दन कार्यक्रममा यही अनुभवलाई सम्झना गरौँ केही सङ्गीतमय प्रस्तुतिको साथमा।

कार्यक्रमको यो पहिलो कोसेली यहाँहरू समक्ष राख्यौं। देवराज थापा, प्रबल थापा, लता थापा र सगिता थापाको समूह शर्मा। शब्द थियो सञ्जीव थापाको, भने संगीत प्रदीप छेत्रीको। श्रोता जीवनमा सबैलाई खुसी बनाउन सक्दैनौ र सायद त्यसको आवश्यकता पनि छैन। आफ्नो मनले सही मानेको बाटोमा हिँड्नु, आफ्नै पहिचानलाई जोगाउनु र आफू जस्तै भएर बाँच्नु नै सबैभन्दा ठूलो कुरा हो। यही भावनालाई बोकेको एउटा अर्थपूर्ण र मन छुने गीत अब तपाईँहरू समक्ष राखिरहेका छौँ। स्वर संगीत अनि शब्द बिरेन खातीको यो गीत सबैलाई रिझाउने मेरो मन होइन। यो मिठो शब्दमा आत्मविश्वास, भावनामा गहिराई र मिठासमा संगीतमा मिठास बोकेको छ। तपाईँ आफैले सुन्नुहोस्।

श्रोता तपाईहरुले यसो याद गर्नुभएको छ, सम्बन्धमा कहिलेकाहीँ शब्दले भन्दा मौनताले धेरै कुरा भनिरहेको हुन्छ। आफ्नै मान्छेलाई दुःख दिँदा मनमा आउने पश्चाताप अनि फेरि एकपटक नजिक हुन चाहने त्यो भावना सायद माफी देऊ भन्नुमा नै लुकेको हुन्छ। यस्तै पीडा प्रेम र पश्चातापको भावना बोकेको यो गीत यहाँहरू समक्ष अबको अघिल्लो प्रस्तुतिमा। शब्द अनि सङ्गीत किशोर राईको, गायक कलाकार इष्णुश्री थापा।

सङ्गीतले मन छुन्छ, सम्झनालाई ताजा बनाउँछ अनि कहिलेकाहीँ मौसम झैँ मनमा मिठो सुगन्ध छर्छ। फुलको सुगन्ध चाहिँ मनमोहक मायाको भावना चाहिँ कोमल। अब सुनाऊ यो गीत, मगमग बासना छरी हे कान्छी हाँसन हाँस, पिरतीको जाल बुनी हे कान्छी बादन बाद। राजेश पायल राईको स्वरमा यो गीत, शब्द अनि सङ्गीत शरण छिनामको।

स्पन्दन केवल एउटा कार्यक्रम होइन, यो हाम्रो भावना विचार र अनुभवलाई एक अर्कासँग जोड्ने एउटा माध्यम पनि हो। र अन्तमा भन्न चाहन्छु, सधैँ मुस्कुराउनुहोस्, सकारात्मक सोच राख्नुहोस् र आफ्नो जीवनलाई सुन्दर बनाउँदै अघि बढ्नुहोस्। म छिरिन्डोमा आजलाई भने बिदा लिन चाहन्छु। फेरि अर्को कार्यक्रममा नयाँ विषय र नयाँ अनुभूति सहित उपस्थित हुनेछु। अहिलेलाई भने नमस्कार।

वैज्ञानिक शोधकर्ता अनुसार श्रोता हाम्रो शरीरमा नै रोगसित लड्न सक्ने रोग प्रतिरोधक क्षमता हुन्छ। हामीले यसको उचित नियम पालन गर्न सके जुनै रोगबाट पनि बाँच्न सक्छौँ। भनौँ कुनै रोग नै लाग्न सक्दैन, यसको निम्ति हामीले उपवास बस्न पर्छ, अर्थात् 12 वा 24 घण्टा खाली पेट बस्न पर्छ। खाली पेट बस्दा कसरी रोग लाग्न सक्दैन, कसरी रोग निको हुन्छ भन्ने प्रश्न पनि उठ्न सक्छ। हाम्रो साधारण बुद्धि लगाउने हो भने यो सम्भव हुन सक्छ र भन्ने विचार पनि मनमा उठ्छ, तर यो सत्य साबित गर्न अनुसन्धान भइसकेको छ अनि यो अनुसन्धानको निम्ति नोबेल पुरस्कार पनि प्राप्त गरिसकेका छन्। यो अनुसन्धानकर्ता र नोबेल पुरस्कार प्रापक हुन् प्रसिद्ध जापानी कोशिका जीवविज्ञानी योशिनोरी ओहोसुमी। आउनुहोस् जानौ योशिनोरी ओहोसुमीको सफलताको कथा। नमस्ते, आजको कथा सफलताको यस अङ्कमा म सिरिङडोमा यहाँहरू समक्षमा योशिनोरी ओहोसुमी एक प्रसिद्ध कोशिका जीवविज्ञानी हुन्। उनको जन्म सन् 1945 सालमा फरवरी 9 तारिक जापानको फुकुओकामा भएको थियो। बाल्यकालदेखि नै उनमा विज्ञान प्रति विशेष रुचि थियो। नयाँ कुरा सिक्ने, प्रकृतिका रहस्य बुझ्ने र अनुसन्धान गर्ने बानीले उनलाई सफल वैज्ञानिक बन्न प्रेरित गर्यो। उनले मेहनत, अनुशासन र लगनशीलतालाई आफ्नो जीवनको मूल आधार बनाए। उनले टोकियो विश्वविद्यालयबाट सन् 1967 सालमा स्नातकको डिग्री प्राप्त गरेका थिए भने त्यहाँबाट नै आफ्नो विद्यावारिधि अर्थात् पीएचडी पुरा गरेका थिए सन् 1974 सालमा। जापान फर्कनु अघि उनले रकफेलर विश्वविद्यालयमा अनुसन्धान पनि गरेका थिए। त्यसपछि उनले कोशिका जीवविज्ञान क्षेत्रमा अनुसन्धान सुरु गरे। ओशुमी विशेष रूपमा अटोफ्यागी सम्बन्धी अनुसन्धानका लागि विश्वभरि परिचित छन्। ओशुमीको सबैभन्दा ठूलो उपलब्धि अटोफ्यागी प्रक्रियाको रहस्य उजागर गर्नु हो। सन् 1990 दशकमा उनले इस्ट कोशिकामा प्रयोग गर्दै अटोफ्यागीलाई नियन्त्रण गर्ने महत्वपूर्ण जिनहरूको खोज गरे। जिन भन्नुको अर्थ डिएनएको एउटा विशेष भाग हो जसले कुनै पनि जीवको आनुवंशिक गुणलाई एक पुस्तादेखि अर्को पुस्तासम्म निरन्तरता दिन भूमिका खेल्छ। उनको अनुसन्धानले अटोफ्यागी कसरी सुरु हुन्छ, कसरी सञ्चालन हुन्छ र यसले शरीरमा कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट बुझाउँछ। अटोफ्यागी भनेको कोशिकाले आफ्नै पुराना वा क्षतिग्रस्त भागहरूलाई पुनः प्रयोग गर्नका लागि विघटन गर्ने प्राकृतिक प्रक्रिया हो। जब हामी भोके हुन्छौँ, हाम्रो पेट खाली हुन्छ, तब हाम्रो सक्रिय कोशिकाहरूले क्षतिग्रस्त कोशिकाहरूलाई विघटित गर्छ। हाम्रो शरीरमा भएको अतिरिक्त खाद्य वा नपचेको खाद्य तत्त्वहरू शोषण गर्छ। अटोफ्यागी सक्रिय भएपछि विभिन्न रोगहरूसित लड्ने क्षमता उत्पन्न हुन्छ। यस समय उमेर बढ्ने प्रक्रिया पनि सन्तुलित हुँदछ। ओशुमीले अटोफ्यागीको अध्ययन गरेर विज्ञानको एक नयाँ क्षेत्र बनाएको छ। जीव जन्तु र वनस्पति अनि एकल कोशिका जीव भोक लागेको बेलामा अटोफ्यागीमाथि निर्भर रहँदछ। ओशुमीको 1990 दशकको अन्त अनि 1990 दशकको सुरुवातदेखि आजसम्मको शोधबाट थाहा पाइन्छ कि अटोफ्यागीले शरीरको विभिन्न समस्याहरू र रोगको उपचारमा केही सीमासम्म महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। यसैले अटोफ्यागी सक्रिय राख्नको लागि 12 घण्टा वा 24 घण्टा उपवास बस्न जरुरी छ। धेरै शोधकर्ताहरूले पनि उपवासलाई रोग नियन्त्रणको साधन मान्छन्। उपवासले दीर्घायु हुन्छ, रक्त सञ्चार बढाउँछ, मोटोपन र शरीरमा लागेको बोसो खटाउँछ अनि मस्तिष्कमा सुधार ल्याउने काम गर्छ।
यस प्रक्रियाले कोशिकालाई पुनर्जीवित गर्ने काम पनि गर्छ। ओशोमीले यी प्रक्रियाका आधारभूत संयन्त्रहरू पत्ता लगाएर जीव विज्ञान र चिकित्सा शास्त्रमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनको यो ऐतिहासिक अनुसन्धानका कारण सन् 2016 सालमा उनलाई शरीर क्रिया विज्ञान वा चिकित्सा शास्त्र विषयको नोबल पुरस्कार प्रदान गरिएको थियो। यो पुरस्कार विज्ञान क्षेत्रमा अत्यन्त प्रतिष्ठित मानिन्छ। यस्तो बुद्धिमानी प्रतिभाशाली जीव विज्ञानी ओशोमीको निम्ति यो पुरस्कार प्राप्त गर्नु गौरवको क्षण थियो। उनको सफलता जापानका लागि मात्र नभई सम्पूर्ण विश्वका वैज्ञानिक समुदायका लागि गौरवको विषय बनेको थियो। आफ्नो नोबेल पुरस्कार प्राप्त गर्ने सूचना पाउँदा उनले भनेका थिए कि म एकदमै चकित भएको थिएँ। यो सूचना पाउँदा म प्रयोगशालामा थिएँ अनि म एकदमै हर्षित भएको थिएँ। आफ्नो अनुसन्धान विषय उनी भन्छन्, अटोफेगीको सबैभन्दा पहिला चर्चा सन् 1974 सालमा क्रिस्टियन डे ड्युपले गरेकी थिइन्। अटोफेजीबाट नै अटोफोबिया शब्द बनिएको हो, जसको अर्थ एक्लै हुनुको डर हो। अटोफेगी एक साधारण प्रक्रिया हो जसले शरीर स्वस्थ रहनुमा सहायता गर्छ। यसले शरीरलाई खाना बिना पनि स्वस्थ राख्न सक्छ, साथै रोग अनि भाइरससँग लड्न पनि सहायता गर्छ। अटोफ्यागी प्रक्रिया सक्रिय नहुँदा मानिसमा बुढापा अनि पागलपन जस्तो बिमारी परेर जान्छ। ओशोमीले नोबेल पुरस्कारको अतिरिक्त अरू पनि धेरै पुरस्कारहरू प्राप्त गरिसकेका छन्। सन् 2012 बुनियादी विज्ञानको लागि क्युटो पुरस्कार, जीव विज्ञानको लागि सन् 2017 सालमा ब्रेक थ्रु पुरस्कार अनि सन् 2015 सालमा ग्रिडनियर अन्तर्राष्ट्रिय पुरस्कार आदि पुरस्कारहरूद्वारा उनी पुरस्कृत भइसकेका छन्। ओशोमी एक मेहनती, जिज्ञासु र समर्पित वैज्ञानिकको रूपमा प्रसिद्ध छन्। ओशोमीको अनुसन्धानले आधुनिक चिकित्सा विज्ञानलाई धेरै नयाँ सम्भावना दिएको छ। अटोफ्यागी सम्बन्धी उनको अनुसन्धानले जीव विज्ञान र चिकित्सा विज्ञानमा ऐतिहासिक परिवर्तन ल्याएको छ। उनको खोजले मानव स्वास्थ्य सुधार गर्न, रोगहरूको अध्ययनलाई नयाँ दिशा दिन र भविष्यमा प्रभावकारी उपचार पद्धति विकास गर्न ठूलो योगदान पुर्याएको छ। उनको जीवन संघर्ष, अनुसन्धानप्रतिको समर्पण र वैज्ञानिक उपलब्धिबाट विद्यार्थी, अनुसन्धानकर्ता तथा सम्पूर्ण मानव समाजले प्रेरणा लिन सक्छ। त्यसैले योशिनोरी ओशोमीलाई विश्वविज्ञानका एक अमूल्य सम्पत्ति र भावी पुस्ताका लागि प्रेरणादायी व्यक्तित्वको रूपमा सम्मान गरिन्छ। त हाम्रा श्रोताहरूले योशिनोरी ओशोमीको जीवन कथा र उनको अनुसन्धानबाट केही न केही जानकारी त अवश्य पनि प्राप्त गर्नुभयो होला। र यही आशाको साथमा हामी पनि यहाँहरूबाट अहिलेलाई भने ओझल हुन चाहन्छौ। कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा म छिरिङडोमा। नमस्ते।

भर्खरै मात्र यहाँहरूले आफ्नो रेडियो सेट तथा मोबाइलमा एफएम 103.5 मेगाहर्ज साथै न्युजन एआइआर एप पनि दार्जिलिङको एफएम 102.2 मेगाहर्ज र प्रसार भारती वेब्स ओटिटी प्लेटफर्म ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। कार्यक्रम सन्दर्भ अब यहाँहरू समक्ष लिएर आएका छौँ भने यस कार्यक्रममा यहाँहरू समक्ष चर्चा गर्नेछौँ आजको सान्दर्भिक विषयमाथि, साथमा केही फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौँ र कार्यक्रमको सुरुवात भने मनोरञ्जनबाट नै गरिरहेका छौँ, स्वीकार्नुहोस्।

धनको क्षति कम गर्न पूर्व तयारी गर्नु अत्यन्त आवश्यक हुन्छ। यही उद्देश्यले तयारी आजको सुरक्षा भोलिको भन्ने सन्देशलाई आत्मसात गर्दै भूकम्प सम्बन्धी जनचेतना फैलाउन आवश्यक छ। भूकम्प आउन अघि नै घर, विद्यालय र कार्यालयका भवनहरू सुरक्षित तथा भूकम्प प्रतिरोधी बनाउनुपर्छ। घरभित्र रहेका भारी दराज, अलमारी तथा अन्य सामानहरू मजबुत रूपमा राख्नुपर्छ। परिवारका सबै सदस्यलाई भूकम्पका बेला अप्नाउनु पर्ने सुरक्षा उपायबारे जानकारी दिनुपर्छ। साथै पानी, सुक्खा खाना, टर्च, रेडियो, ब्याट्री, प्राथमिक उपचारका सामग्री र आवश्यक औषधि राखेको आपतकालीन छोला पनि तयार गर्नुपर्छ। भूकम्प गएको समयमा आत्तिनु हुँदैन। घरभित्र भए बलियो टेबल वा डेस्क मुनि बसेर टाउको र घाँटीलाई सुरक्षित राख्नुपर्छ। झ्याल, सिसा र भारी सामानबाट टाढा रहनुपर्छ। लिफ्ट प्रयोग गर्नु हुँदैन। बाहिर भए भवन, बिजुलीका तार र पोलबाट टाढा खुल्ला ठाउँमा जानुपर्छ। विद्यालय तथा समुदायमा नियमित रूपमा भूकम्प सुरक्षा अभ्यास गराउनु पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ। भूकम्पपछि घाइते व्यक्तिलाई सम्भव भएसम्म प्राथमिक उपचार गर्नुपर्छ। क्षतिग्रस्त भवनभित्र पस्नु हुँदैन र ग्यास तथा बिजुलीको जोखिमबाट सावधान रहनुपर्छ। सरकारी निकाय तथा सुरक्षा निकायले दिएका निर्देश पालन गर्नुपर्छ। विपदको समयमा एकअर्कालाई सहयोग र सहकार्य गर्नुपर्छ। र श्रोता, निष्कर्षमा भन्ने हो भने भूकम्पलाई रोक्न नसके पनि उचित तयारी र सावधानी अप्नाएर यसको क्षति धेरै हदसम्म कम गर्न सकिन्छ। त्यसैले भूकम्पबाट सुरक्षित रहन आजैदेखि तयारी गरौँ, सुरक्षा उपाय सिकाउँ र अरूलाई पनि सचेत गराउँ। वास्तवमा तयारी आजको सुरक्षा भोलिको भन्ने सन्देशले हाम्रो जीवन र समुदायलाई सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ।

0: वर्क फ्रॉम होम, हाई सैलरी, बस एक क्लिक में। अरे वाह,
1: अनजान लिंक्स पर क्लिक मत कीजिए। आरबीआई कहता है,
2: जानकार बनिए, सतर्क रहिए।
3: मनोरञ्जन पूर्ण गीतहरूको साथमा यहाँहरूले जानकारी पाउनुभयो। भूकम्प पूर्व तयारी, आजको तयारी, भोलिको सुरक्षा विषयमा आजको कार्यक्रम सन्दर्भमा यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। तब सुनाइरहेका छौँ बिहान 9 बजेको मुख्य समाचार।

नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला केही वर्षहरूमा भारत र फ्रान्स सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनु भएको छ। गृहमन्त्री अमित शाहले आज गोवाको पणजीमा पश्चिमी क्षेत्रीय परिषदको 28औं बैठकको अध्यक्षता गर्नुहुनेछ। यो बैठक गृह मन्त्रालयको अन्तर्राज्य परिषद सचिवालयले आयोजना गरेको हो। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले नयाँ दिल्लीको सत्य निकेतन क्षेत्रमा भवन भत्किएको घटनाको न्यायिक जाँचको आदेश दिनुभएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले इसरोको भूमिका बारेमा मीडियाको अनुमान र गलत सूचनाको बारेमा स्पष्टीकरण जारी गरेको छ। इरानले आगामी दिनमा हर्जुम जलडमरू मध्य बाहिर नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गरिने बताएको छ। लक्जमबर्गका उप प्रधानमन्त्री तथा विदेश मन्त्री जेभियर बेटल आधिकारिक भ्रमणमा नयाँ दिल्ली आइपुगेका छन्। विदेश मन्त्रालयले श्री बेटलले आज विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्ने जनाएको छ। भारत एएफसी अन्डर 20 एसिया कप फुटबलमा छनौट भएको छ। मौसम विभागले आज बिहार, मध्यप्रदेश, पूर्वी उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल र उत्तर पूर्वी भारतका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। बिहारमा बाढ़ीको अवस्था गम्भीर छ। गंगा र अन्य धेरै नदीहरू अझै पनि खतराको चिन्हभन्दा माथि बगिरहेका छन्। यद्यपि सोन नदीको पानी

मनोरञ्जनको क्रमलाई निरन्तरता दिँदै यहाँहरूसम्म लिएर आएका छौँ केही फिल्मी गीतहरू र आजको यस कार्यक्रममा गुन्जिनेश्वर अल्का याग्निको र उहाँको बारेमा केही चर्चा गर्नेछौँ यहाँहरू समक्षमा। अल्का याग्निक भारतीय सङ्गीत जगतकी चर्चित तथा लोकप्रिय गायिका हुन्। आफ्नो मधुर आवाज, भावपूर्ण गायन र उत्कृष्ट प्रस्तुतिका कारण उहाँले लाखौँ सङ्गीत प्रेमीको मन जित्नु भएको छ। अल्का याग्निकको जन्म 20 मार्च 1966 पश्चिम बङ्गालको कोलकातामा भएको हो। बाल्यकालदेखि नै उहाँको रुचि सङ्गीतप्रति थियो। उहाँले सानै उमेरदेखि नै शास्त्रीय सङ्गीतको प्रशिक्षण लिनुभएको थियो र पछि पार्श्व गायिकाका रूपमा भारतीय चलचित्र क्षेत्रमा आफ्नो विशेष पहिचान बनाउन सफल हुनुभयो। उहाँले सङ्गीत क्षेत्रमा धेरै चर्चित र लोकप्रिय गीतहरू गाइसक्नु भएको छ, जसमा रहेको छ बाजीगर ओ बाजीगर, चोली के पिछे क्या है, कुछ कुछ होता है, टिप टिप वर्षा पानी, ताल से ताल मिला जस्ता धेरै गीतहरू उहाँले गाउनु भएको छ, जो एकदमै लोकप्रिय पनि भएको छ। र उहाँले नै गाउनुभएको एउटा गीत यहाँहरू समक्ष राखिरहेका छौँ, स्वीकार्नुहोस्।

सङ्गीत क्षेत्रमा पुर्याएको योगदानका लागि अल्का याग्निकले फिल्मफेयर पुरस्कार लगायत थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ। उहाँको गायनले भारतीय पार्श्व सङ्गीतको इतिहासमा महत्त्वपूर्ण स्थान बनाएको छ। एउटा राम्रो आवाज केवल कानले सुन्ने कुरा मात्र होइन, त्यो हाम्रो मन र भावनासँग जोडिने माध्यम पनि हो। अल्का याग्निकको स्वरमा त्यही मिठास र भावनाको अनुभूति हामी अनुभव गर्न सक्छौँ र यही अनुभव फेरि पनि गर्नुहोस् उहाँकै स्वरमा यो अर्को गीत सुनेर।

यो कार्यक्रममा यहाँहरूले सुन्नुभयो अल्का याग्निकको विषयमा छोटो चर्चा र उहाँले गाउनुभएका केही गीतहरू र यस कार्यक्रममा यहाँहरूले हाम्रो साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद दिँदै फेरि अर्को कार्यक्रम लिएर तपाईँहरू माझ उपस्थित हुनेछौँ। त श्रोता हामीसित जुडिरहनुहोला आकाशवाणीको खरसाङ केन्द्रसित। अब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौँ आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार। त्यसपछि यस केन्द्रको प्रादेशिक समाचार यहाँहरूले सुन्न सक्नुहुनेछ।

0: कानूनी हरेक गतिविधिमा लागू हुने बताउनुभयो। जमीन कब्जा गर्ने मामलामा पक्राउ परेको तृणमूल कांग्रेस नेता काजल घोषलाई हिजो सिलीगुड़ी अदालतमा पेश गरिएको छ। सुनवाईपछि अदालतले उहाँलाई 3 दिनको पुलिस हिरासतमा पठाउन आदेश दिएको छ। पुलिस स्रोतका अनुसार काजल घोषमाथि एक महिलाको लीज जग्गा कब्जा गरेको आरोप लागेको छ। यस शिकायतका आधारमा फाँसीदेवा पुलिस स्टेशनको पुलिसले शनिबार राति उनलाई पक्राउ गरेको हो। पक्राउ पछि परेपछि उनलाई हिजो सिलीगुड़ी अदालतमा पेश गरिएको थियो। पश्चिम बंगालको कालिम्पोङ जिल्ला प्रशासनले टिस्टा नदी वरिपरि क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि उच्च सतर्कता जारी गरेको छ। सिक्किमको मगन जिल्लाको चियाकुङ नजिकै पहिरोका कारण टिस्टा नदीको धार आंशिक रूपमा अवरुद्ध भएपछि चेतावनी जारी गरिएको छ। सिक्किमको मगन पूर्वी र पाक्योङ जिल्लाको प्रशासनले पनि टिस्टा नदीको तल्लो भेगमा बस्ने मानिसहरूलाई उच्च सतर्कता रहन सल्लाह दिएको छ। घटना लगतै सिक्किमको जिल्ला प्रशासन र आपतकालीन टोलीहरू सक्रिय छन्। यता बंगालको खाडीबाट आउने आर्द्रता हावा र मौसमको कारण पश्चिम बंगालमा वर्षा जारी रहेको मौसम विभागले जनाएको छ। मिरिक पाइला गाउँ तथा लाबरी बोटे क्षेत्रमा निरन्तर भइरहेको पहिरोको कारण राङभाङ खोलामा प्राकृतिक ड्याम बनेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै जोरबंगलो सुके पोखरी खण्ड समिति सभापति अन्जु लामा टोली सहित मगरजुङ बहादुर गाउँ पुगेकी छन्। सभापति लामासित टोलीले क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीयवासीसित भेटघाट गरेका थिए। मानेभन्ज्याङ मजुवा मोटर ट्रान्सपोर्ट एसोसिएसन चालक संगठनले मानेभन्ज्याङ क्षेत्रलाई स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले व्यापक सफाई अभियान सञ्चालन गरेको छ। सिमाना बजारदेखि मानेभन्ज्याङ बजार हुँदै मजुवा रोडको दामे गाउँसम्म सड़क क्षेत्र तथा नाला झोडामा जम्मा भएको फोहोर सफाई गरिएको थियो। पर्यटकीय दृष्टिले महत्वपूर्ण तथा विश्व प्रसिद्ध सन्दकफू फालुटको प्रवेशद्वार मानिने मानेभन्ज्याङ क्षेत्रमा सड़क किनाराका झाडी र फोहोरका कारण यातायातमा असुविधा भइरहेको भन्दै संगठनका 51 सदस्य दिनभरि सफाई कार्यमा खटिएका थिए। अल कन्ट्राक्चुअल एम्प्लोइज एसोसिएसनको तेस्रो अधिवेशन हिजो मिरिक स्थित गोपाल योञ्जन प्रेक्षगृहमा सम्पन्न भयो। अधिवेशनमा कन्ट्राक्चुअल कर्मचारीहरूले भोगिरहेका असमानता तथा कर्मचारी हितका विषयमा राज्य सरकार र सांसद राजु विष्टले गरिरहेको पहलमाथि चर्चा गरिएको थियो। प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 10 बजे उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: आदरणीय श्रोता नमस्कार। 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम हाम्रो संस्कार हाम्रो संस्कृतिमा यहाँहरू सम्पूर्णलाई मनोहराजको न्यानो अभिवादन। श्रोता मित्र, हाम्रो संस्कार हाम्रो संस्कृति हिजो हामी नेपाली जातिका संस्कार संस्कृतिहरूमाथि कुराकानीहरू गर्ने गर्छौँ। गत कार्यक्रममा मैले कुराकानी गर्दै थिएँ लोक विश्वास जनश्रुति र नेपाली समाजमाथि, र यस विषयमाथि कुराकानी गर्न स्टुडियोमा उपस्थित हुनुहुन्थ्यो जय प्रसाद राई अनि प्रीतम रायज्यू। त अबलाई प्रस्तुत छ सोही कार्यक्रमको रहल भाग।

0: अब यो लोकविश्वास र जनश्रुति चाहिँ नेपाली समाजमा के कस्ता छन् भन्ने विषयमा अलिअलि चर्चा गरौँ। यो यस विषयमा अलिक प्रश्न पार्दै केही कुराहरू राखौँ होला।
1: अब यो जनश्रुति र लोकविश्वास भन्ने कुरा त अब एकअर्कामा सम्बन्धित हामीले अघि नै भनिहाल्यौँ। लोकविश्वासहरू चाहिँ अब जनश्रुतिमै आधारित हुन्छ, होइन? त्यो जनश्रुतिकै आधारमा समाजमा, परिवारमा, होइन, एउटा समुदायभित्र फैलिने हो नि त। त्यसैले अब त्यो फस्टाउँदै जाने कुरा हो र त्यसैले अब जति पनि नेपाली समाजमा अब के भन्नु, लोक प्रचलित लोकमा चलेका जति पनि अब लोकविश्वासहरू छन्, यावतहरू छन्, जस्तै अब नेपाली लोक समाजमा जीवनमा चलेका अब जस्तै आँखा लाग्नु भन्ने छ नि, नजर लाग्नु, होइन? अब हामी जस्तै साना नानीहरू जन्मेको नानीहरूलाई यसो कालो टिका लगाइदिन्छौँ नि, होइन?
0: कसैको एउटा लोकविश्वास
1: लोक। अन्त त्यसरी नै अब खानपानसँग पनि हुँदो रहेछ, फेरि खानपानसँग त्यो अब जस्तै प्रत्येक खानामा हामी अरूको चोखी नलाग्छ भने त्यो बेसार हाल्ने क्या, हल्दी हाल्ने, त्यो पनि छ नि, होइन? खाना खानु अगाडि सुरु गर्छौँ, अप्सनी दिन्छौँ अनि जस्तै अब जस्तै बालीहरू लाउँदाखेरि नष्ट भयो भने, होइन, ए फल्नाले भन्ने, जस्तै अब पशु प्राणीमा पनि हुन्छ त्यो, अब गाईले दुध दुनी छोड्यो भने नजर के अब
0: नजर लाग्यो कि, जस्तो कि बाली नाली सप्रेन भने पनि अब हामी कति भन्छौँ नि, समयमा नरोपेर पनि होला, तर त्यसमा पनि अब एउटा हाम्रो छ नि, यो राँकेहरू लाग्यो भन्ने पनि एउटा जनविश्वासै रहेको हामी पाउँछौँ नि त। यस्ता कुराहरूले पनि समाजमा चाहिँ केही प्रभाव चाहिँ पारिरहेको हुन्छ होला नेपाली लोकजीवनमा।
2: यो विश्वासहरूमै नि अब हामी कति सुन्दर सुन्दर ठुल्ठुला भवनहरू, होइन, आजभोलि त सङ्गमरमरको टाइल्सको बनाउँछौँ, त्यतिकै हामी छोड्दैनौँ नि त। त्यसको अगाडि कि हामी के झुन्डाउँछौँ, हरियो खोर्सानी निम्बु झुन्डाएर राखिदिन्छौँ, कि नभए कालो घोडाको नाल, त्यो लाउँदाखेरि चाहिँ घर सुरक्षित हुन्छ, आँखी डाइ लाग्दैन, भूतप्रेत अथवा बोक्सी डाइले सताउँदैन भने त्यो विश्वास हो नि त। हुनु त हामीले आजभोलि अब आधुनिक ढङ्गको अथवा शैलीको घरहरू बनाउँछौँ, त्योभित्र हाम्रो त्यो जुन परापुर्खले अथवा हाम्रा पुर्खाहरूले सिचेका अथवा उनीहरूले विश्वासका रूपमा लिएका मान्यताहरू अथवा लोकविश्वासहरूलाई आज पर्यन्त पनि हामीले के गरिरहेका छौँ, राखिरहेका छौँ नि सम्हालेर, अनि त्यो नै हामीले आउने भावी पुरुषलाई पनि सिकाउँदै जाने हो अथवा उनीहरूलाई पनि सुनाउँदै जाने हो। अब यस्तै विश्वासहरूकै क्रममा हाम्रो नेपाली नेपालीमै भनौँ, नेपाली लोकजीवनमा अथवा हाम्रो नेपाली लोकसमुदायमा एउटा जनश्रुति क्या लेजेन्डको रूपमा हामीले त्यसलाई एकदमै स्थानीय अथवा लोकल लेजेन्डको रूपमा चाहिँ हामीले सानो दिन सुन्दै आएको चाहिँ के हो भन्दाखेरि, सायद तपाईँहरूले पनि सुन्नुभएको होला, त्यो चाहिँ हो वनझाँक्रीको कथा। वनझाँक्री, होइन, ल्याम ल्यामे। अनि त्यो वनझाँक्री चाहिँ कस्तो हुन्छ भन्दाखेरि, हामी खुब त्यति बेला बोजूले भन्नुहुन्थ्यो, हामी चाहिँ खुब चाख लिएर सुन्थ्यौँ क्या, उहाँले भन्नुहुन्थ्यो, सानो पुड्को परेको मान्छे, होइन, अङ्ग्रेजीमा ड्वार्फ भनेर भनिन्छ,

0: अनि त्यो पूर्वको मान्छेले चाहिँ जो नानीहरूको चाहिँ मन मस्तिष्क के छ पवित्र छ त्यो नानीहरूले चाहिँ कसैलाई पनि कुभलो चिताउँदैन त्यस्ता नानीहरूलाई चाहिँ पुर्णेको छेकमा अथवा राम्रो कुनै थेटीमा चाहिँ टिपेर टपक्कै टिपेर जङ्गल लान्थे अरे है अनि 8-10 दिन अथवा हप्ता 12 दिन राखेर रा, कसैलाई महिनासम्म राखेर रा चाहिँ त्यो झाँक्रीको विद्या क्या मन्त्र तन्त्र रोगीहरूलाई निको पार्ने विभिन्न प्रकारका उपचारहरू सँगसँगै उसलाई त्यो लोक औषधिको पनि ज्ञानहरू दिएर चाहिँ पठाउँथे अरे फेरि त्यहीसँग जोडिएको अर्को कथा त्यही पुड्को वनझाँक्रीको स्वास्नी अथवा उसको बुढी चाहिँ को हुन्थ्यो अरे ल्याम्ल्यामे हुन्थ्यो अरे ल्याम्ल्यामे चाहिँ तपाईँको एकदमै अल्गी परेको है उसले चाहिँ नानीहरू खाने मान्छेहरू खाने विभिन्न पशुप्राणी खाने तर त्यो पुड्को वनझाँक्रीले चाहिँ आफ्नो शिष्य जसलाई लगेको छ झाँक्री बनाउनु उसलाई चाहिँ आफ्नो तन्त्र मन्त्रले लुकाएर राख्थ्यो अरे भनेर चाहिँ उहाँले त्यो कुरा भनिरहनु हुन्थ्यो क्या अनि यो लिजेन्ड अब हामीले यसलाई पत्ताइहाल्नु पनि मिलेन होइन फेरि यसलाई यसमा वैज्ञानिकता छ भने नकार्नु पनि नपत्याउनु पनि हामीले मिलेन अब धेरैलाई देखेको छु आज पनि तपाईँहरूको गाउँमा अथवा हाम्रै गाउँमा पनि है छरछिमेकमा त्यस्ता झाँक्रीहरू छन् जसलाई चाहिँ कसले लगेका वनझाँक्रीले लगेका भनेर कथा गर्छन् साँच्चै उनीहरूले थुप्रै बिमारीहरूलाई जाति पनि
1: पारिरहेको छौँ
0: अब यस्ता कुराहरूलाई पनि हामीले वैज्ञानिकहरू लिएर यही कुराहरू चाहिँ क्या जनश्रुतिबाट चाहिँ पुस्ता दर पुस्ता चाहिँ फेरि लोकविश्वासको रूपमा चाहिँ त्यो हस्तान्तरण हुन्छ भन्ने कुरा चाहिँ मलाई लागेको अनि तपाईँले पनि अब यसमा केही कुराहरू जोडेर है अब हाम्रो नेपाली समाज अलिकति रहेको छ त्यो बोलेर हामी निष्कर्षतिर पनि लाग्नुपर्छ होला
1: नेपाली समाजमा त अब लोकविश्वासको त्यो जुन चाहिँ प्रभाव त सुरुदेखि अहिलेसम्म निरन्तर रूपमा चलिरहेकै छ होइन वास्तवमा हामी त्यो उठ्दा सुत्दादेखि नै हाम्रो त्यो दैनिक जीवन कार्यमै हामी त्यो विश्वासमै वरिपरि घुमिरहेका हुन्छौँ खासमा चाहिँ त्यो हाम्रो त्यो मानसिक मनस्पटलमै हाम्रो त्यो विश्वास त्यो अड्किरहेको हुन्छ अब नेपाली समाजमा लोकविश्वासको कुराहरू गर्नु हो भने जस्तै अब तपाईँले धामी झाँक्री भन्नुभयो होइन त्यो बिजुवाको कुराहरू गर्नुभयो अब अहिले जति नै आधुनिक त्यो प्रविधि अब हामीले एउटा डक्टरकोमा लाने भयो भने हामी पहिलोचोटि गाउँघरमा अब त्यो सुई लाउनुभन्दा अघि होइन त्यो डक्टर देखाउनुभन्दा अघि कुनै पनि बिरामीलाई
2: त्यो एकपल्ट
1: झारफुक चाहिँ गर्नै पर्ने अब त्यो हाम्रो विश्वासै
2: विश्वासै हो नि त
1: फेरि हामीले होइन अब हामी त्यो झारफुक नगरी लान्छौँ भन्दा फेरि हामीलाई फेरि मनमा चिसो लाग्छ ला केही पो भइहाल्छ कि भन्ने क्या अब बिगार पो यस्तो खालको लोकविश्वास छ होइन धामी झाँक्री सम्बन्धी लोक समाजमा नेपाली समाजमा त्यो याद रहने कुरा हो
0: मलाई लागेको चाहिँ अब हुनसक्छ यो मेरो व्यक्तिगत सोचाइ अथवा विचार हो अब यो जनश्रुतिहरू है लोकविश्वासहरूमा आधारित रहेर विशेष गरेर म अब यता पूर्वीय त भन्दिनँ पाश्चात्य देशहरूमा चाहिँ क्या विभिन्न लेजेन्ड्स अथवा ओरल ट्रेडिसनमा रहेका जनश्रुति कथा लोककथाहरूलाई चाहिँ उनीहरूले चाहिँ आज चाहिँ के गरेको पाइन्छ भन्दाखेरि चलचित्रको रूपमा मुभी अथवा फिल्मको रूपमा चाहिँ उनीहरूले ठुल्ठुलो पर्दामा देखाएको त्यसो हुँदाखेरि चाहिँ उनीहरूको त्यो जनश्रुति पनि बाँचिरहेको छ त्यसको प्रभाव यता पूर्वीय देशहरूमा पनि परिरहेको छ त्यो काम चाहिँ हाम्रो अथवा नेपाली समुदायको अथवा हामी हाम्रोमा रहेको जनश्रुतिहरूको चाहिँ कतिवटा हुन सकेको छ अझ त्यस्तो कामहरू भयो भने चाहिँ आउने नानीहरू अथवा पुस्ताहरूले चाहिँ सजिलै त्यो कुराहरूलाई यस्ता कुराहरूलाई है चलचित्र अथवा पर्दा अथवा मुभी फिल्मको माध्यमबाट हेरेर चाहिँ अझ राम्रोसँग
2: डकुमेन्टेसन बनाएर
0: त्यसलाई बुझ्ने सक्ने थिए होला उनीहरूलाई मनोरञ्जन सँगसँगै ज्ञान दिनु पनि एउटा यसको विशेषता हो है जनश्रुतिको जस्तै अब एउटा त्यो मुभी अलिकति भनिहालेर चलचित्र जस्तै यो सिन्ड्रेलाहरू भन्ने भयो स्नो वाइट भन्ने भयो है मेलिफिसियन जस्ता चलचित्रहरू नि यो सबै लेजेन्ड्स हो नि त अथवा जनश्रुतिलाई
1: नै तर आज चलचित्र बनाएर
0: पाश्चात्यको चाहिँ हामीलाई थाहा छ किन भन्दाखेरि यी सबैका राम्रा राम्रा चलचित्र बनिएका छन् नि त अब हाम्रा पनि यतातिरका अथवा हाम्रो नेपाली अब हामीले वनझाँक्रीतिर नै
1: वनझाँक्रीकै एउटा त्यसलाई चलचित्र बनाएर हामीले त्यसलाई देखाउन
0: सक्छौँ नि त्यो प्रकारले चाहिँ हामीले अब काम गर्नुपर्छ जस्तो लाग्छ
1: अनि अर्को कुरा यो लोकविश्वासमा पनि धर्मको ठुलो प्रभाव परेको हुँदो रहेछ कसरी प्रभाव परेको हुँदोरहेछ भन्ने पनि अब कतिवटा लोक विशेष धर्मबाटै आएको हुन्छ नि. जस्तै अब श्राद्ध कर्महरू हेरौँ न, होइन, श्राद्ध गरिने कर्म छ. अब कतिपय अब नेपाली समाजमा पनि विभिन्न जातिहरूले कतिले बलि प्रथाहरू दिन्छ आफ्नै विश्वासका आधारमा, त्यो पनि त्यो धर्मैबाट प्रभावित भएको छ. जस्तै कुल मान्नु, कुल देउता मान्नु, होइन, पितृ मान्नु,
0: हाम्रो विश्वास चाहिँ
1: विभिन्न धर्मबाटै आएका त्यो
0: विश्वासहरू,
1: स्वर्ग लोक
0: भन्ने,
1: मृत्यु लोक
0: गरेका छौँ, पाताल लोक,
1: त्यो धर्मबाटै प्रभावित नेपाली समाजमा त्यो त्यही आएर चाहिँ अहिले सान्दर्भिक
0: हुन्छ अन्धविश्वासी चाहिँ. अनि त्यो भएर अब कतिवटा कुराहरूलाई हामीले अब यो विश्वास यो झुटो हो भनेर त्यसलाई नकार्नु
1: नकार्नै सक्दैन.
0: हामीले हाम्रै अस्तित्वलाई, होइन, हाम्रो कतिवटा सांस्कृतिक पक्षहरूलाई अलिकति हेय दृष्टिले अथवा होचाएर हेरेको जस्तो हुन्छ जस्तो मलाई लाग्छ. र अब तपाईँले भन्नुभएको जस्तो हाम्रो नेपाली समाज, यसमा विभिन्न जात गोष्ठीहरू बस्छन् है. आज आएर त अब अनेपाली समुदायहरू, बिहारी, बङ्गाली है, मुस्लिम आदि पनि जोडिएका छन्. यसो हुँदाखेरि अब हाम्रो लोक समुदाय एउटा फराकिलो बनिएको छ. किन भन्दाखेरि हामी मुस्लिमको चाड ईदमा पनि रमाइरहेका हुन्छौँ, बिहारीको चाड है मा पनि, अनि विभिन्न सम्प्रदायको चाडहरूमा पनि हामी सम्मिलित भइरहेको हुन्छौँ. यसो हुँदाखेरि हामीले उनीहरूको विश्वासलाई, उनीहरूको कतिवटा राम्रा राम्रा कुराहरूलाई है, उनीहरूले मानिलिएका कतिवटा सांस्कृतिक अथवा नियमहरूलाई पनि हामीले आफ्नो नेपालीकरण गरेर है हामीले दैनिक जीवनमा प्रयोग गरिरहेका छौँ. जस्तै यो लागो फागोमा अघि तपाईँले भन्नुभएको छ, झाँक्री नपाउँदाखेरि कति मैले देखेको छु नेपालीहरू यो मौलवीहरूकोमा पनि है फुकफा
1: उनीहरू जान्ने हुन्छन् भनेर त्यहाँ पनि लगेर हुन्छ.
0: जस्तै यो जुत्ता मोची समुदायको मोची पनि एकदमै जान्ने हुन्छन् भनेर उसकोमा पनि लगिन्छ. यसो भन्दाखेरि अब यो लोकविश्वास चाहिँ
1: विश्वासकै एउटा पार्ट हो.
0: हामी जहाँ बस्छौँ, हामी जुन मानिस समुदायहरू बस्छौँ एकाअर्कामा, यो साटासाट हुने हामीले लिने अथवा दिने काम पनि गरिरहेका हुन्छौँ जस्तो लाग्यो मलाई है.
1: यो पनि एउटा के भन्ने आदान प्रदानको एउटा साधन पनि बनेको छ लोकविश्वास. एउटा समुदायदेखि अर्को समुदायले लिने
2: यस्ता केही अब नेपाली लोक विश्वास र जनश्रुतिहरूको तपाईँहरूले उदाहरण दिँदै अब कार्यक्रमको अन्तिमतिर पनि आइसकेका छौँ.
0: हामीले लोकविश्वास, जनश्रुति अनि नेपाली समाजको विषयमा धेरै कुराहरू गऱ्यौँ है. अब नेपाली समुदायको लोकविश्वास, अब नेपाली समुदायभित्र अथवा समाजमा के कस्ता प्रकारका जात गोष्ठीहरू बस्छन् भनेर पहिला हेर्नुपर्छ. अब समाज भनेको मानिसहरूको एउटा सामूहिक एउटा गठबन्धन अथवा सङ्घ हो, जहाँ चाहिँ मानिसहरूले एकअर्कामा आफ्नो भाव विचार सँगसँगै सांस्कृतिक वैचारिक है अनि नियम कानुनका विभिन्न कुराहरू एकअर्कामा आदान प्रदान गर्छन् र उनीहरू मिलेर एउटा बस्ने ठाउँ हो जसलाई समाज भनिन्छ. अनि त्यो समाज हाम्रो नेपाली समाज आज अघि भने जस्तो फराकिलो भएको छ. हामीले विभिन्न जनसमुदायलाई सम्प्रदायहरूलाई पनि आज स्वीकार गरिरहेका छौँ र एउटा नेपाली समाजको रूपमा चाहिँ हामी बाँचिरहेका छौँ. र नेपाली समाजमा पनि विशेष गरेर विभिन्न प्रकारको जात जातिहरू छन्, राई, लिम्बू, तामाङ, मगर है, कामी, दमाई, सार्की, बाहुन, छेत्री इत्यादि. अब यसमा विभिन्न समुदायको समुदायगत पनि फेरि आफ्नै प्रकारको पनि लोकविश्वासहरू
1: छन्।
0: जस्तै हामी राईहरूले चाहिँ हाम्रो लोकविश्वास चाहिँ के छ भन्दाखेरि हामी प्रकृतिलाई धेर पूजा गर्ने गर्छौँ, प्रकृतिसँग नजिकमा पनि बस्ने गर्छौँ. अनि हाम्रो झाँक्री बिजुवा जस्ता हाम्रा पुरोहित अथवा गुरु भनौँ, उनीहरूले चाहिँ हाम्रो जीवनमा कुनै पनि अनिष्ट कुराहरू भए है, दुःख बिमारहरू भए उनीहरूले चाहिँ के गर्ने, झारफुक गर्ने काम गर्छ. त्यो सँगसँगै कोही पनि परिवारमा सदस्यहरू बितेर गए उनीहरूलाई बाटो लगाउने काम पनि झाँक्री बिजुवाले गर्छ. त्यसो हुँदाखेरि हाम्रो यो अब राईको मात्र हो भनेर यसलाई भन्न सकिँदैन नि त. किन भन्दाखेरि अन्य समुदायमा फेदाङमा छ त्यहाँनिर, होइन, अन्य समुदायमा त्यहाँनिर पुरोहितहरू छ, उनीहरूले पनि गर्ने काम त एकै हो नि त. त्यसो हुँदाखेरि हाम्रो व्यक्तिगत नभएर यो चाहिँ व्यष्टि नभएर चाहिँ समष्टिगत रूपमा हेर्दाखेरि यो लोकविश्वास चाहिँ हामीले आदान प्रदान गरेर यसलाई हेरिरहेका छौँ. अनि अर्को कुरा चाहिँ के भन्दाखेरि लोकविश्वासमा एउटा विभिन्न प्रकृतिसँग अघि मैले भनेको थिएँ नि जोडिएका हुन्छन् भनेर, हामीले प्रकृतिमा भएको एउटा रुखमा पनि कति विश्वास गर्दोरहेछौँ भन्ने एउटा सानो उदाहरण दिएर म आफ्नो कुरालाई अन्त गर्न चाहन्छु. एउटा भलाइको रुख भन्ने हुन्छ, पहाडमा हुन्छ तपाईँहरूलाई थाहा छ छैन. अनि यो भलाइको रुख चाहिँ जङ्गलमा हुन्छ, अनि घाँस खेताला अथवा दाउरा काट्नु जाँदाखेरि कति मानिसहरू चाहिँ यो भलाइको रुख नचिनेर काटिपठाउँछन्. त्यसो हुँदाखेरि त्यो भलाइको रूपबाट चाहिँ एउटा के निक्लिन्छ, चोप र सायन जस्तो निक्लिन्छ, केमिकल रिलिज हुन्छ, अनि त्यो चोपले चाहिँ हाततिर लागेपछि, जिउमा लागेपछि एकदमै चिलाउने, अनुहारडाम्मा डम्म सुनिने, अनि कुनै पनि दबाईहरूले जाति नहुने प्रकारको हुन्छ। त्यसो हुँदाखेरि चाहिँ त्यो भलायो लागेको बिमारीलाई, त्यो भलायो झार्नुको लागि चाहिँ यता घरमा आएर फुक्पा गरिन्छ, झाँक्रीले फुक्पा गर्छ अथवा खरानीले पूजा गरेर खरानी लगाउनु पर्ने हुन्छ। अनि त्यो भलायो लागेको ठिक भोलिपल्ट गएर चाहिँ त्यो काटेको भलायोको रुखलाई चाहिँ त्यो जुन बिमारी छ उसले गएर चाहिँ ल आजदेखि चाहिँ हामी मित भयौँ, मैले तपाईँलाई चोट पुर्याएँ अरे, मलाई क्षमा दिनुहोस् भनेर खरानी चामल इत्यादि राखेर पूजा गरेपछि चाहिँ त्यो बिमारी साँच्चै नै के हुन्छ, निको पनि हुन्छ। ज्वरो आइरहेको, डाम्मा डुम्म सुन्निएको, आँखा रातो भएको बिमारी जाती पनि हुन्छ। यो कुरा अब मैले पनि देखेको, अनुभव पनि गरेको है। अनि त्यो डक्टरले बिमार जाती बन्न नसकेको कतिवटा कुराहरू विश्वासले, आस्थाले पनि जाती हुँदो रहेछ। भनेपछि यो विश्वासलाई हामीले लोकविश्वासलाई अन्धविश्वास मात्र हो भनेर हेला गर्नु, हेय गर्नु चाहिँ आफ्नै अस्तित्व, आफ्नै संस्कृति, आफ्नै नियम र हाम्रो परापुर्खदेखि चलिआएको कतिवटा ज्ञान, उनीहरूको उनीहरूले बाँचेका, उनीहरूले सिँचेका यस्ता थुप्रा ज्ञानहरूलाई चाहिँ हामीले अवहेलना गर्नु हो जस्तो मलाई लाग्छ। र यस्ता कुराहरूलाई चाहिँ हामीले निरन्तर अगाडि राख्नुपर्छ। अनि विशेष गरेर आउने भावी पिँढीलाई जनश्रुति के हो, नेपाली समाज के हो, लोकविश्वास के हो इत्यादि विषयमा उनीहरूलाई भन्ने, उनीहरूलाई बाटो देखाउने, दोहोऱ्याउने काम चाहिँ आजको हाम्रो पुस्ताहरू पनि हो। अब आज पछि आउने पुस्ताहरू के कस्तो संसारमा बाँच्छन् थाहा छैन। तपाईँले अघि भन्नुभएको जस्तो एआई एजिआईको टेक्नोलोजीले संसार अर्कै बनिसकेको छ, तापनि आफ्नो अस्तित्व है, आफ्नो जाति गोष्ठी, आफ्नो लोक अनि आफ्नो लोक समुदायलाई बचाउन, अगाडि निरन्तर बढाउन चाहिँ यस्ता कुराहरूले नै अहम भूमिका निर्वाह गर्छ भन्ने मलाई लागेको छ।
1: वास्तवमा लोक भनेको विश्वास भनेको लोकको आस्था हो, विश्वास हो, र यो आस्था र विश्वास चाहिँ लोकको मानसिक र मनोवैज्ञानिक तहमा बाँचिरहने एउटा विषय हो भनौँ। र यो परम्परादेखि अहिलेसम्म र पछिसम्म पनि नेपाली समाजमा अथवा भनौँ सबै समुदायमा, संसारभरि जति पनि समुदाय छ त्यो समुदायसम्म बाँचिरहने एउटा विषय हो।

हवस् त श्रोता मित्र हजुरले भर्खरै सुन्दै हुनुहुन्थ्यो हाम्रो संस्कार हाम्रो संस्कृति कार्यक्रमको माध्यमबाट लोक विश्वास जनश्रुति र नेपाली समाजमाथि केही चर्चा परिचर्चाहरू र यस विषयमाथि कुराकानी गर्न स्टुडियोमा उपस्थित हुनुहुन्थ्यो जयप्रसाद राई अनि प्रीतम राईज्यू। यसैको साथमा घडीले भने अब मलाई पनि जाने सन्देश दिइरहेको छ। आउँदो कार्यक्रममा हजुरहरूसँग पक्कै पनि यस्तै मिठो विषयवस्तु साथ उपस्थित हुने वाचकको जानकारी गराउँदै आजको बसाइबाट प्रस्तुता मनन तामाङ लगायत मनोहराजलाई दिनुहोस् बिदा। हजुरहरू जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ खुसी रहनुहोस् आनन्दित रहनुहोस्। हवस् त नमस्ते।

0: यतिन्जेल निहारुले सुन्नुभयो कार्यक्रम हाम्रो संस्कार संस्कृति। अब सुन्नुहोस् बिहान 10 बजेको मुख्य समाचार।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। प्रधानमन्त्री नरेन्द्र मोदीले विगत केही वर्षहरूमा भारत र फ्रान्स बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभयो। श्री मोदीले भिडियो कन्फरेन्स मार्फत पेरिसमा स्वामी नारायण मन्दिरको उद्घाटनको अवसरमा बोल्दै हुनुहुन्थ्यो। उहाँले भन्नुभयो यो मन्दिरले मेड इन इण्डिया र बिल्ड इन फ्रान्स भावनालाई मूर्त रूप दिन्छ। गृहमन्त्री अमित शाहले आज गोवाको पणजीमा पश्चिमी क्षेत्रीय परिषदको 2800 बैठकको अध्यक्षता गर्नुहुनेछ। आफ्नो गोवा भ्रमणको अन्तिम दिन श्री शाहले राज्य पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वज प्रदान गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले 2029 सम्ममा भारतलाई लागू औषध मुक्त बनाउन 3 वर्षको रोड म्याप जारी गर्नुभयो। दिल्लीको सत्यनिकेतनमा एक बहुतले भवन भत्कन्दा 6 जनाको मृत्यु भएको छ। मुख्यमन्त्री रेखा गुप्तले न्यायिक छानबिनको आदेश दिनुभयो। उहाँले भवन मालिक विरूद्ध एफआईआर दर्ता गर्न पनि निर्देशन दिनुभयो। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले निजीकरण भइरहेको वा यसको भूमिका कम गर्न लागि भन्ने समाचार र अनुमानको खण्डन गरेको छ। बाढीले बिहारका धेरै भागहरूमा सामान्य जनजीवन प्रभावित पारेको छ। गंगा गण्डक र कोशी लगायत प्रमुख नदीहरू खतराको निशान भन्दा माथि बगिरहेका छन्। दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सीमा शुल्क अधिकारीहरूले 2 यात्रीहरूबाट 484 चाँदीका सिक्का र 1 सुनको सिक्का फेला पारेको छ। उज्जैनमा भगवान महाकालेश्वरको शाही सवारीको आज आकाशवाणीमा प्रत्यक्ष प्रसारण हुनेछ। आकाशवाणी उज्जैनले दिउँसो 2 बजेदेखि 10 बजेसम्म निरन्तर प्रसारण गर्नेछ। प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर दिउँसो 10:01 बजे उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

यस्तै रमाइलो गीतसँगै हामी यहाँहरूसम्म उपस्थित भइसकेका छौँ यहाँहरूकै प्रिय कार्यक्रम हेलो खरसाङ लिएर। आकाशवाणी खरसाङ केन्द्रबाट प्रस्तुत यस रोचक कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक अभिवादन साथै सप्रेम नमस्कार। म छिरिङडमाको तर्फबाट

भगवान बुद्ध भन्नुहुन्छ, स्वस्थ सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठूलो धन हो र विश्वास सबैभन्दा राम्रो सम्बन्ध हो। भगवान बुद्धको यो भनाइलाई आत्मसात गर्नुहोस् श्रोता, अनि खुसी र सुखी रहनुहोस्।

श्रोता, आज हो 7 तारिक सेप्टेम्बर र आजको दिनको इतिहास केलाउँदा आज हो नीलो आकाशका लागि स्वच्छ हावाको अन्तर्राष्ट्रिय दिवस अर्थात् इन्टरनेसनल डे अफ क्लिन एयर फर ब्लू स्काइज। यो दिवस प्रत्येक वर्ष 7 तारिक सेप्टेम्बरमा विश्वभरि मनाइन्छ। यस दिवसको मुख्य उद्देश्य वायु प्रदूषणका कारण मानव स्वास्थ्य, वातावरण र पृथ्वीमा परेको असरबारे जनचेतना फैलाउनु तथा स्वच्छ हावाको महत्व बुझाउनु हो। संयुक्त राष्ट्रसंघले सन् 2019 यो दिवस मनाउने निर्णय गरेको हो। हावा मानिस, जनावर र वनस्पतिका लागि जीवनको आधार हो। हामी बाँच्नका लागि स्वच्छ हावा आवश्यक हुन्छ, तर आजकल अधिक सवारी साधन, कल कारखाना, धुवा, धुलो, फोहोर जलाउने कार्य, वन विनाश तथा जीवाश्म इन्धनको अत्याधिक प्रयोगका कारण वायु प्रदूषण बढ्दै गएको छ। प्रदूषित हावाले मानिसको स्वास्थ्यमा गम्भीर असर पर्नका साथै वातावरण र जलवायु परिवर्तनमा समेत नकारात्मक प्रभाव पार्छ। वायु प्रदूषणबाट बाँच्न हामी सबैले आफ्नो जिम्मेवारी पूरा गर्न पर्छ। अनावश्यक रूपमा सवारी साधन प्रयोग नगर्ने, सार्वजनिक यातायात तथा साइकलको प्रयोग गर्ने, फोहोर नजलाउने, वृक्षरोपण गर्ने, वन संरक्षण गर्ने र स्वच्छ ऊर्जाको प्रयोग गर्ने जस्ता कार्य गर्न सकिन्छ। सरकारले पनि उद्योग तथा सवारी साधनबाट हुने धुवा र प्रदूषण नियन्त्रण गर्न प्रभावकारी नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्छ। स्वच्छ हावा स्वस्थ जीवनका लागि अत्यन्त आवश्यक छ। त्यसैले वायु प्रदूषण नियन्त्रण गर्नु केवल सरकारको होइन, प्रत्येक नागरिकको साझा जिम्मेवारी हो। हामी सबै मिलेर वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा योगदान दिन सकेमा सफा हावा, स्वस्थ जीवन र सुन्दर निलो आकाश भएको पृथ्वी निर्माण गर्न सक्छौं। स्वच्छ हावा, स्वस्थ जीवन र निलो आकाश हाम्रो साझा लक्ष्य हुनुपर्छ। वर्तमान पुस्ताले वातावरण संरक्षणमा गरेको प्रयासले भविष्यका पुस्तालाई स्वस्थ र सुरक्षित वातावरण प्रदान गर्नेछ। यस विषयमा हामीले विशेष रूपमा सबै मिलेर ध्यानमा राख्नुपर्छ। श्रोता,

अब सुन्नुहोस् मौसम सम्बन्धी जानकारी। आजको मौसमबारे भन्नपर्दा आज विभिन्न स्थानहरूमा तापमान यस्तो प्रकारले रहनेछ। खरसाङमा 23 डिग्री सेल्सियस, दार्जिलिङमा 20 डिग्री सेल्सियस, मिरिकमा 22 डिग्री सेल्सियस रहनेछ आजको तापमान भने कालिम्पोङमा 24 डिग्री सेल्सियस अनि सिलगढीमा 28 डिग्री सेल्सियस रहनेछ। र मौसमबाट प्राप्त जानकारी अनुसार यी स्थानहरूमा आज दिनभरि नै प्रायःजसो हल्का वर्षा हुने सम्भावना रहेको छ भन्ने मौसम विभागबाट सूचित गरिएको छ।

आजको कार्यक्रम हेलो खरसाङमा प्रस्तुत जानकारी र गीतहरू यहाँहरूलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै जनाउनुहोला। र यस कार्यक्रममा सहयोग गरिदिनुहुने हाम्रा प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी रेशमा छेत्रीलाई धेरै धेरै धन्यवाद दिँदै तपाईँहरूको सहयात्री म छिरिङ डोमा पनि यहाँहरूबाट बिदा लिन चाहन्छु र आजको दिन यहाँहरूको शुभ रहोस्। नमस्ते।

पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा। अब प्रस्तुत गर्न लागिरहेछौ हाम्रो सरोकारमा देशभक्त शरद चन्द्र बोस विचार संघर्ष र योगदान। हामी भारतको स्वतन्त्रता आन्दोलनका एक महत्त्वपूर्ण व्यक्तित्व देशभक्त शरद चन्द्र बोसको जीवन विचार संघर्ष र योगदानबारे आजको हाम्रो सरोकारमा चर्चा गर्नेछौ श्रोताहरू। शरद चन्द्र बोसको जन्म कटक ओडिसामा भएको थियो। उहाँ प्रसिद्ध स्वतन्त्रता सेनानी नेताजी सुभाष चन्द्र बोसका दाजु हुनुहुन्थ्यो। उहाँ पेसाले सफल वकिल भए तापनि देशको राजनीतिक अवस्था र जनताको दुःख पीड़ाले उहाँलाई स्वतन्त्रता आन्दोलनतर्फ आकर्षित गर्यो। उहाँको विचार निकै प्रगतिशील थियो श्रोताहरू। उहाँ राजनीतिक स्वतन्त्रतासँगै सामाजिक समानता, धार्मिक सद्भाव र आर्थिक न्याय आवश्यक छ भन्ने कुरामा विश्वास राख्नुहुन्थ्यो। विभिन्न धर्म, भाषा र सामुदायिक मानिसलाई मिलेर राष्ट्र निर्माण गर्नपर्छ भन्ने उहाँको दृढ धारणा थियो। त श्रोता, यस जानकारीलाई अघि बढाउने नै छौ, तर अहिलेलाई भने यो सांगीतिक विराम।

ब्रिटिस शासन विरुद्धको आन्दोलनमा सक्रिय भएपछि उहाँले अनेकौं कठिनाईको सामना गर्नु पर्यो। जेलको सजाय र राजनीतिक दबाव बाहेक उहाँ आफ्नो उद्देश्यबाट कहिल्यै पनि पछि हट्नु भएन। देशको स्वतन्त्रतालाई व्यक्तिगत सुख सुविधा भन्दा माथि राख्नु उहाँको जीवनको महत्वपूर्ण पक्ष थियो। श्रोताहरू, शरद चन्द्र बोस बंगालको राजनीतिक तथा सामाजिक जीवनमा पनि महत्वपूर्ण भूमिका रहेको छ। विशेष गरी हिन्दू मुस्लिम एकता र साम्प्रदायिक सद्भाव पक्षको उहाँले आवाज पनि उठाउनु भएको थियो। भारत विभाजनको समयमा उहाँले विभाजनबाट उत्पन्न हुने सामाजिक तथा मानवीय समस्याप्रति चिन्तित हुनुहुन्थ्यो र एकताबद्ध बंगालको विचारलाई समर्थन गर्नुभएको थियो। उहाँको अर्को महत्वपूर्ण पक्ष थियो जनताको अधिकारप्रतिको प्रतिबद्धता। उहाँले स्वतन्त्रता भारतमा लोकतान्त्रिक व्यवस्था, सामाजिक न्याय र आम नागरिकको सम्मान सुनिश्चित हुन पर्ने धारणा राख्नुभयो। त श्रोता, यस जानकारीलाई हामी अघि बढाउने नै छौँ। अहिलेलाई पनि यो साङ्गीतिक विराम।

शरदचन्द्र बोसको जीवनले हामीलाई देश प्रेम भनेको केवल नारामा सीमित कुरा होइन, सत्य त्याग साहस र सेवा मार्फत देशका लागि काम गर्नु हो भन्ने सन्देश दिदछ। उहाँको विचार र सङ्घर्ष आज पनि राष्ट्रिय एकता, लोकतन्त्र र सामाजिक न्यायका लागि प्रेरणादायी छन्।

श्रद्धालु 10 फरवरी 1950 उनको निधन भयो, तर उहाँको विचार, त्याग र योगदान आज पनि भारतीय स्वतन्त्रता आन्दोलनको इतिहासमा सम्मानसित स्मरण गरिन्छ। शरद चन्द्र बोस केवल एकजना राजनीतिक नेता मात्र होइनन्, राष्ट्रिय एकता, सामाजिक न्याय र स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएका एक देशभक्त भएका व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको जीवनले नयाँ पुस्तालाई साहस, त्याग, सेवा र राष्ट्रपतिको जिम्मेवारीको प्रेरणा प्रदान गर्दछ। उहाँको जन्म जयन्तीको अवसरमा सत नमन टक्राउँदछौँ।

स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा हामी आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ स्वर माधुरीमा विभिन्न कलाकारहरूको स्वरमा केही आधुनिक गीतहरू। प्रथममा सुनाइरहेछौँ रमेश सुब्बाको स्वर।

श्रोताहरूले अहिले भर्खरै सुन्नुभयो सरिला राईको स्वरमा यो गीत प्रकृतिले सजिएको। अब अघिल्लो गीत सुनाउँदैछौँ बिरेन खातीको स्वरमा कहीँ हाँस्न खोजे।

श्रोताले अहिले सुन्नुभयो सविता मंगरातीको स्वरमा यो आधुनिक गीत, अब गुन्जने आवाज हो प्रमोद कुमार गुरुङको।

हामी आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्ज, न्यूज अन एयर एप्स अनि दार्जिलिङको एफएम 100.2 मेगाहर्जबाट बोलिरहेका छौं। अब प्रस्तुत गर्न लागिरहेछ फरमाइस फिल्मयुक्त कार्यक्रम तपाईँको अनुरोधमा। यस कार्यक्रमको प्रतीक्षामा बसिरहनु नै सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन तथा स्वागत जनाउन चाहन्छु। अब यस कार्यक्रमलाई अघि बढाउँदै अब सुनाइरहेछु कार्यक्रमको यो प्रथम गीत, हँसे तो फँसे फिल्मबाट गुन्जने आवाज हो चिन्मय श्रीप्रदा अनि साथीहरूको। यस गीतलाई अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ चित्रे बस्ती खरसाङबाट नितु देवान, साहिल देवान अनि किशोर देवान साथै सम्पूर्ण परिवारहरू। फारसी जिल्ला हिसारबाट राजकुमार डुन्डी, प्रमोद कुमार, पुष्पेन्द्र, राजविराज नेपालबाट श्याम कुमार हक्कु, तारादेवी, राजेन हक्कु, कल्पना, सुन्निमा, पिङ्की, खुसबू, श्रुति, पूजा, पूर्णिमा र सन्नी हक्कु। अमलेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, तारणी ठाकुर, सुरज ठाकुर, ज्योति ठाकुर, रोयाङ्स, गुडिया ठाकुर। मालदिरामबाट सुषमा राई, सुनिल, शुभम, सरिता, सौरभ र उहाँहरूका अन्य धेरै धेरै साथीहरू। खरसाङ बजारबाट पेमा यल्मो, छिरिङ यल्मो, सिनोरा राई, रिता प्रधान अनि छिरिङ यल्मो। डोङ्रागाउँ छत्तिसगढबाट राष्ट्रपाल गजबिए, राधिका गजबिए, अनामिका र तन्मय गजमी। काठमाडौँबाट सरोज दत्त, चन्द्र दत्त, अवनिश, आशिष, तरुण अनि विदिता। विराटनगर नेपालबाट अरुण चन्द्र शर्मा, रेणुका देवी शर्मा अनि उहाँहरूका थुप्रै थुप्रै साथीहरू। त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम गीत यहाँहरूको अनुरोधमा।

0: श्रोताले भर्खरै रेडियो ट्युन गर्नुभएको हो अनि यो आकाशवाणी खरसाङको कार्यक्रम तपाईँको अनुरोधमा सुन्दै हुनुहुन्छ एफएम 103.5 मेगाहर्जको तरंगमा। त आउनुहोस् अब सुनौ कार्यक्रमको यो अघिल्लो गीत लता मंगेशकर एसपी बालासुब्रमण्यम अनि साथीहरूको स्वरमा। फिल्मको नाम छ हम आपके है कौन। यस गीतलाई अनुरोध लेखी पठाउने हाम्रा श्रोताहरू हुनुहुन्छ मङ्पूबाट सुनिल थुलुङ, मनोज लिम्बू, रोशन राई, ताजिरिल शरद गुरुङ, एलेन लेप्चा, कैलाश राई, कुर्सेला तिनदरियाबाट ललन कुमार सिंह, प्रभा देवी, कुमार कितु, मनिष कुमार, गौतम, स्नेहलता कुमारी, मीरा, मधु, मिठु चौधरी, नितु चौधरी, अशोक प्रसाद मण्डल र एलके सिंह, कटवा नारायणपुर बाबापट्टि बलियाबाट ओम प्रकाश राई, उषा राई, अमित राई र ह्याप्पी राई, गाजीपुरबाट प्रतीक राई, रोष्टी र प्राञ्जल, शेरपुर कला गाजीपुरबाट अवधेश राई, प्रीति राई र नवनीत राई, भट्टीडाँडा भालुखोपबाट अशोक कुमार खड्का तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू, न्यू चम्टा चिया बगान गिर्जालाइनबाट तोर्कासुक एक्का, स्वर्णलता, श्रद्धा, अनिरुद्ध, डोमियन, जुलियन एक्का, चार्ल्स एक्का, झ्याउगुडी बस्तीबाट विमल खडिया, मीना खडिया, सुचिता खडिया, निलु र सानिया खडिया, जतुका किशनपुरबाट आलम दिलकस, सबना रिजवान, इमरान, आलम शेख, सबना चाँदनी, सिराजपुर, गणेशपुरबाट हिना कैसर, वकिल राही, फिरोज आलम र नाज प्रवीण, मिरिक थर्बु निगालेबाट कल्याण राई तथा उहाँहरूका धेरै धेरै साथीहरू। तस्वीरका हेर्नुहोस् कार्यक्रमको यो अघिल्लो गीत यहाँहरूको अनुरोधमा।
1: Start the fun!

पुराना तालाब डुमरावबाट वल्लीवलार आसपन्ना जेल रोड राई राज अन्सारी सिराज अन्सारी दिल्लीबाट बेबी अन्सारी दानिस अन्सारी जेल रोड रायगढबाट नरेन्द्र यादव महेन्द्र यादव अनि जाह्नवी यादव बिहार कलोनी लोनीबाट नसिमुल इस्माइल गुनौरी प्रकाश वीर राजपूत डन्डी लाहट बदलबाट क्लमलेस जयपुरिया बिहारीपुर खण्डवाबाट पिङ्की अनि रिङ्की रायगढ जेल रोडबाट लालचन्द्र मिश्री रमेश चन्द्र कुमकुम मिश्र तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू मेन रोड फारबिसगंज बिहारबाट प्रकाश कुमार पप्पू नैतिक पिहु कुमार विमल अनि नवरत्न हाता बाढीहाट पूर्णियाबाट ममता रानी छवि अनोखी अर्पिता लालो दीक्षा देव देवांशी अनि डब्ल्यूजी नाज मन्जिल मसौड सीतामढीबाट अक्रम हुसेन इसरत वसिम रुबिना पूनम कुमारी शर्मा ममता रानी तथा उहाँहरूका धेरै धेरै साथीहरू शान्तिनगर भिलाई छत्तिसगढबाट प्रदीप कुमार शाह प्रतिमा शाह अनि सन्देश शाह पुना महाराष्ट्रबाट श्रीमती बिना आदिश मेहता अनि कुमारी डाक्टर माही मेहता राजपालेस माउनत भजन उत्तर प्रदेशबाट राजेश कुमार शर्मा वर्मा प्रीति वर्मा कीर्ति आर्यन वर्मा शिव मन्दिर हकीकत पुरा माउबाट मुन्ना भाई स्वर्णकर पिङ्की आर्यन कृष्ण पिहु र उहाँहरूका धेरै धेरै साथीहरू सर्लाही सोकना नेपालबाट अरुण कुमार शर्मा रेणु देवी शर्मा राहुल शर्मा वन्दना कुमारी शर्मा प्रियङ्का कुमारी शर्मा तथा समस्त शर्मा परिवारहरू बढी खञ्जरपुर भागलपुरबाट गुल्फराज आराम समारा जमालुद्दिन शाह मार्केट भागलपुरबाट सिजिजन मास्टर हुसेन मास्टर डिएन सिंह रोड भागलपुरबाट अफरोज आलन बकरत सादब र उहाँहरूका धेरै धेरै साथीहरू मेन रोड राजविराज नेपालबाट मोहम्मद अतल ओला बेगम जिनत नहा सोनी परवीन इम्तिहाज आलम तथा उहाँहरूका साथीहरू त स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम गीत फिल्मको नाम रहेको छ सर्टकट रोमियो अनि गुन्जनी आवाज छ मोहित चौहानको

हवस् त श्रोता र यस गीतको अन्त साथ अहिलेलाई फरमाइसी फिल्म कार्यक्रम तपाईँको अनुरोधमा यतिमा नै पुरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ।

यो आकाशवाणी हो। दिउँसो एक बजेको प्रमुख समाचार उषा किरणबाट सुन्नुहोस्। केन्द्रीय गृहमन्त्री अमित शाहले गोवामा पश्चिमी क्षेत्रीय परिषदको 28 बैठकको अध्यक्षता गर्नुभयो। बैठक बिहान 11 बजे पणजीमा शुरू भयो। बैठकमा गोवाका मुख्यमन्त्री प्रमोद सावन्त, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल, दादरा र नगर हवेली र दमन र दीवका प्रशासक प्रफुल्ल पटेल सहभागी थिए। बैठकमा केन्द्रीय गृह मन्त्रालय र राज्य सरकारका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए। दिल्लीका मुख्यमन्त्री रेखा गुप्ता र दिल्लीका मन्त्री मनजिन्दर सिंह सिरसाले आज बिहान नयाँ दिल्लीको सत्य निकेतन क्षेत्रमा भत्किएको भवनको भ्रमण गर्दै स्थितिको जायजा लिएका छन्। महिला तथा बाल विकास मन्त्रालयले बुधबार वाराणसीमा 9 राष्ट्रिय पोषण माह 2026 को शुरूआत गर्नेछ। यस वर्षको अभियान मिशन सक्षम आँगनवाड़ी र पोषण 2.0 को दोस्रो चरण अन्तर्गत संशोधित पूरक पोषण कार्यक्रम दिशानिर्देशहरूको आधारमा अगाडि बढ़ाएको छ। सीआरपीएफको 199 बटालियनले छत्तीसगढ़को बिजापुर जिल्लामा भइरहेको नक्सल विरोधी अभियानमा ठूलो सफलता हासिल गरेको छ। तलास अभियानको क्रममा नक्सलवादीहरूले जंगलमा लुकाएर राखेका 14 नक्सल डम्पहरू बरामद गरेका थिए। प्रसिद्ध सिनेमेटोग्राफर टीएन कृष्णनकुट्टीको 96 वर्षको उमेरमा निधन भएको छ। मलयालम सिनेमामा उनको योगदान सधैँ स्मरणीय रहनेछ। जम्मू कश्मीर अन्तर्राष्ट्रिय फिल्म महोत्सव आजबाट आईएफएफजेकेमा शुरू हुँदैछ। यस महोत्सवलाई स्थानीय फिल्म निर्माताहरू र रचनात्मक पेशेवरहरूलाई व्यापक फिल्म उद्योगमा परिचित गराउने र यस क्षेत्रमा नयाँ लगानी र रोजगारीका अवसरहरू सृजना गर्ने ठूलो अवसरको रूपमा हेरिएको छ। सुन्दै हुनुहुन्थ्यो प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार श्रृङ्खलाका साथ 2:40 मा पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Thank you.

श्रोताहरू, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ लोक तथा आधुनिक गीतहरू। त आउनुहोस् प्रथममा सुनौँ सरिता गुरुङ अनि साथीहरू शर्मा यो लोकगीत।

0: आधुनिक गीतको प्रस्तुतिपछि अब हामी श्रोतालाई सुनाउन लागिरहेछौँ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। केन्द्रीय गृहमन्त्री अमित शाहले गोवामा पश्चिमी क्षेत्रीय परिषदको 28 बैठकको अध्यक्षता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गुजरात र महाराष्ट्रको भ्रमण गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत र लक्जमबर्ग बीच बलियो र विश्वासिलो सम्बन्ध रहेको बताउनुभयो। नेपालमा विनाशकारी बाढीका कारण मृत्यु हुनेहरूको संख्या 1355 पुगेको छ अनि मौसम विभागले देशको विभिन्न भागहरूमा भोलिसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। केन्द्रीय गृहमन्त्री अमित शाहले गोवामा पश्चिमी क्षेत्रीय परिषदको 28 बैठकको अध्यक्षता गर्नुभयो।
2: बैठक में गोवा के मुख्यमंत्री प्रमोद सावंत, गुजरात के मुख्यमंत्री भूपेंद्र पटेल और महाराष्ट्र के मुख्यमंत्री देवेंद्र फडणवीस शामिल हुए। बैठक में केंद्र और राज्यों से जुड़े कई अहम मुद्दों पर चर्चा हुई। इसके बाद गृह मंत्री अमित शाह गोवा पुलिस को प्रेसिडेंट्स पुलिस कलर यानी राष्ट्रपति पुलिस ध्वज प्रदान करने के समारोह में शामिल होंगे। निखिल उपाध्याय, आकाशवाणी समाचार, पणजी।
1: पश्चिमी क्षेत्रीय परिषदमा गोवा, गुजरात, महाराष्ट्र तथा केन्द्रशासित प्रदेश दादरा तथा नगर हवेली र दमन तथा दीव समावेश छन्। क्षेत्रीय परिषदमा पश्चिमी क्षेत्रका प्रत्येक राज्यका मुख्यमन्त्री तथा प्रत्येक राज्यबाट दुईजना वरिष्ठ मन्त्री सदस्य रहने व्यवस्था छ। केन्द्र र राज्य सरकार तथा केन्द्रशासित प्रदेशका वरिष्ठ अधिकारीहरू पनि परिषदको बैठकमा सहभागी हुनेछन्। श्री शाह पश्चिमी क्षेत्रीय परिषदका अध्यक्ष हुनुहुन्छ भने गोवाका मुख्यमन्त्री वर्तमान उपाध्यक्ष हुनुहुन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सहकारी संघीयताको सिद्धान्तमा आधारित देशको लागि टिम इण्डियाको परिकल्पना गर्नुभएको छ र क्षेत्रीय परिषदहरूले यस दिशामा महत्वपूर्ण योगदान दिइरहेका छन्। प्रधानमन्त्रीले चौतर्फी विकास हासिल गर्न सहकारी र प्रतिस्पर्धी संघीयताको क्षमतालाई उपयोग गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गुजरात र महाराष्ट्रको भ्रमण गर्नुहुनेछ। दादरामा प्रधानमन्त्रीले 35,000 करोड रुपियाँभन्दा अधिकको विभिन्न विकास परियोजनाहरूको शिलान्यास, उद्घाटन र लोकार्पण गर्नुहुनेछ। उहाँले 20,700 करोड रुपियाँभन्दा अधिकको लागतमा विकसित 326 किलोमिटर लामो पश्चिमी समर्पित मल करिडोर WDFCको पनि 3 महत्वपूर्ण खण्डहरूको पनि राष्ट्रलाई समर्पित गर्नुहुनेछ। प्रधानमन्त्रीले मुम्बईको न्यू सानन्द उत्तर, न्यू मकरापुरा, न्यू उम्बर गाउँ र न्यू JNPTबाट मालवाहक रेलहरूको सेवालाई हरियो झण्डा देखाउनुहुनेछ। यसबाहेक प्रधानमन्त्रीले वडोदरा र टाढा रोडको बीचमा नयाँ रेल सेवालाई हरियो झण्डा देखाउनुहुनेछ। प्रधानमन्त्रीले 9,700 करोड रुपियाँभन्दा बढीको 3 रेल परियोजनाको शिलान्यास पनि गर्नुहुनेछ। उहाँले लगभग 1,780 करोड रुपियाँको 3 राष्ट्रिय राजमार्ग परियोजनाको शिलान्यास पनि गर्नुहुनेछ। महाराष्ट्रमा प्रधानमन्त्रीले मुम्बईमा ग्लोबल फिनटेक फेस्ट GFF 2026 पनि उद्घाटन गर्नुहुनेछ र सभालाई सम्बोधन गर्नुहुनेछ। GFF 2026 विषयवस्तु प्रभाव की क्षमता, एजेन्टिक एआई टेक्नाइजेसन, क्वान्टम समावेशी वित्त के लिए विश्वसनीय कनेक्टेड वैश्विक प्रणाली रहेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले सम्पूर्ण विश्व अनिश्चिततालाई लिएर चिन्तित भएको समयमा पनि भारत र लक्जमबर्ग बीच बलियो र विश्वासिलो सम्बन्ध रहेको बताउनुभयो। आज दिउँसो नयाँ दिल्लीमा लक्जमबर्गका उपप्रधान, विदेश मामिला तथा व्यापार मन्त्री जेभियर बटेलसँगको भेटमा डाक्टर जयशंकरले यस्तो बताउनुभयो। जयशंकरले यस वर्षको सुरुमा लक्जमबर्गको आफ्नो भ्रमणको स्मरण गर्नुभयो।
3: Ours is a very trusted relationship.
4: हमारा रिश्ता बहुत भरोसेमंद है। ये एक ऐसा रिश्ता है जिसमें हमने बहुत कुछ किया है और हम आगे भी और अधिक करने का भरोसा करते हैं, खासकर आपूर्ति श्रृंखला की मजबूती, विविधता लाने और भविष्य में मुक्त व्यापार समझौते को मंजूरी मिलने की संभावना के संदर्भ में।
3: Ratification likely in the coming future.
1: विदेश मन्त्रीले स्वतन्त्र व्यापार सम्झौतालाई लक्जेमबर्गको गरेको बलियो समर्थनका लागि आभार व्यक्त गर्नुभयो। सो अवसरमा लक्जेमबर्गका उपप्रधानमन्त्री विदेश मामिला तथा विदेश व्यापार मन्त्री जेभियर बेटेलले लक्जेमबर्गको भारतसँग विश्वासिलो र इमान्दार सम्बन्ध रहेको बताउनुभयो। आयुष मन्त्री प्रताप राव यादवले आज आयुर्वेद दिवसलाई जनआन्दोलन बनाउनुपर्ने बताउनु भएको छ। उहाँले भन्नुभयो, यस अभियानको माध्यमबाट आयुर्वेदसँग सम्बन्धित प्रमाणमा आधारित जानकारी देशभरिका हरेक घर विद्यालय कलेज र कार्यस्थलमा पुर्याउनुपर्छ। नयाँ दिल्लीमा मीडियालाई सम्बोधन गर्दै श्री यादवले 11 आयुर्वेद दिवस 23 सेप्टेम्बरमा नागपुरमा मनाइने घोषणा गर्नुभयो। यस वर्षको कार्यक्रमको विषय स्वास्थ्य भविष्यका लागि आयुर्वेद हो। उहाँले आयुर्वेद दिवस भारतको समृद्ध विरासतको उत्सव मनाउने मात्र होइन तर यसलाई स्वास्थ्य आवश्यकता र भविष्यको सम्भावनासँग जोड्ने अवसर रहेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले भारतमा चिकित्सा पर्यटनमा आर्थिक वृद्धि, रोजगारी सृजना र अन्तर्राष्ट्रिय सहयोग बढाउनका लागि ठूलो सम्भावना रहेको बताउनुभयो। नयाँ दिल्लीमा स्वास्थ्य सेवा र कल्याण एक्सपो सञ्जीवनी 2026लाई सम्बोधन गर्दै श्री गोयलले भन्नुभयो, भारतले आफ्नो बलियो चिकित्सा प्रणालीको माध्यमबाट विश्वको स्वास्थ्य सेवाको आवश्यकताहरू पूरा गर्न सक्छ। उहाँले भारतले उच्च गुणस्तर, पारदर्शिता र बिरामीको आवश्यकतालाई प्राथमिकता दिएर विश्वव्यापी स्वास्थ्य सेवाको लागि नयाँ मानक स्थापना गर्नुपर्दछ भनी बताउनुभयो। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तले पुनः आज नयाँ दिल्लीको सत्य निकेतनमा भत्किएको भवनको भ्रमण गर्नुभयो भने सुरक्षा उपायहरू र चलिरहेको उद्धार कार्यको समीक्षा गर्नुभयो। मुख्यमन्त्रीका अनुसार दशकौं पुरानो बहुतले भवनको स्थानबाट लगभग 80% भग्नावशेष हटाइएको छ। मुख्यमन्त्रीले भवनको मालिकको लापरवाहीका कारण यो दुःखद घटना भएको बताउनुभयो। उहाँले भवन मालिकलाई कार्यवाही गरिने तथा वरपरका क्षेत्रमा समान जोखिम भएका अन्य भवनहरू पहिचान गरेर बताउनुभयो।
5: इस बिल्डिंग के मालिक पे कार्रवाई होगी और जो इसके आसपास की जितनी डेंजरस बिल्डिंग है उनको भी आइडेंटिफाइड करके ध्वस्त किया जाएगा। विशेष रूप से इस बिल्डिंग के बिल्कुल पीछे वाली बिल्डिंग को भी हमने खाली करवा दिया है और तुरंत प्रभाव में उसे भी डेमोलिश किया जाएगा।
1: यसैबीच दुर्घटनामा मृत्यु हुनेको संख्या 7 पुगेको छ। अखिल भारतीय आयुर्वेद विज्ञान संस्थान एम्स दिल्लीका अनुसार कुल 12 घाइतेहरूलाई अस्पतालमा ल्याइएको छ। यीमध्ये 6 जनाको मृत्यु भएको छ भने 3 जनाको अवस्था अझ पनि गम्भीर छ। नेपाल राष्ट्रिय आपदा जोखिम न्यूनीकरण तथा प्रबन्धन प्राधिकरणका अनुसार नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेहरूको संख्या 1355 पुगेको छ। सबैभन्दा अधिक चितवनमा 363, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 221 र रसुवामा 169 मृत्यु भएको छ। सुरक्षा निकायले विशेष गरी भोटेकोशी र त्रिशुली नदीको किनारमा रहेका जलविद्युत परियोजनाहरूमा सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ। नेपाल स्वतन्त्र ऊर्जा उत्पादक संघका अनुसार 11 जलविद्युत परियोजनामा कार्यरत 919 व्यक्ति गए साँझसम्म सम्पर्कविहीन रहेका छन्। बाढीमा परि ज्यान गुमाएकाहरूको शोकमा आज नेपालमा राष्ट्रिय शोक दिवस मनाइँदैछ। सीआरपीएफको 199 बटालियनले छत्तिसगढको बिजापुर जिल्लामा भइरहेको नक्सल विरोधी अभियानमा ठूलो सफलता हासिल गरेको छ। विश्वसनीय जानकारीको आधारमा सैनिकहरूले पेडिया र कुप्पागुडा क्षेत्रको एट्रीहरा, नयाँपरा र सरपञ्चपराको घना जंगलमा गहन खोजी अभियान चलाए। तलास अभियानको क्रममा नक्सलवादीहरूले जंगलमा लुकाएर राखेका 14 नक्सल डम्पहरू बरामद भएका थिए। मौसम विभागले बिहार, मध्य प्रदेश, पूर्वी उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल र उत्तर पूर्वी भारतका केही भागहरूमा भोलिसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ। मौसम विभागका अनुसार आन्ध्र प्रदेश, झारखण्ड, ओडिसा, छत्तिसगढ़ र तामिलनाडुमा भोलिसम्म मेघगर्जन र चट्याङ पर्ने सम्भावना छ। आगामी 2 दिनमा पुडुचेरी, कराईकल, विदर्भ, छत्तिसगढ़, गंगाको मैदानी, पश्चिम बंगाल र अण्डमान र निकोबर द्वीप समूहहरूमा पनि यस्तै मौसम रहने सम्भावना छ। तटीय आन्ध्र प्रदेश, केरला र माहेमा भोलिसम्म तातो र आर्द्र मौसम रहने बताइएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। केन्द्रीय गृहमन्त्री अमित शाहले गोवामा पश्चिमी क्षेत्रीय परिषदको 28 बैठकको अध्यक्षता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गुजरात र महाराष्ट्रको भ्रमण गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत र लक्जमबर्ग बीच बलियो र विश्वासिलो सम्बन्ध रहेको बताउनुभयो। नेपालमा विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या 1355 पुगेको छ अनि मौसम विभागले देशको विभिन्न भागहरूमा भोलिसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: श्रोताले अहिले सुन्दै हुनुहुन्थ्यो अञ्जली प्रधान अनि साथीहरूको स्वरमा यो लोकगीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ।
1: प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री, विषय छ जितेन्द्र सिंह र फ्रान्सका मन्त्री फिलिप्स ब्याप्टिस बीच आगामी अन्तर्राष्ट्रिय अन्तरिक्ष शिखर सम्मेलन र बेंगलुरु स्पेस एक्सपोमा फ्रान्सको सहभागिता बारे छलफल। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। केन्द्रीय विज्ञान तथा प्रविधि तथा पृथ्वी विज्ञान राज्य मन्त्री तथा प्रधानमन्त्री कार्यालय कार्मिक लोक शिकायत पेन्सन आण्विक ऊर्जा र अन्तरिक्ष राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले भर्चुअल माध्यमबाट फ्रान्सका उच्च शिक्षा अनुसन्धान र अन्तरिक्ष मन्त्री प्रोफेसर फिलिप ब्याप्टिससँग द्विपक्षीय बैठक गर्नुभयो, जसमा दुवै पक्षले मानव अन्तरिक्ष उडान, उन्नत अन्तरिक्ष प्रविधि र उनीहरूका अन्तरिक्ष एजेन्सीहरू र उद्योगहरूबीच अधिक संलग्नता सहित अन्तरिक्षमा भारत फ्रान्स सहयोगलाई अझ गहिरो बनाउन सहमत भए। पेरिसमा सेप्टेम्बर 9 देखि 10 2026मा निर्धारित अन्तर्राष्ट्रिय अन्तरिक्ष शिखर सम्मेलन र सेप्टेम्बर 7 देखि 9 2026मा हुने बेंगलुरू स्पेस एक्सपो अघि छलफल भएको थियो। दुवै पक्षले पेरिस शिखर सम्मेलनमा भारतको सहभागिता र बेंगलुरू स्पेस एक्सपोमा फ्रान्सको सहभागिताका साथै यस महिनाको अन्त्यमा प्रोफेसर ब्याप्टिसको आगामी भारत भ्रमणको बारेमा छलफल गरे। डाक्टर जितेन्द्र सिंहले भारत अन्तर्राष्ट्रिय अन्तरिक्ष शिखर सम्मेलनमा भाग लिन र फ्रान्ससँग लामो समयदेखि रहेको अन्तरिक्ष साझेदारीलाई अझ बलियो बनाउन उत्सुक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, अन्तरिक्ष विज्ञान प्रविधि र अनुप्रयोगहरू अन्तरिक्ष अर्थव्यवस्था र सुरक्षित अन्तरिक्षमा शिखर सम्मेलनको ध्यानले अन्तरिक्ष क्षेत्रको भविष्यको लागि अन्तर्राष्ट्रिय संवाद र सहयोगको लागि महत्वपूर्ण प्लेटफर्म प्रदान गर्दछ। भारतले बाह्यप्य अन्तरिक्षको दिगो प्रयोग, अन्तरिक्षमा आधारित वैज्ञानिक डेटाको पहुँच, खुलापन र अखण्डता र फ्रिक्वेन्सी व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय दूरसञ्चार संघको नियामक ढाँचाको समर्थनमा प्रस्तावित शिखर सम्मेलनको स्वागत गरेको छ। डाक्टर जितेन्द्र सिंहले यी पहलहरूलाई अन्तिम रूप दिने क्रममा फ्रान्सेली पक्षसँग विचारहरू आदान प्रदान गर्न भारत तयार रहेको बताउनुभयो। छलफलको मुख्य केन्द्रबिन्दु पेरिस शिखर सम्मेलनमा भारतको योगदान थियो। इसरोका अध्यक्ष अन्तरिक्ष विभागका सचिवलाई लो अर्थ अर्बिटमा भारतको भविष्यको मानव अन्तरिक्ष उडानको उद्घाटन भाषण दिन आमन्त्रित गरिएको थियो। डाक्टर जितेन्द्र सिंहले यो पनि उल्लेख गर्नुभयो, यदि फ्रान्सेली पक्षले यसलाई उपयोगी पायो भने भारतीय प्रतिनिधि मण्डलका सदस्यहरूले अन्तरिक्षमा डिजाइन र निर्माण प्रविधिहरू, अन्तरिक्षबाट कनेक्टिभिटी र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन भन्दा बाहिर अन्वेषण सहित थप क्षेत्रहरूमा प्रस्तुत गर्न सक्दछन्। प्रोफेसर फिलिप ब्याप्टिसले अन्तरिक्षमा विद्यमान भारत फ्रान्स सहयोगलाई अझ बलियो र द्रुत बनाउने फ्रान्सको इच्छा व्यक्त गर्नुभयो। उहाँले शिखर सम्मेलनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित भिडियो सन्देशको लागि पनि भारतलाई धन्यवाद दिनुभयो। उहाँले कार्यक्रममा सामेल गराउनका लागि प्रस्तावित घोषणाहरूमा भारतीय पक्षसँग निरन्तर परामर्शको स्वागत गरे। दुवै पक्षले बेंगलुरू स्पेस एक्सपोमा फ्रान्सको सहभागिता र दुई देशका अन्तरिक्ष एजेन्सीहरू, उद्योगहरू र उदयमान अन्तरिक्ष इको सिस्टमहरू बीच अन्तर्क्रिया बढाउने अवसरहरूको बारेमा पनि छलफल गरे। प्रोफेसर ब्याप्टिसले सेप्टेम्बर 28 देखि 30 2026मा भारत भ्रमण गर्ने कार्यक्रम रहेको र बेंगलुरूमा इसरो सुविधाहरूको भ्रमण गर्न इच्छा व्यक्त गरेका छन्। उहाँले डाक्टर जितेन्द्र सिंहसँग पनि भेट गर्नेछन्। दुवै पक्षले सहयोगका सम्भावित क्षेत्रहरू र पेरिस शिखर सम्मेलनका लागि प्रस्तावित थप प्रस्तुतिहरूमा आआफ्नो टोलीले परामर्श जारी राख्ने कुरामा सहमति व्यक्त गरे।
0: अब हामी श्रोताहरूलाई केही क्षण मनोरञ्जन गराउँदैछौँ विभिन्न फिल्म गीतहरूबाट। त आउनुहोस् प्रथममा सुनौँ स्विटी विथ एनआरआई फिल्मबाट गुन्जने आवाज हो अरमान मल्लिक अनि साथीहरुको।

श्रोतालाई कार्यक्रमको अघिल्लो गीत सुनाउँदैछौ सनम रे फिल्मबाट गुञ्जनी आवाज हो अरिजित सिंह अनि साथीहरूको।

श्रोता र कार्यक्रमको यो अघिल्लो गीत सुनाउँदैछौँ पलास मुचाल अतिफ असलम अनि पालस मुचालको स्वरमा। फिल्मको नाम छ स्वीटी विथ्स एनआरआई।

0: श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो विभिन्न फिल्म गीतहरू। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले युवाहरूलाई लागु पदार्थबाट टाढा रहन र आफ्ना साथीहरूलाई पनि यो कुलतबाट टाढा रहनको निम्ति अपील गर्न आह्वान गर्नुभएको छ। असमको गुवाहाटीमा गीतानगर कलेजको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै श्री राधाकृष्णनले भन्नुभयो, विद्यार्थीहरूले जिम्मेवार निर्णय लिन र आफ्नो समय, स्वास्थ्य र भविष्यको रक्षामा ध्यान केन्द्रित गर्नुपर्छ। उहाँले भन्नुभयो, देशको युवा जनसङ्ख्या सबैभन्दा ठूलो शक्ति हो। आर्टिफिसियल इन्टेलिजेन्स, बायोटेक्नोलोजी, अन्तरिक्ष अनुसन्धान र उद्यमशीलता जस्ता क्षेत्रहरूमा उदयमान अवसरहरूले युवाहरूलाई विकसित भारतको निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्षम बनाउनेछ। उपराष्ट्रपतिले गुणस्तरीय शिक्षा, अनुसन्धान र चरित्र निर्माण देशको प्रगतिका लागि आवश्यक रहेको बताउनुभयो। उहाँले शैक्षिक संस्थाहरूलाई विद्यार्थीहरूलाई केवल रोजगारीका लागि तयार पार्नुको सट्टा लोकतन्त्र र समाजप्रति जिम्मेवार नागरिक बनाउन पनि ध्यान दिन आग्रह गर्नुभएको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णन एक दिने भ्रमणका लागि भोलि मणिपुरको भ्रमण गर्नुहुनेछ। यस अवधि उपराष्ट्रपतिले मोइराङस्थित आईएनएको भ्रमण एवं संग्रहालय र जापानी युद्ध स्मारक र सैनिक स्कूल इम्फालको भ्रमण गर्नुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले हिजो गुवाहाटीको लोकभवनमा आयोजित एक विशेष सांस्कृतिक कार्यक्रम सांस्कृतिक सन्ध्यामा भाग लिनुभयो। भारतको समृद्ध सांस्कृतिक विविधता झल्काउने यस कार्यक्रममा कलाकारहरूले असमको परम्परागत संगीत र नृत्यका साथ तमिल गीत र नृत्य प्रस्तुत गरे। विभिन्न सांस्कृतिक अभिव्यक्तिहरूको यो संगमले एक भारत श्रेष्ठ भारत र देशको विविधतामा एकताको भावना उजागर गर्यो।

यस अवसरमा असमका राज्यपाल श्री लक्ष्मण प्रसाद आचार्य मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा असम विधानसभाका अध्यक्ष रंजीत कुमार दास विधानसभामा विपक्षी नेता वाजेद अली चौधरी लगायत विशिष्ट अतिथिहरू र वरिष्ठ अधिकारीहरू उपस्थित थिए असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले विद्यार्थीहरूलाई विनाशको सट्टा सृष्टिमा ध्यान केन्द्रित गर्न र शिक्षाको माध्यमबाट राष्ट्र निर्माणमा योगदान दिन आह्वान गर्नुभयो गुवाहाटीको श्रीमन शंकरदेव कला क्षेत्रको गीतानगर कलेजको स्वर्ण जयन्ती समारोहमा बोल्दै मुख्यमन्त्रीले विद्यार्थीहरूले राष्ट्रको सम्पत्तिलाई नष्ट गर्नुको सट्टा कसरी निर्माण र संरक्षण गर्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो यस अवसरमा उपराष्ट्रपति पी राधाकृष्णन पनि उपस्थित हुनुहुन्थ्यो उपराष्ट्रपतिलाई पहिलो पटक असम भ्रमणमा स्वागत गर्दै मुख्यमन्त्रीले भन्नुभयो उहाँको ज्ञान र अनुभवले सबैलाई प्रेरणा दिनेछ असम मेघालय सीमामा रहेको डिगोल खल चेकपोस्टमा एक गाडीबाट बर्मिनी सिगरेटको 250 मध्यम आकारका प्याकेट बरामद गरेको छ 200 सिगरेट रहेको प्रत्येक प्याकेटबाट कुल 50,000 सिगरेट बरामद गरेको छ यस मामिलामा मेघालयको वेस्ट गारो हिल्सका एक बासिन्दालाई हिरासतमा लिएको छ यस मामिलामा थप अनुसन्धान चलिरहेको छ असमको गोलपारा जिल्ला प्रशासनले जिल्लाको कृष्णाई क्षेत्रमा व्यापक रूपमा बेतखली अभियान शुरू गरेको छ अभियानको क्रममा पर्याप्त संख्यामा सुरक्षा बलका साथ 10 जेसीबी मेसिनहरू तयार गरिएको छ प्रशासनका अनुसार यस अभियान अन्तर्गत लगभग 73 परिवारलाई बेतखली गरिनेछ यसबाहेक धेरै गाउँहरूको कृषिभूमि पनि अतिक्रमणबाट मुक्त गरिनेछ अभियानलाई ध्यानमा राख्दै यस क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ असमका वन तथा जलवायु परिवर्तन मन्त्री जयन्त मल्ल बरुवाले वन्यजन्तु संरक्षण र पर्यावरण पर्यटनलाई बढावा दिन राज्य सरकारले डिब्रुगढ जिल्लामा 534 करोड रुपियाँको लागतमा वन्यजन्तु सफारी र उद्धार केन्द्र स्थापना गर्न लागेको बताउनुभयो श्री बरुवाले सम्बन्धित विभागका वरिष्ठ अधिकारीहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो र तिनखोङको नामदाङ वन क्षेत्रमा प्रस्तावित परियोजनाको समीक्षा गर्नुभयो उहाँले यो केन्द्र 235 हेक्टर भन्दा बढी क्षेत्रफलमा विकास गरिने र डिब्रुगढ शहरबाट यसको दूरी लगभग 20 किलोमिटर हुने तथा परियोजनाको पहिलो चरणमा 259 करोड खर्च गरिने बरुवाले बताउनुभयो यसमा बाघ गैरा चितुवा र भालुका लागि घेरा बनाइनेछ भेटेनरी अस्पताल र उद्धार केन्द्र पनि स्थापना गरिनेछ समाचार पूरा भयो अघिल्लो समाचार संस्करण लिएर 3:45 मिनटमा उपस्थित हुनेछौ सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ

नमस्कार। नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीको आजको अङ्कमा यहाँलाई स्वागत छ अनि तपाईँहरूको साथमा छु म निर्मल गुरुङ लिएर कार्यक्रम विश्वमा हामी।

आज हामी कति त्रासदीमा बाँचिरहेका छौँ। संसारको त्यो कुनामा सुनामी आयो रे, यता ज्यान मालको क्षति भयो रे, उति मान्छे मरे रे। यता पहाडी क्षेत्रमा पनि भल पहिरो बादल फाट्ने जस्ता धेरै घटनाहरू आज प्रत्यक्ष हाम्रो आँखा अगाडि छ। प्राकृतिक वन जङ्गलको विनाश, प्रकृतिको सन्तुलनलाई व्यापक असर पार्ने विनाशकारी ग्यासहरूको प्रयोग इत्यादि यसका प्रमुख कारणहरू हुन्। आज हामी कार्यक्रम विश्वमा हामीमा यस्तै एक प्राकृतिक आपदा भूकम्प यानि कि अर्थक्विक बारे जान्ने बुझ्ने प्रयास गर्नेछौँ आजको कार्यक्रम विश्वमा हामीमा।

अर्थक्वेक भूकम्प अथवा भूमिकम्प भनेको पृथ्वीको सतहको कम्पन हो। यो पृथ्वीको लिथोस्फियरमा अचानक ऊर्जा निस्किने कारणले उत्पन्न हुने भूकम्पीय छालहरूको कारणहरूले हुन्छ। भूकम्पहरू अत्यन्तै हिंसक हुन सक्छन्, जसमा मानिसहरूलाई तल खसालेर घाइते बनाउनेदेखि केही सेकेन्डमा सम्पूर्ण सहरहरू ध्वस्त पार्ने सम्मका छन्। भूकम्पहरू सिस्मोग्राफ प्रयोग गरेर मापन गरिन्छ। भूकम्पको क्षण परिमाण स्केल परम्परागत रूपमा सम्बन्धित र अप्रचलित रिक्टर म्याग्निट्युड प्रयोग गरेर मापन गरिन्छ। 3 वा 100 भन्दा कम रिक्टर म्याग्निट्युडका भूकम्पहरू प्राय अदृश्य हुन्छन्, जबकि 4 रिक्टर म्याग्निट्युडका भूकम्पहरूले ठुलो क्षेत्रमा गम्भीर क्षति पुर्याउने अथवा पुर्याएको हामी पाउँछौँ। कम्पनको तीव्रता विकसित मर्कली स्केल प्रयोग गरेर मात्र मापन गर्न सकिन्छ। पृथ्वीको सतहमा भूकम्पहरू जमिन हल्लाएर वा विस्थापित गरेर प्रकट हुन्छन्। जब ठुलो भूकम्पको केन्द्रबिन्दु तटवर्ती हुन्छ, यसले समुद्री तहको पर्याप्त विस्थापन निम्त्याउँछ, जसले विभिन्न जग्गामा या समुद्रमा सुनामी निम्त्याउँदछ। भूकम्पको कम्पनले कहिलेकाहीँ पहिरो वा ज्वालामुखी गतिविधिहरूलाई ट्रिगर गर्न सक्छ, यानि कि यसले आकर्षण गर्न सक्छ। सबैभन्दा सामान्य अर्थमा भूकम्प शब्द कुनै पनि भूकम्पीय घटना, प्राकृतिक घटना वा मानिसहरूले गर्दा हुने वर्णन गर्न प्रयोग गरिन्छ, जसले भूकम्पीय छालहरू उत्पन्न गर्दछ। भूकम्प प्राय भूगर्भीय त्रुटिहरूको कारणले हुन्छ, जसमध्ये प्राथमिक त्रुटिहरू पृथ्वीभित्र गहिरो रूपमा ठुलो मात्रामा ग्यास मुख्यतः मिथेनको स्थानान्तरण हो। भूकम्पको ज्वालामुखी, पहिरो र आणविक परीक्षणहरू भूकम्पको मुख्य कारणहरू हुन्। भूकम्पको उत्पत्तिको प्रारम्भिक बिन्दुलाई हाइपोसेन्टर वा हाइपोसेन्टर भनिन्छ। इपिसेन्टर शब्दले जमिनको सतहभन्दा माथिको बिन्दुलाई जनाउँछ। भूमध्य सागरीय क्षेत्रको सन्दर्भमा धेरै भूकम्पहरू प्लेट सीमाहरूबाट टाढा उत्पन्न हुन्छ र फल्ट जोन प्रमुख अनियमितताहरू जस्तै बिग ब्यान्ड क्षेत्रको कारणले गर्दा विकृतिको फराकिलो क्षेत्रभित्र विकसित तनावसँग सम्बन्धित छन्। नर्थरिज भूकम्प त्यस्तै एउटा क्षेत्रमा ब्लाइन्ड थ्रस्ट गतिसँग सम्बन्धित थियो। अर्को उदाहरण अरबी र युरेसियन प्लेटहरू बिचको तिर्छा अभिसरण प्लेट सीमा हो, जहाँ यो जाग्रोस पर्वतको उत्तर पश्चिमी भागबाट गुज्रन्छ। यस प्लेट सीमासँग सम्बन्धित विरूपणलाई प्रमुख पश्चिम दक्षिण सीमामा लम्बवत लगभग शुद्ध थ्रस्ट गति र वास्तविक प्लेट सीमा नजिकै हालैको प्रमुख फल्टमा लगभग शुद्ध स्ट्राइक स्लिप गतिमा विभाजित गरिएको छ। यो भूकम्पको केन्द्रीय संयन्त्रद्वारा प्रदर्शन गरिएको छ। सबै टेक्टोनिक प्लेटहरूमा आन्तरिक तनाव क्षेत्रहरूमा हुन्छन्, जुन छिमेकी प्लेटहरूसँगको अन्तर्क्रियाको कारणले गर्दा वा तलछट लोडिङ वा अनलोडिङको कारणले उत्पन्न हुन्छ, जस्तै डिग्लेसियन। यी तनावहरू अवस्थित फल्ट सतहहरूमा विफलता निम्त्याउन पर्याप्त हुन सक्छन्, जसले गर्दा प्लेट भूकम्पहरू हुन जान्छ। धेरैपल्ट टेक्टोनिक भूकम्पहरू 10 किलोमिटरभन्दा बढी गहिराइमा उत्पन्न हुन्छन्। 70 किलोमिटरभन्दा कम गहिराइमा उत्पन्न हुने भूकम्पलाई उथले केन्द्रित भूकम्प भनिन्छ, जबकि 70 देखि 300 किलोमिटर बिचको गहिराइमा उत्पन्न हुने भूकम्पहरूलाई केन्द्रीय केन्द्रित वा अन्तर्केन्द्रीय भूकम्प भनिन्छ। गहिरो केन्द्रित भूकम्पहरू सबडक्सन क्षेत्रहरूमा बढी गहिराइ 300 देखि 700 किलोमिटरमा हुन सक्छन्, जहाँ पुरानो चिसो समुद्री क्रस्ट अर्को टेक्टोनिक प्लेट मुनि सर्छ। सबडक्सनका यी भूकम्पीय रूपमा सक्रिय क्षेत्रलाई वादाती बेनिओफ क्षेत्र भनिन्छ। गहिरो केन्द्रित भूकम्पहरू गहिराइमा हुन्छन्, जहाँ उच्च तापक्रम र दबावको कारण सबडक गरिएको लिथोस्फियर भङ्गुर हुन हुँदैन। गहिरो केन्द्रित भूकम्पहरूको उत्पादनको लागि एउटा सम्भावित संयन्त्र ओलिभिनले गर्दा हुने गल्ती हो, जुन स्पाइनल संरचनामा चरण संक्रमणको समयमा हुन्छ। भूकम्प प्राय ज्वालामुखी क्षेत्रहरूमा 2 कारकहरूको कारणले हुन्छ, टेक्टोनिक फल्टिङ र ज्वालामुखी लाभाचाल। यस्ता भूकम्पहरू ज्वालामुखी विस्फोटको पूर्वसूचक हुन्। यसै क्रममा हुने धेरैजसो भूकम्पहरू स्थान र समयको हिसाबले एक अर्कासँग सम्बन्धित हुन सक्छन्। अब हल्लाउने र जमिन फुट्ने काम। भूकम्पका मुख्य प्रभावहरू हल्लिने र जमिन फुट्ने काम हुन्छ, जसले मुख्य

भवनहरू र कठोर संरचनाहरूलाई विभिन्न मात्रामा क्षति पुर्याउँछ। प्रभावको स्थानीय गम्भीरता, भूकम्पको परिणाम, केन्द्रबिन्दुबाट दूरी र स्थानीय भूगर्भीय र भू आकृतिगत अवस्थाहरूको जटिल संरचनामा निर्भर गर्दछ, जसले छाल प्रसारलाई बढाउन वा कम गर्न सक्छ। जमिन हलाउने काम जमिनको गतिद्वारा मापन गरिन्छ। विशिष्ट भूगर्भीय, भू आकृतिगत र भू संरचनात्मक विशेषताहरूले कम तीव्रताको भूकम्पको लागि पनि पृथ्वीको सतहमा उच्च स्तरको हलाउने काम गर्न सक्छ। यो प्रभावलाई स्थानीय प्रबन्धन भनिन्छ। यो मुख्यत कडा गहिरो माटोबाट नरम सतहको माटोमा भूकम्पीय गतिको स्थानान्तरणको कारणले हुने गर्छ र भूकम्पीय ऊर्जाको आर्द्रता निक्षेपहरूको विशिष्ट ज्यातिमीय सिटिङबाट पनि प्रभावित हुने गर्छ। जमिनको सतह विस्थापन र जमिन फुट्ने काम फल्ट लाइनको साथ देखिन्छ, जुन ठुला भूकम्पहरूमा धेरै मिटरसम्म हुन सक्छ। जमिन फुट्ने कामले बाँध, पुल र आणविक ऊर्जा स्टेसनहरू जस्ता प्रमुख इन्जिनियरिङ संरचनाहरूको लागि महत्त्वपूर्ण जोखिम निम्त्याउँछ, जसले गर्दा दोषहरू वा सम्भावित जमिन फुट्ने काम सावधानीपूर्वक पहिचान गर्न अति महत्त्वपूर्ण हुन्छ। पहिरो र हिम पहिरो। भूकम्पले पहिरो र हिम पहिरोलाई निम्त्याउन सक्छ, जसले पहाडी र पहाडी क्षेत्रहरूमा ठुलो क्षति हुने गरेको हामी देख्छौँ। भूकम्पपछि बिजुलीको लाइन वा बिजुलीको अवरोध हुँदा आगो लाग्ने सम्भावना ज्यादा हुन्छ। यदि पानीको मुख्य पाइप फुट्यो वा चाप गुम्यो भने एकपटक आगो सुरु भएपछि यसलाई फैलनबाट रोक्न धेरै गाह्रो पर्छ। जब पानीले भरिएको दानेदार पदार्थ भूकम्पको हल्लाइले अस्थायी रूपमा आफ्नो शक्ति गुमाउँछ र ठोसबाट तरल पदार्थमा परिणत हुन्छ, तब माटोको तरलीकरण हुन्छ। माटोको तरलीकरणले भवनहरू र पुलहरू जस्ता कठोर संरचनालाई ढल्काउन वा डुबाउन पनि सक्छ। सुनामीहरू। समुद्र मुनिको भूकम्प वा भूकम्पले गर्दा समुद्रमा पहिरो खस्दा सुनामीहरू आउन सक्छ। उदाहरणको लागि 2004 हिन्द महासागरको भूकम्पलाई हामी लिन सक्छौँ। बाढी। बाँधहरू क्षतिग्रस्त भएमा बाढी भूकम्पको दोस्रो प्रभाव हुन सक्छ। भूकम्पले बाँधको नदीको किनारमा जमिन पस्न सक्छ, जसले बाँध भत्काउन सक्छ र बाढी निम्त्याउन सक्छ। मानवीय प्रभाव। भूकम्पले रोग, आधारभूत आवश्यकताहरूको अभाव, जीवनको क्षति, उच्च बिमा प्रिमियम, सामान्य सम्पत्तिको क्षति, सडक र पुलको क्षति र भवन भत्किने वा भवनको जग कमजोर हुन सक्छ। यी सबैले भविष्यमा भूकम्पलाई निम्त्याउन सक्छ। लौ त श्रोतागण, आज हामीले विश्वभूमिको यस कार्यक्रममा भूकम्पबारे केही जान्ने प्रयास गऱ्यौँ र यसै जान्ने प्रयास गर्दा गर्दै देवलको घडीले आजलाई भने यस कार्यक्रमबाट बिदा माग्ने सङ्केत गरिरहेको छ र आगामी दिनहरूमा पनि यस्तै विषयवस्तु लिएर तपाईँहरूको समक्ष उपस्थित हुने वाचक साथ आजलाई भने बिदा चाहन्छु। हवस् त, नमस्ते।

श्रोतामानहरू नमस्कार। आज हो 7 तारिक सेप्टेम्बर। गत 1 तारिक सेप्टेम्बरदेखि आज 7 तारिक सेप्टेम्बरसम्म भारतमा राष्ट्रिय पोषण सप्ताह पालन भइरहेको छ। यसैले आजको विविध चर्चा कार्यक्रममा यसै विषय हजुरहरूलाई जानकारी दिन गइरहेको छु।

भारतमा राष्ट्रिय पोषण सप्ताह गत 1 तारिक सेप्टेम्बरदेखि आज 7 तारिक सेप्टेम्बर 2026सम्म मनाइरहेको छ। यो सप्ताह स्वास्थ्य खानपान, सन्तुलित आहार, उचित पोषण तथा राम्रो स्वास्थ्य कायम राख्नमा खानाले खेल्ने भूमिका बारे जनचेतना जगाउन समर्पित छ। पोषण भनेको पर्याप्त खाना खानु मात्र होइन, यो शरीरलाई वृद्धि, ऊर्जा, रोग प्रतिरोधात्मक क्षमता र समग्र कल्याणको लागि आवश्यक पोषक तत्त्वहरूको सही संयोजन दिने बारेमा जानकारी राख्नु पनि हो। राष्ट्रिय पोषण सप्ताहले व्यक्ति, परिवार, विद्यालय र समुदायलाई राम्रो खाना छनौट गर्ने महत्त्व बुझ्ने अवसर प्रदान गर्दछ। सप्ताहभरि चल्ने यो अभियानले मानिसहरूलाई आफ्नो दैनिक खाने बानीमा बढी ध्यान दिन र उचित पोषणले कसरी स्वस्थ जीवनशैलीलाई सहयोग गर्न सक्छ भनेर बुझ्नमा प्रोत्साहित गर्दछ। राष्ट्रिय पोषण सप्ताह 2026 विषयवस्तु। राष्ट्रिय पोषण सप्ताह 2026 आधिकारिक विषयवस्तु अझै पुष्टि भएको छैन। यद्यपि राष्ट्रिय पोषण सप्ताहको केन्द्रीय सन्देश पोषण जागरूकता, सन्तुलित आहार, स्वस्थ खाना छनौट र राम्रो स्वास्थ्यमा केन्द्रित रहन्छ। राष्ट्रिय पोषण सप्ताह 2026 के हो त? राष्ट्रिय पोषण सप्ताह भनेको उचित पोषणको महत्त्वलाई प्रकाश पार्ने वार्षिक जागरूकता अभियान हो। यसले मानिसहरूलाई उनीहरूको शरीरलाई के चाहिन्छ र दैनिक खानाको चयनले उनीहरूको स्वास्थ्यलाई कसरी असर गर्न सक्छ भनेर बुझ्नमा प्रोत्साहित गर्दछ। स्वस्थ आहारले कार्बोहाइड्रेट, प्रोटिन, स्वस्थ बोसो, भिटामिन, खनिज, फाइबर र पानी जस्ता महत्त्वपूर्ण पोषक तत्त्वहरू प्रदान गर्नुपर्छ। व्यक्तिको उमेर, गतिविधि स्तर र स्वस्थ आवश्यकताहरूको आधारमा सही पोषण आवश्यकताहरू फरक हुन सक्छन्। पोषण सप्ताहको उद्देश्य महँगो खाना वा जटिल आहारहरूलाई प्रोत्साहित गर्नु होइन, बरु यसले मानिसहरूलाई सजिलै उपलब्ध हुने खानाहरू प्रयोग गरेर व्यवहारिक अनि स्वस्थ छनौट गर्न प्रोत्साहित गर्दछ। भारतमा राष्ट्रिय पोषण सप्ताहको इतिहास। भारतमा राष्ट्रिय पोषण सप्ताह सन 1982 पोषण र स्वास्थ्य अनि विकासको लागि यसको महत्त्वको बारेमा जनचेतना बढाउने पहलको रूपमा सुरु गरिएको थियो। यो अभियान खाद्य तथा पोषण बोर्ड मार्फत मानिसहरूलाई राम्रो पोषणको बारेमा शिक्षित गर्ने र पोषण सम्बन्धी चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले सुरु गरिएको थियो। त्यसबेलादेखि 1 तारिक सेप्टेम्बरदेखि 7 तारिक सेप्टेम्बरसम्म भारतमा राष्ट्रिय पोषण सप्ताहको रूपमा मनाइँदै आएको छ। वर्षौँदेखि जागरूकता गतिविधिहरूमा पोषण शिक्षा कार्यक्रमहरू, कार्यशालाहरू, सामुदायिक अभियानहरू, प्रतियोगिताहरू र अन्य जनचेतना गतिविधिहरू समावेश छन्। सप्ताहको निरन्तर पालनाले पोषण जनस्वास्थ्य र सामुदायिक विकासको एउटा महत्त्वपूर्ण भाग रहेको देखाउँछ। राष्ट्रिय पोषण सप्ताह किन मनाइन्छ त? राष्ट्रिय पोषण सप्ताह मानिसहरूलाई खाना र स्वास्थ्य बीचको सम्बन्ध बुझ्न मद्दत गर्न मनाइन्छ। यसका केही प्रमुख उद्देश्यहरू यस प्रकारले रहेको छ। सन्तुलित आहारको बारेमा जागरूकता गर्ने, स्वस्थ खाने बानीहरूलाई प्रोत्साहन गर्ने, मानिसहरूलाई आवश्यक पोषक तत्त्वहरू बुझ्नमा मद्दत गर्ने, पोषणको कमीको बारेमा जागरूकता सृजना गर्ने, स्वस्थ खाना छनौटहरूलाई प्रोत्साहन गर्ने, बालबालिका र युवाहरूमा राम्रो पोषणको जानकारी दिने, उचित आहार बानीहरू मार्फत राम्रो स्वास्थ्यलाई समर्थन गर्ने, पोषण सम्बन्धित मुद्दाहरू छलफल गर्न समुदायहरूलाई प्रोत्साहन गर्ने, बाल्यकाल र किशोर अवस्थामा राम्रो पोषण विशेष गरी महत्त्वपूर्ण हुन्छ किनभने यी चरणहरूमा शरीरको द्रुत वृद्धि र विकास हुन्छ। राष्ट्रिय पोषण सप्ताह 2026 महत्त्व। राष्ट्रिय पोषण सप्ताह महत्त्वपूर्ण छ किनभने कम पोषणले मानिसहरूलाई विभिन्न तरिकाले असर गर्न सक्छ। केही व्यक्तिहरूले पर्याप्त आवश्यक पोषक तत्त्वहरू प्राप्त नगर्न सक्छन् जबकि अरूले धेरै प्रशोधित खाना, चिनी, नुन वा अस्वस्थ बोसो उपयोग गर्न सक्छन्। दुवै परिस्थितिले स्वास्थ्यलाई असर गर्न सक्छ। सन्तुलित आहारले शरीरलाई सामान्य कार्यको लागि आवश्यक ऊर्जा र पोषक तत्त्वहरू प्रदान गर्नमा मद्दत गर्दछ। राम्रो पोषणले स्वास्थ्य वृद्धि, एकाग्रता, शारीरिक गतिविधि र प्रतिरक्षालाई पनि समर्थन गर्न सक्छ। विद्यार्थीहरूको लागि पौष्टिक खाना विशेष गरी महत्त्वपूर्ण हुन सक्छ। विभिन्न खाद्य समूहहरू समावेश गर्ने नियमित खानाले उनीहरूलाई उनीहरूको स्कुल वा कलेजको दिनमा सक्रिय र ध्यान केन्द्रित गर्नमा पनि मद्दत गर्न सक्छ।
परिवारको लागि पोषण सप्ताह दैनिक खाने बानीहरूको समीक्षा गर्ने र सुधारको लागि सरल क्षेत्रहरू पहिचान गर्ने राम्रो अवसर पनि हो। अब अन्तमा निष्कर्ष। 1 तारिक सेप्टेम्बरदेखि आज 7 तारिक सेप्टेम्बरसम्म मनाइने राष्ट्रिय पोषण सप्ताह 2026 उचित पोषण र स्वस्थ खानपानको मूल्य बुझ्ने एउटा महत्त्वपूर्ण अवसर हो। यो सप्ताहले हामीलाई सम्झाउँछ कि पोषण भनेको जटिल आहार पालना गर्नु होइन, यो सन्तुलित विविधताका खानेकुराहरू खाने, हाइड्रेट रहने, अस्वस्थ खाना छनौटको सीमित गर्नु र लामो समयसम्म पालना गर्न सकिने बानीहरू विकास गर्नु हो। बालबालिका र विद्यार्थीहरूदेखि वयस्क र वृद्ध वृद्धासम्म सबैले राम्रो पोषणबाट लाभ उठाउन सक्छन्। जागरूकता फैलाएर र हाम्रो दैनिक खानामा साना सुधारहरू गरेर हामी स्वस्थ जीवनतर्फ अर्थपूर्ण कदम चाल्न सक्छौँ। यो राष्ट्रिय पोषण सप्ताहमा हामी यो याद गरौँ कि राम्रो स्वास्थ्य राम्रो छनौटहरूबाट सुरु हुन्छ। एकपटकमा एक स्वस्थ खाना। धन्यवाद।

0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। श्रोताहरू, अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। गृहमन्त्री अमित शाहले गोवामा पश्चिमी क्षेत्रीय परिषदको 28 बैठकको अध्यक्षता गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले लक्जमबर्गका उप प्रधानमन्त्री जेभियर पटेलसित द्विपक्षीय बैठक गर्नुभएको छ। उहाँले भन्नुभयो, सम्पूर्ण विश्व अनिश्चितताको चिन्तामा रहेको समयमा भारत र लक्जमबर्ग बीच विश्वसनीय सम्बन्ध छ। दिल्लीमा सत्य निकेतनमा भवन भत्किँदा मृत्यु हुनेहरूको संख्या बढेर 7 पुगेको छ। एमसीडी साउथ जोनका उपायुक्त र 4 इन्जिनियरहरूलाई निलम्बन गरिएको छ। प्रवर्तन निदेशालयले तृणमूल कंग्रेसका सांसद नदीमूल हकको स्वामित्वमा रहेको उर्दू दैनिकसित सम्बन्धित 7 परिसरहरूमा धन शोधनको आरोपमा छापामारी गरेको छ। ओपेक प्लस समूहले अक्टोबरको लागि तेल उत्पादन लक्ष्यलाई अपरिवर्तित राख्ने निर्णय गरेको छ। र टेनिसमा आर्यना सबालेङ्का र कार्लोस अल्काराज अमेरिकी ओपनको क्वार्टर फाइनलमा पुगेका छन्। अब समाचार विस्तारमा। केन्द्रीय गृहमन्त्री अमित शाहले पणजीमा पश्चिमी क्षेत्रीय परिषदको 28 महत्वपूर्ण बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा केन्द्र र सदस्य राष्ट्रहरूसित सम्बन्धित मुद्दाहरूमा ध्यान केन्द्रित गरियो। यसमा समन्वय र संयुक्त कार्यवाहीको आवश्यक पर्ने मामिलाहरूमा विशेष जोड दिइएको छ।
2: बैठक में गोवा के मुख्यमंत्री प्रमोद सावंत, गुजरात के मुख्यमंत्री भूपेंद्र पटेल और महाराष्ट्र के मुख्यमंत्री देवेंद्र फडणवीस शामिल हुए। बैठक में केंद्र और राज्यों से जुड़े कई अहम मुद्दों पर चर्चा हुई। इसके बाद गृह मंत्री अमित शाह गोवा पुलिस को प्रेसिडेंट्स पुलिस कलर यानी राष्ट्रपति पुलिस ध्वज प्रदान करने के समारोह में शामिल होंगे। निखिल उपाध्याय, आकाशवाणी समाचार, पणजी।
1: विदेश मंत्री डॉक्टर एस जयशंकर ने संपूर्ण विश्व अनिश्चितता लिए चिंतित भए

0: को समय मा पनि भारत र लक्जमबर्ग बीच एक मजबूत र विश्वासिलो सम्बन्ध रहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा लक्जमबर्गका उपप्रधानमन्त्री विदेश मामिला तथा व्यापार मन्त्री जेभियर बटेलसितको भेटवार्तामा डाक्टर जयशंकरले यस्तो बताउनु भएको हो। श्री जयशंकरले यस वर्षको शुरूमा लक्जमबर्गको आफ्नो भ्रमणको स्मरण गर्नुभयो। विदेश मन्त्रीले मुक्त व्यापार सम्झौतालाई लक्जमबर्ग सितको एक बलियो समर्थनका लागि आभार व्यक्त गर्नुभएको छ।
1: हमारा रिश्ता बहुत भरोसेमंद है। ये एक ऐसा रिश्ता है जिसमें हमने बहुत कुछ किया है और हम आगे भी और अधिक करने का भरोसा करते हैं, खासकर आपूर्ति श्रृंखला की मजबूती, विविधता लाने और भविष्य में मुक्त व्यापार समझौते को मंजूरी मिलने की संभावना के संदर्भ में।
0: यस अवसरमा लक्जमबर्गका उपप्रधानमन्त्री तथा विदेश व्यापार मन्त्री जेभियर पटेलले लक्जमबर्गसितको भारतसित विश्वासिलो र इमान्दार सम्बन्ध रहेको बताउनु भएको छ। केन्द्रीय वाणिज्य र उद्योग मन्त्री पीयूष गोयलले भारतमा चिकित्सा पर्यटनमा आर्थिक वृद्धि, रोजगारी सृजना र अन्तर्राष्ट्रिय सहयोग बढाउनका लागि ठूलो सम्भावना रहेको बताउनुभयो। नयाँ दिल्लीमा स्वास्थ्य सेवा र कल्याण एक्सपो सञ्जीवनी 2026 सम्बोधन गर्दै श्री गोयलले भन्नुभयो, भारतले आफ्नो बलियो चिकित्सा प्रणालीको माध्यमबाट विश्वको स्वास्थ्य सेवाको आवश्यकताहरू पूरा गर्न सक्छ। उहाँले थप भन्नुभयो, भारतले उच्च गुणस्तर, पारदर्शिता र बिरामीको आवश्यकतालाई प्राथमिकता दिएर विश्वव्यापी स्वास्थ्य सेवाको लागि नयाँ मानक स्थापित गर्नु पर्दछ। नयाँ दिल्लीमा सत्य निकेतन भवन भत्किँदा मृत्यु हुनेहरूको संख्या बढेर 7 पुगेको छ। दिल्ली स्थित अखिल भारतीय आयुर्वेदिक विज्ञान संस्थानले कुल 12 पीड़ितहरूलाई अस्पताल ल्याएको बताइएको छ। यसैबीच दिल्ली सरकारले सत्य निकेतन भवन भत्किने घटनापछि दक्षिण जोनका एमसीडी उपायुक्त राकेश कुमार, अधीक्षण अभियन्ता रणवीर सिंह, कार्यकारी अभियन्ता ललित कुमार, सहायक अभियन्ता सुनिल चौहान र एक कनिष्ठ अभियन्तालाई निलम्बन गरेको छ। यसैबीच पुलिसले भवनको मालिक हरिराम गुप्तालाई राजस्थानको भिवाडीबाट गिरफ्तार गरेको छ। यो जानकारी एक अधिकारीले उपलब्ध गराएका थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल एक्स @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रवर्तन निदेशालयले उर्दू दैनिक अखबार ए मशरिक र यसका निदेशक तथा तृणमूल कंग्रेसका सांसद नदीमूल हकसित सम्बन्धित मामिलामा कोलकाता, दिल्ली र राँचीका 7 भवनहरूमा छापामारी गरेको छ। ईडीले विधाननगर पुलिस आयुक्तालयद्वारा दर्ता गरिएको एफआईआरको आधारमा प्रवर्तन मामिला सूचना रिपोर्ट पनि दर्ता गरेको छ। जाँच एजेन्सीले यो मामिला साम्प्रदायिक वैमन यस्यतालाई बढावा दिने कथित सामग्रीको प्रसार र प्रकाशनको आरोपसित सम्बन्धित रहेको जनाएको छ। ओपेक प्लसका 7 प्रमुख देशहरूले अक्टोबरका लागि तेल उत्पादन नीतिमा कुनै परिवर्तन नगर्ने निर्णय गरेका छन्। साउदी अरब, रूस, इराक, कुवेत, कजाकिस्तान, अल्जेरिया र ओमानका प्रतिनिधिहरूले हिजो भिडियो कन्फरेन्सको माध्यमले वैश्विक बजारको स्थिति र सम्भावनाहरूको समीक्षा गरे। यो निर्णय यस्तो समयमा लिएको छ जब विश्वव्यापी स्तरमा अनिश्चितता छ। ओपेक प्लसले सेप्टेम्बरमा तेल उत्पादनमा दैनिक करिब 188,000 ब्यारेल वृद्धि गरेको थियो। यसका साथै 2023 प्रतिदिन गरिएको करिब 16,50,000 ब्यारेल उत्पादन कटौती फिर्ता लिने प्रक्रिया पूरा भएको थियो। इरानसितको सङ्घर्ष र स्ट्रेट अफ हर्मुज वरिपरि जारी अवरोधहरूसहित तेल निर्यातमा अवरोधहरूको पृष्ठभूमिमा बैठक भएको थियो। चौथो राष्ट्रसङ्घ जलवायु सप्ताहको आज बाँकुमा शुभारम्भ भयो। यसमा विश्वव्यापी जलवायु प्रतिबद्धताहरूको कार्यान्वयनलाई तीव्र बनाउन सरकार, वित्तीय संस्थान, व्यवसाय र जलवायु विशेषज्ञ एकसाथ एकत्रित भएका छन्। आजदेखि 17 सेप्टेम्बरसम्म हुने 5 दिवसीय बैठकमा COP31 अघि जलवायु वित्त अनुकूलन, पारदर्शिता र पेरिस सम्झौताको कार्यान्वयनमा ध्यान केन्द्रित गरिनेछ। लन्डनमा हिजो आयोजित एक संवाददातामा राष्ट्रिय स्वयंसेवक संघ आरएसएस का प्रमुख मोहन भागवतले संगठनको कार्य शुद्ध सात्विक प्रेमको दर्शनमा आधारित रहेको बताउनु भएको छ। उहाँले यसका गतिविधिहरू पछाडि घृणाको भाव निहित छ भन्ने दावीलाई खारेज गरिदिनुभयो। श्री भागवतले भन्नुभयो, आफ्नो पन र एकताको भावना हिन्दू विचार र आरएसएसको दृष्टिकोणको केन्द्रबिन्दु हो। विश्वव्यापी संघर्षको बीचमा हिन्दू सभ्यताको प्रासंगिकताबारे भागवतले भन्नुभयो, हिन्दू विचारले विविधतालाई मान्यता दिदछ। लोकसभा अध्यक्ष ओम बिरलाले भन्नुभएको छ, वर्तमान समयमा कुनै पनि यस्तो क्षेत्र छैन जसलाई महिला नेतृत्वबाट अछुतो रहेको छ। विकसित भारतको संकल्पलाई साकार पार्न महिलाहरूको आर्थिक, सामाजिक र राजनीतिक सशक्तिकरण महत्वपूर्ण छ। श्री बिरलाले राष्ट्रिय महिला आयोगले फरिदाबादमा आयोजना गरेको दुई दिवसीय सी इज द चेन्जर मेकर कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुभयो। आकाशवाणीको समाचार सेवा प्रभागले आज राति 9:30 बजी फोन इन कार्यक्रम पब्लिक स्पिकमा लोक अदालत त्वरित किफायती र सुलभ न्याय विषयबारे परिचर्चा प्रसारित गर्नेछ। कार्यक्रम अवधि श्रोताहरूले हाम्रो टेलिफोन नम्बर 0112331 0481, 0112371717 र 0112331444 आफ्नो प्रश्नहरू सोध्न सक्नेछन्। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा 2026 दुरान्त कप विजेता इस्ट बंगाल फुटबल क्लबलाई राष्ट्रपति कप प्रदान गर्नुभयो। सो अवसरमा प्रमुख रक्षा अध्यक्ष जनरल एनएस सिंह, दुरान्त फुटबल टुर्नामेन्ट सोसाइटीका अध्यक्ष राजा सुब्रमणि, थलसेना प्रमुख जनरल धीरज सेठ लगायत अन्य खेलाडीहरू उपस्थित थिए। टेनिसमा वर्तमान च्याम्पियन आर्यना साबालेन्का र कार्लोस अल्कारज युएस ओपनको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। महिला एकलको राउण्ड अफ 16 हिजो आर्थर एस स्टेडियममा बेलारुसकी शीर्ष वरियता प्राप्त आर्यना साबालेन्काले अमेरिकी खेलाडी टेलर टाउनसेन्डलाई 6-4, 6-3 पराजित गरिन्। एक अन्य राउण्ड अफ 16 स्पेनका कार्लोस अल्काराजले आर्थर दोस्रो म्याचमा अमेरिकी खेलाडी टमी पललाई 6-4, 6-3, 6-4 पराजित गरे। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। गृहमन्त्री अमित शाहले गोवामा पश्चिमी क्षेत्रीय परिषदको 28 बैठकको अध्यक्षता गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले लक्जमबर्गका उप प्रधानमन्त्री जेभियर बटेलसित द्विपक्षीय बैठक गर्नुभएको छ। दिल्लीमा सत्य निकेतनमा भवन भत्किँदा मृत्यु हुनेहरूको संख्या बढेर 7 पुगेको छ। एमसीडी साउथ जोनका उपायुक्त र 4 इन्जिनियरहरूलाई निलम्बन गरिएको छ। प्रवर्तन निदेशालयले तृणमूल कंग्रेसका सांसद नदिमूल हकको स्वामित्वमा रहेको उर्दू दैनिकसित सम्बन्धित 7 परिसरहरूमा धन शोधनको आरोपमा छापामारी गरेको छ र ओपेक प्लस समूहले अक्टोबरको लागि तेल उत्पादन लक्ष्यलाई अपरिवर्तित राख्ने निर्णय गरेको छ। यसका साथै समाचार पूरा भयो।

श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो देशभक्ति गीत। हामी आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्ज अनि न्यूज अन एयर एप्सबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ हाम्रो अघिल्लो कार्यक्रम विज्ञान दर्पण।

0: आदरणीय श्रोता, स्वस्थ शरीर र स्वस्थ जीवनको लागि हाम्रो खानामा कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन, खनिज पदार्थ र पर्याप्त पानी उचित मात्रामा हुनु आवश्यक छ। सन्तुलित अनि पौष्टिक आहारले शरीरलाई ऊर्जा दिनुको साथै रोगसँग लड्ने क्षमता बढाउनमा पनि सहयोग गर्छ। अब यसै विषयमा थप जानकारी लिनको निम्ति हामीले यहाँ स्टुडियोमा निम्ताएका छौँ परिचारिका पूर्णिमा थापाज्यूलाई, र यहाँ हामीसित स्टुडियोमा उपस्थित हुनुहुन्छ। हामी यहाँलाई स्वागत जनाउँछौँ।
1: नमस्कार।

0: पूर्णिमाज्यू, आजको हाम्रो प्रथम विज्ञान दर्पण कार्यक्रमको विषय रहेको छ सन्तुलित अनि पौष्टिक आहार है, र यस बारेमा हाम्रा श्रोताहरूलाई केही अवगत गराइदिनुहोस् न।
1: सन्तुलित आहार हाम्रो स्वास्थ्यको आधार हो। यसले आवश्यक पोषक तत्त्वहरू प्रदान गर्दछ जुन हाम्रो शरीरलाई प्रभावकारी रूपमा काम गर्न आवश्यक छ। एक उचित सन्तुलित आहारले हाम्रो शरीरको सबै पोषण आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्दछ। समग्र स्वास्थ्य, ऊर्जा र कल्याणमा यसले योगदान पुर्याउँदछ।
0: वास्तवमा यो सन्तुलित आहार भनेको चाहिँ के हो त पूर्णिमाज्यू?
1: सन्तुलित आहार भन्नाले चाहिँ यस्तो खानालाई जनाउँछ जसले शरीर लाई स्वस्थ, बलियो र स्फूर्ति राख्न आवश्यक पर्ने सबै पोषक तत्त्वहरू जस्तै कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन, मिनरल्स र पानी सही मात्रामा र अनुपातमा प्रदान गर्दछ।
0: पूर्णिमाज्यू, यो जुन चाहिँ सन्तुलित आहार अनि पौष्टिक आहार छ यो एउटै हो त?
1: पौष्टिक आहार भन्नाले चाहिँ त्यो आहार हो जुन आहारमा चाहिँ विभिन्न प्रकारको पौष्टिक तत्त्वहरू चाहिँ समावेश हुन्छ, जस्तै अघि भनिहाले होइन, कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन, मिनरल्स र पानी पनि। र यही पौष्टिक आहार चाहिँ जुन हामीलाई दिन प्रतिदिन चाहिने एउटा सन्तुलित मात्रामा हुन्छ त्यसलाई चाहिँ सन्तुलित आहार भनिन्छ। किनभने पौष्टिक आहार बेसी खायो भने पनि त्यसले असर गर्छ है, कम्ती खायो भने पनि त्यसको अर्को असर हुन्छ। त्यसले गर्दाखेरि चाहिँ यो सन्तुलित आहार र पौष्टिक आहार चाहिँ यस्तो प्रकारको छ।
0: र यो जुन चाहिँ सन्तुलित आहार छ, यो सन्तुलित आहारको आवश्यकता हाम्रो शरीरलाई चाहिँ किन पर्छ त?
1: हजुर, अब अघि नै भनिहाले हामीले विभिन्न प्रकारको हाम्रो जुन चाहिँ पोषक तत्त्वहरू छ है, त्यो चाहिँ हाम्रो शरीरलाई विभिन्न कार्यहरू गर्नका लागि नै चाहिन्छ। त्यसले गर्दा प्रथममा चाहिँ भन्नुपर्दा कार्बोहाइड्रेट, कार्बोहाइड्रेटले चाहिँ के गर्छ, ऊर्जा प्रदान गर्छ हाम्रो शरीरलाई है। अब यो कार्बोहाइड्रेट चाहिँ केमा पाइन्छ भन्दाखेरि चाहिँ तिनीहरू चाहिँ विभिन्न प्रकारको अन्न, फलफुल र तरकारी जस्ता खाद्य पदार्थहरूमा पाइन्छ। अनि स्वस्थ विकल्पहरूमा चाहिँ सम्पूर्ण अन्न है, फल र स्टार्च तरकारीहरू चाहिँ समावेश छ। त्यस्तै प्रकारले प्रोटिन, यो प्रोटिन चाहिँ के को लागि चाहिन्छ हाम्रो शरीरमा भन्दा, प्रोटिनले चाहिँ तन्तु र मांसपेशीहरू निर्माण र मर्मत गर्न मद्दत गर्दछ। अनि प्रोटिनका स्रोतहरूमा चाहिँ मासु, माछा, अन्डा, चाना, दाल, बदाम समावेश छन्। त्यस्तै प्रकारले बोसो, बोसो हाम्रो शरीरलाई चाहिँ स्वस्थ बोसो मस्तिष्कको कार्य र कोशिकाको संरचनाको लागि आवश्यक हुन्छ। तिनीहरू कतिपय माछा मासु अन्डाहरूमा पनि पाइन्छ है। अनि त्यस्तै प्रकारले चाहिँ अर्को चाहिँ विभिन्न प्रकारको बदामहरू है, नट्सहरू, बिउ जातीय र जैतुनको तेलमा पाइन्छ, र अर्को चाहिँ एभोगाडोमा पनि पाइन्छ। यो राम्रो प्रकारको खालको चाहिँ बोसोहरू। र त्यस्तै प्रकारले भिटामिन र खनिज चाहिँ हाम्रो शरीरलाई चाहिँ सूक्ष्म पोषक तत्त्वहरू भनिन्छ है, जुन चाहिँ हाम्रो माइक्रो न्युट्रिएन्ट्स भनिन्छ। यिनीहरूलाई चाहिँ मिनरल्स र भिटामिन्सहरू चाहिँ यो चाहिँ कम्ती मात्रामा चाहिन्छ हाम्रो शरीरलाई। यो पोषक तत्त्वहरू चाहिँ शारीरिक कार्यहरू कायम राख्न महत्त्वपूर्ण छन्। विभिन्न प्रकारका तरकारी, फलफुल, दुधको प्रडक्टहरू है, डेरी प्रडक्टहरू र दुब्ला मासुले पर्याप्त भिटामिन र खनिज सेवन सुनिश्चित गर्दछ। अन्तमा छ पानी। पानीको आवश्यकता चाहिँ पाचन क्रियाको निम्ति हाम्रो शरीरलाई एकदमै आवश्यक पर्दछ, र पोषक तत्त्वहरूलाई शरीरको विभिन्न अङ्ग अनि कोशिकाहरूमा चाहिँ पुर्याउन अनि शरीरको तापक्रम कायम राख्न आवश्यक पर्दछ पानी चाहिँ हाम्रो शरीरमा।
0: सन्तुलित आहारको आवश्यकता हाम्रो शरीरलाई चाहिँ किन पर्छ यस बारेमा अहिले तपाईँले धेरै राम्रोसँगले हाम्रा श्रोताहरूलाई जानकारी प्रदान गर्नुभयो। र अब चाहिँ पूर्णिमाज्यू, सन्तुलित आहार कायम गर्न चाहिँ कुन कुन सिद्धान्तहरू चाहिँ आवश्यकता पर्दछ?
1: सन्तुलित आहार कायम गर्न चाहिँ कतिपय सिद्धान्तहरू छ है, जस्तै अब सबै खाद्य समूहबाट चाहिँ विभिन्न प्रकारका खानाहरू खानु आवश्यक पर्दछ। सन्तुलित भनेको नै अब त्यस्तो प्रकारको हुन्छ होइन, एउटै प्रकारका प्रोटिन मात्रै खायो भने पनि त्यसले असर नराम्रो गर्छ होइन, कार्बोहाइड्रेटै बेसी खायो भने पनि त्यसले हाम्रो शरीरमा उल्टा असर गर्छ। त्यसले गर्दा सबै खाद्य समूहबाट विभिन्न प्रकारका खानाहरू खानु आवश्यक पर्दछ। आफ्नो दैनिक पोषण आवश्यकताहरू पूरा गर्न सही अनुपातमा खानाहरू उपभोग गर्नु पर्दछ। अनि अर्को छ प्रशोधित खाना है, प्रोसेस फुड, चिनी र अस्वस्थ बोसोको सेवन सीमित गर्नु पर्दछ। अनि पर्याप्त पानी पिएर उचित हाइड्रेसन सुनिश्चित गर्नु आवश्यक रहन्छ है। र अर्को चाहिँ यो अब सन्तुलित आहार चाहिँ उमेर, गतिविधि स्तर र विशिष्ट चिकित्सा अवस्था वा आहार आवश्यकताहरूमा आधारित आहार समावेश गर्नुपर्दछ। अब उमेर होइन, जस्तै नानीहरूलाई कम्ती मात्रामा चाहिन्छ खानेकुराहरू है, पोषक तत्त्वहरू, त्यस्तै प्रकारले बुढाबुढीलाई पनि कम्ती चाहिन्छ र बढ्दै गरेको नानीहरूलाई अब तिनीहरूको उमेर अनुसारको चाहिन्छ नि त बेसी होइन। अनि गतिविधि जस्तै सेडेन्टरी लाइफ स्टाइल हुन्छ, जो घरमा बस्ने है, बेसी हिँड्नु नगर्ने, काम नगर्ने, अनि कतिपय अब अफिसको कामहरू हुन्छ जुन चाहिँ सेडेन्टरी वर्क हुन्छ होइन, त्यस्तोहरूलाई कम्ती मात्रामा चाहिँ उनीहरूको अब त्यो एउटा चार्ट छ है, त्यो प्रकारले यो चाहिँ सन्तुलित आहार हुन्छ। र विशिष्ट चिकित्सा अवस्था अब कतिपय मानिसलाई अब रोगहरू हुन्छ होइन, जस्तै मधुमेह है, यो के अरे किडनीको डिजिजहरू है।

0: सन्तुलित आहारले है ओमेगा थ्री फ्याटी एसिड एन्टीअक्सिडेन्ट र भिटामिन जस्ता पोषक तत्वहरू मस्तिष्क स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छन्। तिनीहरू स्मृति एकाग्रता र सिकाई जस्ता संज्ञात्मक कार्यहरूलाई समर्थन गर्दछन्। सन्तुलित आहारले मस्तिष्कले कुशलतापूर्ण प्रदर्शन गर्नको लागि सही इन्धन प्राप्त गरेको सुनिश्चित गर्दछ। यो चाहिँ मस्तिष्क कार्यको लागि है। अब त्यस्तै प्रकारले विशेष गरी बाल बालिका र किशोर किशोरीहरूमा उचित शारीरिक भावात्मक र संज्ञात्मक वृद्धिको लागि सन्तुलित आहार महत्वपूर्ण छ। यसले आवश्यक पोषक तत्वहरू प्रदान गर्दछ जसले जीवनको यी महत्वपूर्ण चरणहरूमा शरीरको विकासलाई सहज बनाउँछ। र अर्को छ प्रतिरक्षा कार्य बढाउँछ। सन्तुलित आहारले उचित पोषणले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ, शरीरलाई संक्रमण र रोगहरूबाट लड्ने क्षमता बढाउँछ अनि भिटामिन र खनिज सहित पोषक तत्व युक्त खानाहरूले प्रतिरक्षा प्रणालीलाई उत्कृष्ट प्रदर्शन गर्न मद्दत गर्दछ। अर्को छ ऊर्जा स्तर बढाउँछ सन्तुलित आहारले है। विभिन्न प्रकारका पोषक तत्व खानाहरूले दिनभरि ऊर्जाको स्तर आपूर्ति प्रदान गर्दछ। जस्तै कार्बोहाइड्रेट बोसो र प्रोटिनको सही सन्तुलनको साथ शरीरमा दैनिक क्रियाकलापहरू गर्नको लागि ऊर्जाको निरन्तर स्रोत हुन्छ। दीर्घकालीन रोगहरूको जोखिम पनि कम गराउँछ सन्तुलित आहारले। जस्तै सन्तुलित आहारले मोटोपना, हृदय रोग, मधुमेह र उच्च रक्तचाप जस्ता दीर्घकालीन अवस्थाहरूबाट बाँच्न महत्वपूर्ण भूमिका खेल्छ। स्वस्थ तौल र पोषक तत्वको सेवनले यी रोगहरूको जोखिमलाई कम गर्न सक्छ। त्यस्तै प्रकारले मानसिक स्वास्थ्य समर्थन गर्दछ सन्तुलित आहारले। पोषण युक्त खानेकुराले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्छ। सन्तुलित आहारले स्थिर मुड है हाम्रो मुडलाई चाहिँ एउटा स्टेबल राख्दछ है। अनि राम्रो संज्ञात्मक राम्रो राम्रो पोजिटिभ है कार्यहरू संज्ञात्मक कार्य र अवसाद डिप्रेसन चिन्ता है जस्ता मानसिक जुन चाहिँ स्वस्थ अवस्थाहरूको जोखिमलाई पनि कम गर्न योगदान गर्दछ सन्तुलित आहारले। अर्को छ पाचन सुधार गर्छ। पर्याप्त फाइबर सेवन स्वस्थ बोसो र प्रशस्त पानीले सहज पाचन सुनिश्चित गर्दछ र पेटको स्वास्थ्यलाई कायम राख्दछ। अनि सन्तुलित आहारले स्वस्थ पाचन प्रणालीलाई मद्दत गर्छ। त्यसले गर्दा चाहिँ कन्स्टिपेसन है कब्जियत र ब्लोटिङ जुन चाहिँ हाम्रो खाना खाएर एउटा पेट फुल्यो भन्छ नि हो त्यो ब्लोटिङ जस्ता समस्याहरूलाई पनि रोक्दछ। त्यसको लागि चाहिँ पर्याप्त मात्रामा फाइबर सेवन गर्नु पर्दछ र स्वस्थ प्रकारको बोसो है। अर्को छ हड्डी बलियो बनाउँछ सन्तुलित आहार सेवन गरेमा है। क्याल्सियम भिटामिन डी र म्याग्नेसियम जस्ता पोषक तत्वहरू बलियो हड्डीलाई कायम राख्न र हड्डीसँग सम्बन्धित रोगहरू जस्तै अस्टियोपोरोसिसबाट बाँच्न पनि यसले मद्दत गर्दछ। अर्को एकदमै महत्वपूर्ण छ हृदय स्वास्थ्य सुधार गर्दछ सन्तुलित आहारले। जस्तै अब एभोगाडो नट र माछामा पाइने जुन चाहिँ ओमेगा थ्री भनिए है स्वस्थ फ्याटयुक्त आहार अनि प्रशोधित र सन्तृप्त फ्याट कम हुँदा हृदय रोगको जोखिम कम गर्न मद्दत गर्दछ र सन्तुलित आहारले स्वस्थ कोलेस्ट्रोल स्तर बढाएर र सूजन कम गरेर हृदय स्वास्थ्यलाई मद्दत पुर्याउँदछ। अनि अर्को छ स्वस्थ तौल कायम राख्न सन्तुलित आहारले मद्दत गर्छ। अब हामीले अघि भनिहालेँ होइन सन्तुलित आहार चाहिँ के भने एउटा उमेर हेरेर है काम कुरो हेरेर र उसलाई कतिको आवश्यकता छ र उसको के शरीरमा रोग छ त्यो हेरेर खानुपर्छ भने नि त होइन। त्यसले गर्दा हामीले त्यो प्रकारको यो सन्तुलित आहार हामीले सेवन गर्यो भने चाहिँ हाम्रो जुन चाहिँ तौल छ हाम्रो हाइट र वेट अनुसारको हाम्रो जिउमा कति हाम्रो वेट हुनुपर्छ है त्यसलाई पनि यसले चाहिँ मद्दत गर्छ कायम राख्नमा मद्दत गर्छ।
1: सन्तुलित आहार अनि पौष्टिक आहार बारे अहिले श्रोता हामी कुराकानी गरिरहेका छौँ परिचारिका पूर्णिमा थापाज्यूसित। र पूर्णिमाज्यू सन्तुलित आहार यो जुन चाहिँ छ त्यसलाई खानुको फाइदाहरू चाहिँ के हुन्छ त?
0: अब सन्तुलित आहार खानुमा चाहिँ अब धेरै फाइदाहरू छ है हाम्रो शरीरलाई। जस्तै एउटा अघि नै भनिहाले हाम्रो शरीरको जुन वजन छ हो त्यसलाई चाहिँ एउटा व्यवस्थापन गर्दछ है। सन्तुलित आहारले चाहिँ अत्याधिक तौललाई रोक्न र तौल घटाउन मद्दत गर्दछ। शरीरको कार्यको लागि आवश्यक सबै भिटामिन र खनिजहरू प्राप्त गर्न यसले सुनिश्चित गर्दछ। अर्को छ एक पोषक तत्व युक्त आहारले हाम्रो निन्द्राको ढाँचामा योगदान पुर्याउँदछ। आराम दिन्छ हाम्रो शरीरलाई साथसाथमा यसले चाहिँ हाम्रो जति पनि फाटेको च्यातेको जति यो सेल्स है टिस्युजहरू भन्छ है हो त्यसलाई चाहिँ यसले चाहिँ रिकभरीको मद्दत गर्छ। एक पोषक तत्व युक्त आहारले चाहिँ हाम्रो निन्द्राको जुन ढाँचा छ त्यसमा चाहिँ योगदान पुर्याउँछ है। एकदमै राम्रो निन्द्रा लाग्छ राति है आराम दिन्छ शरीरलाई र हाम्रो त्यो फाटेको च्यातेको जति सेल्सहरू छ है

0: जुसहरू त्यसलाई चाहिँ एउटा पूर्ण निर्माणमा चाहिँ मद्दत गर्दछ सन्तुलित आहारले र उचित पोषणले स्वस्थ चम्किलो छाला बनाउनमा चाहिँ मद्दत गर्दछ है। हामीले सन्तुलित आहार खायो भने चाहिँ हाम्रो के हुँदो रहेछ जुन चाहिँ हाम्रो स्किन छ है बाहिरको त्यो पनि एकदम चमकदार भएर चाहिँ आउँछ राम्रो त्यसमा निखार आउँछ रूपमा है। र समयभन्दा पहिले बुढियाली जुन चाहिँ आउँछ है अर्ली एजिङ भन्छ है त्यो पनि रोक्छ यो सन्तुलित आहारले। अनि विभिन्न खानेकुराबाट जुन पाइने एन्टी अक्सिडेन्ट छ त्यसले चाहिँ यो बुढियाउलीको जुन पना छ त्यसलाई चाहिँ असरसँग चाहिँ लड्न मद्दत गर्छ त्यसले गर्दा अर्ली एजिङलाई पनि यसले चाहिँ कम गर्दछ सन्तुलित आहारले।
1: यो जुन चाहिँ सन्तुलित आहार छ यो सन्तुलित आहारलाई असर गर्ने कारणहरू चाहिँ के हुन सक्छ होला पूर्णिमाज्यू?
0: सन्तुलित आहारलाई चाहिँ असर गर्ने धेरै कारकहरू छ कारणहरू छ है। जस्तै उमेर अघि पनि भनिहालेँ मैले है उमेर बढ्दै जाँदा पोषक तत्वहरूको जुन चाहिँ आवश्यकता छ त्यो चाहिँ परिवर्तन हुँदै जान्छ है। अनि गतिविधि स्तर जस्तै सक्रिय व्यक्तिहरूलाई चाहिँ बढी क्यालोरी र पोषक तत्वहरूको चाहिँ खाँचो पर्दछ। अनि अर्को छ स्वस्थ अवस्था केही चिकित्सा अवस्थाहरूमा चाहिँ आहारमा निषेध आवश्यक हुन सक्छ है। जस्तै अब हृदय रोग मधुमेह मृगौलाको रोगहरूमा चाहिँ कतिवटा खानपिनहरूलाई चाहिँ निषेध गरिएको हुन्छ नि त त्यसले गर्दाखेरि त्यो पनि छ। अर्को छ सांस्कृतिक प्राथमिकताहरू जस्तै संस्कृति र वा धर्ममा आधारित आहारहरू प्राथमिकताहरूले चाहिँ खाना छनौटहरूलाई असर गर्न सक्छ है। कुनै धर्ममा कति प्रकारको मासुहरू खाँदैन है कुनै धर्म अर्को प्रकारको खाँदैन कुनै धर्मले खालि के भन्छ सागसब्जी मात्रै होइन त्यस्तो प्रकारले चाहिँ यसले सांस्कृतिक प्राथमिकताले पनि सन्तुलित आहारलाई चाहिँ असर पार्छ। अर्को छ आर्थिक बाधाहरू है बजेट अब बजेट सीमितताहरूले पनि व्यक्तिले चाहेको खानाहरू उपभोग गर्नमा असर पार्छ। कम्ती पैसा छ भने हामीले त्यही प्रकारकै अब निम्न स्तरको पोषक तत्वहरू नै खान्छौँ अथवा खाँदैनौँ कार्बोहाइड्रेटहरू बेसी खान्छ है त्यसले पनि आर्थिक बाधाहरूले पनि सन्तुलित आहारलाई चाहिँ असर पार्ने गर्दछ।
1: सन्तुलित आहार बारे अहिले हामी कुराकानी गरिरहेका छौँ यो सन्तुलित आहारको खाद्य समूहमा चाहिँ के पर्छन् होला पूर्णिमाज्यू?
0: स्वस्थ सन्तुलित आहारमा यी पाँच समूहका खानाहरू समावेश हुन्छन् जस्तै अब तरकारी अर्को छ फलफुल अन्नहरू प्रोटिन र अर्को छ दुधजन्य पदार्थ। अब तरकारीहरूमा चाहिँ के आउँछ भन्दाखेरि तरकारीहरूको समूहमा चाहिँ पाँच उपसमूहहरू समावेश छन् जस्तै गाढा हरियो तरकारीहरू है डिप ग्रिन लिफी भेजिटेबल्सहरू भनिन्छ। अर्को छ रातो र सुन्ताले तरकारीहरू त्यसै गरी स्टार्च युक्त तरकारीहरू सिमी दाल अन्य तरकारीहरू जस्तै अब बैगुन होइन भेन्डी भनिन्छ होइन पोटल तिनीहरू पनि आउँछ तरकारीहरूको समूहमा। अनि अर्को छ फलफुल है सन्तुलित आहारमा चाहिँ प्रशस्त फलफुल पनि समावेश हुन्छ। पोषण विशेषज्ञहरूले चाहिँ जुसबाट फलफुल खानुको सट्टा सम्पूर्ण फलफुल खान नै सिफारिस गर्छ किनभने त्यो जुन बजारमा पाइने जुसहरू हुन्छ है त्यसमा चाहिँ प्रोसेस्ड गरिएको हुन्छ त्यसमा अब कतिपय अब आर्टिफिसियल कलर अनि त्यसमा उयो हालेर बनाएको हुन्छ नि त अन्त फलफुलको है अनि त्यसमा चाहिँ चिनीको मात्रा बेसी हुन्छ त्यसले गर्दाखेरि चाहिँ त्यो जुसहरू भन्दाखेरि चाहिँ हामीले फलफुल गोटा फलफुल खाएको नै राम्रो हुन्छ। र अन्नहरूमा चाहिँ पनि दुई उपसमूहहरू छन् सम्पूर्ण अन्न र परिकृष्ट अन्न। सम्पूर्ण अन्नमा चाहिँ शरीरले सम्पूर्ण अन्नलाई बिस्तारै तोड्छ है त्यसैले चाहिँ तिनीहरूको रगतमा चिनीको मात्रामा कम प्रभाव पर्छ किन बिस्तारै त्यसले चाहिँ उयो हुन्छ नि त मेटाबोलिजम हुँदै जान्छ होइन त्यसले गर्दा त्यसमा बिस्तारै रगतमा त्यसको चिनीको मात्रा चाहिँ प्रभाव कम हुन्छ। अनि सम्पूर्ण अन्नमा चाहिँ बढी फाइबर र प्रोटिन हुँदछ त्यसले गर्दाखेरि हाम्रो खानाहरूमा चाहिँ प्रोटिन फाइबर बेसी कार्बोहाइड्रेट भन्दा चाहिँ यसलाई समावेश गर्नु भनेको कारण चाहिँ त्यही हो। अनि अर्को छ परिष्कृत अन्न। परिष्कृत अन्नहरू चाहिँ प्रशोधन गरिन्छ यसैले यिनीहरूमा चाहिँ कम प्रोटिन र फाइबर हुन्छ र तिनीहरूले रगतमा चिनीको मात्रा बढाउन सक्छ यो परिष्कृत अन्नहरूले चाहिँ है। र अन्नले व्यक्तिको प्लेटको एक चौथाई भाग मात्र बनाउनु पर्दछ जस्तै जौ खैरो चामल राई यिनीहरू चाहिँ अब यो फाइबरयुक्त अन्नहरू हो है त्यसले गर्दा यो अन्नले चाहिँ हाम्रो चाहिँ कार्बोहाइड्रेट बेसी दिन्छ नि त शरीरलाई त्यसले गर्दा यसको मात्रा चाहिँ हाम्रो खानाको प्लेटमा चाहिँ एक चौथाई भाग मात्र यसले चाहिँ ओगटेको हुनु पर्दछ। र त्यस्तै प्रकारले चाहिँ प्रोटिन सबै मानिसहरूले आफ्नो नियमित आहारमा पोषक तत्वले भरिपूर्ण प्रोटिन समावेश गर्नुपर्छ र प्रोटिनले व्यक्तिको प्लेटको एक चौथाई भाग ओगट्नु पर्छ। अघि जसरी भने है अन्नले त्यस्तै प्रकारले प्रोटिनले पनि एक चौथाई भाग मात्र र पौष्टिक प्रोटिनमा समावेश छ। नामहरू चाहिँ दुब्ला मासु लिन मिट भनिन्छ है, दुब्ला मासु त्यो चाहिँ अब यो चिकन कुखुराहरूमा चाहिँ दुब्ला मासु हुन्छ, अन्डा समुद्री खाना है प्रोटिनमा, र त्यस्तै प्रकारले चाहिँ सिमी पनि हो, गेडागुडी बदाम यिनीहरू चाहिँ छ हाम्रो प्रोटिनको स्रोतहरू। र अर्को छ दुधजन्य पदार्थ, दुधजन्य पदार्थ र सोया उत्पादनहरू क्याल्सियमको महत्वपूर्ण स्रोत हो र कम बोसो भएको दुधजन्य प्रडक्टहरू डेरी प्रडक्टहरू र सोया उत्पादनहरूमा चाहिँ के आउँछ भन्दा कम बोसो भएको दुध है, दही, सोया दुध र कटेज चिज। र जीवनभर स्वस्थ आहार सेवन गर्नले सबै प्रकारका कुपोषणका साथै विभिन्न गैर संक्रमक रोगहरू र अवस्थाहरूलाई रोक्न मद्दत गर्दछ।
1: आदरणीय श्रोता, अहिले हामीले पौष्टिक अनि सन्तुलित आहार बारे कुराकानी गरिरहेका थियौँ परिचारिका पूर्णिमा थापाज्यूसित। अहिलेलाई हामी फेरि एउटा गीत सुनेछौँ, त्यसपछि कार्यक्रमको अघिल्लो चरणमा मोटोपना अनि यसबाट पर्ने असरहरू बारे कुराकानी गर्नेछौँ।

0: विज्ञान दर्पण कार्यक्रमको यो दोस्रो चरणमा छौँ आदरणीय श्रोता अहिले हामी र हामीसित अहिले उपस्थित हुनुहुन्छ परिचारिका पूर्णिमाज्यू। र पूर्णिमाज्यू, यो मोटोपना भनेको चाहिँ के होला?
1: मोटोपन भनेको शरीरमा अत्याधिक बोसो हुनु हो। यो एक दीर्घकालीन र जटिल रोग हो जसले समग्र स्वास्थ्य र जीवनको गुणस्तरलाई असर गर्न सक्छ। मोटोपनले गम्भीर चिकित्सा अवस्था निम्ताउन सक्छ। यसले व्यक्तिको आत्मसम्मान र मानसिक स्वास्थ्यलाई पनि असर गर्न सक्छ।
0: यो जुन चाहिँ मोटोपन छ, यो मोटोपनको लक्षणहरू चाहिँ के हुन सक्छ होला?
1: मोटोपन एक रोग भए पनि यसले कुनै खास लक्षणहरू देखाउँदैनन्, तर कतिपय प्रक्रियाहरूले चाहिँ हामीले चाहिँ मोटोपना त्यो व्यक्तिमा छ छैन थाहा पाउन सक्छ। जस्तै एउटा छ BMI, जसलाई चाहिँ बडी मास इन्डेक्स भनिन्छ है। यो बडी मास इन्डेक्सले चाहिँ औसत शरीरको उचाइको तुलनामा औसत शरीरको तल मापन गर्छ। मोटोपन वर्गीकरण गर्न BMI अथवा बडी मास इन्डेक्स प्रयोग गर्दछ है। अर्को छ शरीरको आकार, कम्बरको घेरा नापेर पनि मोटोपना खुटाउन सकिन्छ। यी दुई प्रणालीले चाहिँ हामीले व्यक्तिमा मोटोपना छ छैन थाहा पाउन सक्छ। एउटा कम्बरको घेरा, अर्को छ बडी मास इन्डेक्स।
0: अहिले तपाईँले जुन कुरा गर्दै हुनुहुन्थ्यो बडी मास इन्डेक्स बारे, यो BMI अर्थात् बडी मास इन्डेक्सका वर्गीकरणहरू चाहिँ के हुन् पूर्णिमाज्यू?
1: BMI अनुसार मोटापनलाई चाहिँ वर्गीकृत गर्छन्। मोटापनका तीन सामान्य वर्गहरू छन्। जस्तै प्रथममा मोटोपना श्रेणी एक, यसमा छ बडी मास इन्डेक्स चाहिँ 30-35 किलोग्राम प्रति वर्ग मिटर भन्दा कम है। अनि अर्को छ मोटापना श्रेणी दोस्रो, BMI जसमा चाहिँ 35-40 किलोग्राम पर मिटर भन्दा कम। अनि अर्को छ श्रेणी तीन मोटोपनाको, त्यसमा चाहिँ BMI हुन्छ 40 माथि। यो तीनटा श्रेणीले चाहिँ हाम्रो BMI चाहिँ मोटापना चाहिँ वर्गीकृत गर्छ। BMI जस्तै अर्को छ कम्मरको घेरा है, यसले पनि मोटापनाको चाहिँ पत्ता लाउँछ। जस्तै महिलाहरूमा चाहिँ 35 भन्दा बढी र पुरुषहरूमा 40 भन्दा बढी कम्मरको घेरा भए मुटु रोग वा टाइप 2 मधुमेहको जोखिम पनि कारक हुन सक्छ भनिएको छ। अनि यो मोटापनको एउटा संकेत पनि हो।
0: पूर्णिमाजी, मोटोपन के कारणले विशेष गरेर हुन्छ त?
1: जब आफ्नो शरीरले प्रयोग गर्न सक्ने भन्दा बढी क्यालोरी हामीले उपभोग गर्छौँ त्यति बेला चाहिँ यसले चाहिँ मोटापन निम्त्याउँछ। र केही औषधिहरू छ है, जस्तै अन्य रोगको उपचार गर्न लिने औषधिहरूले तौल बढाउन योगदान पुर्याउँछ है। जस्तै अब ती औषधिहरूमा चाहिँ छ एन्टी डिप्रेसेन्ट, जुन चाहिँ ड्रग्सहरू छ औषधिहरू छ त्यसले पनि मोटापन हामीमा निम्त्याउँछ। अर्को छ स्टेरोइड्सहरू है, एकदम लामो समयसम्म कतिले अब जीवनभर खाने गर्छ है, त्यसले पनि मोटापन निम्त्याउँछ। अर्को छ दौरा विरोधी औषधिहरू, अङ्ग्रेजीमा चाहिँ यसलाई चाहिँ एन्टी कन्भल्सन मेडिसिन्सहरू भन्छ, यसले पनि हुन्छ। अर्को छ मधुमेह औषधिहरू र अर्को बेटा ब्लकर्सहरू छ, यी औषधिहरूले चाहिँ मोटापना निम्त्याउँछ। र अर्को छ अपङ्गता है, शारीरिक तथा अशक्तता भएका वयस्क र बाल बालिकाहरू मोटापनाको सबैभन्दा बेसी बढी जोखिममा हुन्छ, किनभने उनीहरूको शारीरिक गतिविधि कम हुन्छ है, र उनीहरूले जति पनि खान्छ क्यालोरीहरू त्यो चाहिँ शरीरमा नै बस्छ, के अरे क्यालोरी चाहिँ बर्न हुँदैन शरीरबाट है, त्यसले गर्दाखेरि चाहिँ त्यसले पनि मोटापना हुन्छ। अर्को छ खाने बानी है, हाम्रो शरीरलाई चाहिँ जुन चाहिँ आवश्यकता पर्छ त्योभन्दा बढी क्यालोरी हामीले उपभोग गर्ने बानी हुन्छ। जस्तै बेसी क्यालोरी भएकोहरूमा चाहिँ अल्ट्रा प्रोसेस फुडहरू हुन्छ नि हो त्योहरू है, जस्तै उच्च चिनीयुक्त खाना, अब अहिले के गर्छ नानीहरूले सबै कोल्ड ड्रिङ्क्सहरू सफ्ट ड्रिङ्क्सहरू खान्छ, चिप्सहरू खान्छ होइन, अल्ट्रा प्रोसेस फुडहरूमा आउँछ तिनीहरू, र यो चिनीयुक्त खाना, बेकरीहरूको चिजहरू है, र पेय पदार्थहरू र उच्च मात्रामा संतृप्त बोसो है भएका खानाहरू खाने गर्नाले चाहिँ मोटोपन हुन सक्छ। अर्को छ आनुवंशिकी, र यो चाहिँ हेरिडिटरी है, अनुसन्धानले देखाउँछ कि मोटोपना भएका व्यक्तिहरूमा चाहिँ भोकलाई असर गर्ने जुन चाहिँ विशिष्ट जिनहरू छ त्यो चाहिँ हुन्छ है, जसले चाहिँ मोटापना संवेदनशीलता जिन भन्छ है, त्यो चाहिँ हुन्छ। त्यसले गर्दा उनीहरूलाई अब बेसी खानु पनि मन लाग्छ, प्लस उनीहरूको त्यो क्यालोरी जुन चाहिँ छ त्यो बर्न हुनु पनि त्यो चाहिँ हुँदैन र शरीरमा नै बस्छ जम्मा भए। त्यो छ अर्को छ शारीरिक गतिविधिको कमी, धेरै अब स्क्रिन समय, अब धेरै बेरसम्म अहिले त सबै हामी देख्छौँ होइन, मानिसहरू एकछिन समय पाए के गर्छौँ हामी, कि चाहिँ टिभी हेर्छौँ है, कि चाहिँ अहिले त टिभी भन्दाखेरि पनि बेसी चाहिँ हामी के गर्छ हातमा मोबाइल लिएर बस्ने है, र नानीहरूमा भिडियो गेम खेल्ने, त्यो यो मोबाइलको जुन चाहिँ छ यो अनि ल्यापटपको जुन चाहिँ स्क्रिन टाइम छ हो त्यो एकदम बेसी भएकोले गर्दाखेरि चाहिँ हाम्रो शारीरिक गतिविधि कम भयो नि त होइन त्यसले गर्दाखेरि हामीले जति पनि खानाहरू खान्छौँ है सन्तुलित आहारै खाए तापनि हाम्रो त्यो शरीरले गर्दैन त्यसलाई क्यालोरी फ्याटहरू बर्न हुँदैन है त्यसले गर्दाखेरि पनि यो शारीरिक गतिविधिको कमीले गर्दा पनि मोटापन चाहिँ हुने गर्दछ अर्को छ निन्द्राको कमी अर्को एउटा महत्त्वपूर्ण छ तनाव है
0: मोटोपना बारे अहिले हामी कुराकानी गरिरहेको छौँ र पूर्णिमाज्यू मोटोपनका जटिलताहरू चाहिँ के हुनसक्छ त
1: मोटोपनले चाहिँ शरीरलाई धेरै प्रकारले असर गर्दछ है जस्तै मेटाबोलिक परिवर्तनहरू जति पनि त्यो भण्डार भएर बसेको बोसोहरू चाहिँ अब यो बढेको बोसो कोषहरूले चाहिँ हर्मोन र अन्य रसायनहरू स्राव गर्छ नि त होइन अनि त्यति बेला चाहिँ हाम्रो शरीरमा चाहिँ सुजन हुन्छ अब यो सुजनले चाहिँ इन्सुलिन प्रतिरोध निम्त्याउँछ जुन चाहिँ इन्सुलिनले चाहिँ हाम्रो यो गर्नुपर्ने काम गर्नुपर्ने कुरा हुन्छ त्यो चाहिँ प्रतिरोध निम्त्याउँछ जसले गर्दा चाहिँ शरीरले चाहिँ रगतमा चिनी र बोसो कम गर्न इन्सुलिन प्रयोग गर्न सक्दैन र शरीरमा चाहिँ रगतमा चिनी र बोसोको उच्च स्तरले चाहिँ उच्च रक्तचाप मधुमेह जस्ता गम्भीर समस्याहरू चाहिँ निम्त्याउँछ र संयुक्त रूपमा यी अवस्थाहरूले चाहिँ मेटाबोलिक सिन्ड्रोम निम्त्याउँछ
0: ज्यू
1: है यो सिन्ड्रोमले चाहिँ निम्न रोगहरू हुने जोखिम पनि बढाउँछ यदि यो मेटाबोलिक सिन्ड्रोम भए है मोटोपनले चाहिँ मुटुको रोगहरूको जोखिम पनि बढाउँछ जसमा विभिन्न मुटुको रोगहरू चाहिँ जस्तै छ कोरोनरी धमनी रोग अर्को छ कन्जेस्टिभ हार्ट फेलियर हृदयघात र स्ट्रोक समावेश छ यसमा अर्को छ फ्याटी लिभर बनाउँछ है यो मेटाबोलिक सिन्ड्रोम भएमा र रगतमा चाहिँ परिसञ्चरण हुने अतिरिक्त बोसो कलेजोमा पुग्छ है र जुन रगत फिल्टर गर्न जिम्मेवार हुन्छ यसले चाहिँ जब यो कलेजोले अतिरिक्त बोसो भण्डारण गर्छ अब बेसी भएर होइन मेटाबोलिक यो इन्सफिसियन्सी भएपछि है त्यो कलेजोमै बोसो जमिएर चाहिँ बस्छ यसले गर्दाखेरि चाहिँ दीर्घकालीन कलेजोको सुजन हुन्छ है र दीर्घकालीन कलेजो क्षति पनि हुन्छ यो दीर्घकालीन कलेजोको क्षतिलाई चाहिँ सिरोसिस पनि भनिन्छ यो चाहिँ अब एउटा इरिभर्सिबल ड्यामेज हुन्छ यसलाई चाहिँ कलेजोलाई लिभरलाई यस्तो छ अनि अर्को छ पित्त थैलीको पत्थरी रगतमा चाहिँ अब यो हामीले बेसी बोसो है खायो भने चाहिँ अब यो कोलेस्ट्रोल हुन्छ नि त होइन त्यसले गर्दाखेरि चाहिँ अब रगतमा यो कोलेस्ट्रोलको मात्रा बढी हुँदाखेरि चाहिँ पित्त थैलीमा चाहिँ कोलेस्ट्रोल जम्मा हुन्छ है अब पित्त थैलीमा यो जुन चाहिँ पत्थरी छ त्यो विभिन्न प्रकारले जम्मा हुन्छ है कैल्सियम बेसी हुँदाखेरि अब कतिवटा यो छ भित्रको रसायनहरू त्यस्तै प्रकारले एउटा चाहिँ छ कोलेस्ट्रोल है कोलेस्ट्रोल बेसी जम्मा पित्त थैलीमा भए पनि यसमा चाहिँ पित्त थैलीको पत्थरी हुन सक्छ जसले गर्दा चाहिँ पित्त थैलीको रोग पनि लाग्ने जोखिम हुन्छ
0: मोटोपना अनि यसले हाम्रो शरीरमा पार्ने असरहरू आदरणीय श्रोता अहिले हामीले यस विषयमाथि कुराकानी गरिरहेका थियौँ परिचारिका पूर्णिमा थापाज्यूसित र पूर्णिमाज्यू यसरी स्टुडियोमा आइदिनु भयो र हाम्रा श्रोताहरूलाई प्रथममा सन्तुलित अनि पौष्टिक आहारबारे बताइदिनु भयो त्यसपछि जुन चाहिँ मोटोपना अनि यसले हाम्रा स्वास्थ्यमा पर्ने असरहरूबारे राम्रोसँगले हाम्रा श्रोताहरूलाई जानकारी प्रदान गर्नुभयो यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद
1: धन्यवाद
0: यो कुराकानीको अन्त साथै आदरणीय श्रोता आजलाई हाम्रो साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको समय सिद्धिएको छ आजलाई म सञ्चालिका लगायत प्रस्तुता लेखनाथ राई हजुरहरूबाट बिदा लिन्छौ नमस्ते

अज्ञानताको तममै रात्रिले अनिलता छाएको संसारलाई शिक्षाको एउटै किरणले आलोकित पार्दछ। आदरणीय श्रोताहरू, शिक्षालाई हाम्रो संस्कृतिमा ज्योतिसँग तुलना गरिएको छ। अज्ञानको अन्धकारमय संसारदेखि ज्ञानको प्रकाशमय संसारतर्फ जाउँ भन्ने महत्वपूर्ण उद्देश्य रहेको आकाशवाणी खरसाङको प्रस्तुति यो शिक्षा ज्योति कार्यक्रममा यो संचालक अशोक शर्माको हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन। प्रस्तुत गर्न लागिरहेका छौँ आजको शिक्षा ज्योति कार्यक्रम।

आदरणीय श्रोताहरू, कार्यक्रमको थालनीमा हामी संगीतको कुरा गरौं। संगीत विश्वको प्राण हो। सुर ताल र लयको संगमले गर्दाखेरि संगीतको महत्व र गरिमा हरेकको हृदयमा छुट्टै स्थान ओगट्न सक्षम भएको छ यो संगीतले। र संगीत मन नपराउने सायद यो विश्वमा विरलै होला। जसले संगीत मन पराउँदैन त्यसलाई हाम्रो विश्वमा पशु तुल्य भनेर भन्ने गरिन्छ। र आउनुहोस् संगीतको यस्तै महिमालाई अघि सार्दै सुनौ योगी।

0: आदरणीय श्रोताहरू, आज हामी यो घुमन्ते माइक्रोफोन लिएर खरसाङ बजारमा निस्केका छौँ। आज हामी विशेष विषयवस्तु लिएका छौँ, हुन पनि हाम्रो संस्कृति अनि संस्कार। यो दुईटा प्रसङ्ग धेरै नै रोचक प्रसङ्ग रहेको छ, किनकि संस्कृति छ भने मात्र हाम्रो परिचय साझा हुन्छ र हाम्रो परिचय दिन पनि सहज हुन्छ, किनभने हरेक जातिको आफ्नो आफ्नो संस्कृति हुन्छ। त्यसरी नै हरेक विद्यार्थीहरूमा संस्कार सम्बन्धी धेरै नै अनिवार्य कुरो छ, किनकि संस्कार भन्ने कुरो पनि एउटा घर परिवार भनौँ घरको माहौलबाट नै लिएको हुन्छ। त्यस पश्चात पाठशालामा गएर ती शिक्षक शिक्षिका अर्थात् भनौँ गुरु गुरुमाको बाट लिएका हुन्छन् एक विद्यार्थीले, र असल विद्यार्थी बन्न हो भने असल संस्कार भएको हुनुपर्छ, आचरण व्यवहार हुनुपर्छ, तब मात्र ऊ असल छ भने मात्र उसकोमा लगनशीलता परिश्रम गर्ने उहाँकोमा क्षमता पनि हुन्छ। त आउनुहोस् त आदरणीय श्रोताहरू, यो घुमन्ते माइक्रोफोन लिएर हामी यहाँ आइपुगेका छौँ र अचानक हामीसँग भेट हुन्छ आचार्य महेश शर्माजीसँग भेट हुन्छ, र आउनुहोस् उहाँसित त हामीले धेरै नै यो कार्यक्रम मार्फत पनि ज्ञान गुणका कुराहरू त सुनिसकेका छौँ, तरै पनि यो संस्कार अनि संस्कृतिमाथि आज हामी उहाँसँग भेट हुन्छौँ। र हजुरलाई स्वागत छ।
1: हजुर नमस्कार, जय श्री राधे।
0: र विशेष त गुरुजी, संस्कार प्रसङ्ग पहिला गरौँ है, किन संस्कार कस्तो खालको संस्कार हुनुपर्ने आजको सन्दर्भमा आजका विद्यार्थीहरूमा, किनकि आजका विद्यार्थी भनेको मोबाइलको युग भनौँ इन्टरनेटको युग भनौँ होइन, यस्ता स्थितिमा आजका विद्यार्थीहरूले अध्ययनरत छन् अध्ययन गरिरहेका छन्, तर कता कता उहाँहरूमा संस्कारको कमी भएको भान भइरहेको छ, र कस्ता खालके संस्कार हुनुपर्ने त हाम्रा विद्यार्थीहरूमा।
1: हजुरहरूलाई म संस्कार र संस्कृतिको बारेमा छोटो उदाहरण दिँदै दिँदै सम्पूर्ण भक्तवृन्दलाई सर्वप्रथममा मङ्गलमय जय श्री राधे। र अहिले फिलहाल अब संस्कारको रूपमा तपाईँहरूले नानीहरू पढिरहेका छन् मोबाइलले के कस्तो भन्ने कुराहरू तपाईँहरूले प्रसङ्गमा राख्नुभयो। यसमा चाहिँ सर्वप्रथम चाहिँ के छ त भन्दाखेरि, विद्या हामीले किन पढ्छौँ त भन्दाखेरि, विद्या ददाति विनयम, संस्कार कस्तो हुनुपर्दछ भन्दा, विद्या पढेर जुन विद्यार्थी छ उसमा चाहिँ नम्रता आउनुपर्ने हो। अनि तर अहिले हामीले देख्छौँ कि पढेका छौँ जो पढेको व्यक्ति छ उसमा अलिकति नम्रता नदेखिनु, यो संस्कारको कमी हो। र विनय ध्याति पात्रतम, यदि विद्यार्थीहरू नम्र भयो भने उसमा पात्र जुन चाहिँ सत्पात्र बनिनुपर्ने क्यापेसिटी जो हुन्छ उसले प्राप्त गर्दछ क्षमता। अनि विनय ध्याति पात्रतम, पात्रता धनमा आप्नोति, अनि उसले धन कमाउने चाहिँ यो एउटा लजिक पनि छ हाम्रो शास्त्रमा चाहिँ, तिमी विनय बन पहिला तिमी झुकेको जुन वृक्षमा फल लागेको हुन्छ वृक्ष जहिले पनि झुकेको हुन्छ भन्ने हजुरले सुन्नुभएको छ। त्यस्तै विद्या पढेपछि व्यक्तिको पनि चाहिँ आफ्नो संस्कारपट्टि झुक्नु पर्दछ, अनि ऊ संस्कारपट्टि झुकेपछि नम्रता छ, नम्रता भएपछि उसमा पात्रता आउँछ, पात्रता धनमा आप्नोति, अनि उसको धेरै धन पनि उसले कमाउँदछ। धन भनेको कुरा खालि पैसालाई मात्र धन भनिँदैन, धन भन्ने कुरा चाहिँ यस कमाउनु पर्ने एउटा धन हो। र यसरी धना धर्म तथा सुखम, त्यो धनदेखि चाहिँ हामीले धर्मको सञ्चय गर्नुपर्दछ अनि मात्र सुख हुन्छ भन्ने हाम्रो हितोपदेश अनुसारले तपाईँलाई मैले यो प्रमाणित रूपमा दिएर श्लोकको अर्थ बताएर विद्यार्थीमा चाहिँ नम्रपना आएपछि उसको सबै कुरा चाहिँ उसको परिपूर्ण हुन्छ भन्ने शास्त्रले बताएको छ। र संस्कार के हो त भन्दाखेरि, सम्धातुबाट क्रिय प्रत्यय इत्यादि गर्दाखेरि चाहिँ संस्कार शब्द पनि भनिन्छ। र यो संस्कार भनेको चाहिँ सम्यक रूपेण, जसले चाहिँ राम्रोसँगले चारैतर्फबाट चाहिँ उसले चाहिँ आदान प्रदान गरेर एक निचोड शब्द उसले बोल्दछ भने त्यसलाई पनि संस्कार भनिन्छ। शास्त्रमा पतञ्जलिले महाभाष्यमा भन्नुभएको छ, एक शब्द सम्यक ज्ञात्वा सुष्ठु प्रयुक्त स्वर्गलोके कामदुख भवती, एउटा शब्द बोल राम्रो बोल जसमा चाहिँ तिमी स्वर्गलोक पनि जान सक्छौ भन्ने, यस्तो शब्दहरू बोलियो भने ती जस्तै बोल्ने व्यक्तिमा कस्तो शब्दहरू उसले प्रयोग गर्दैछ त्यसबाट पनि संस्कार यसरी झल्किन्छ। र त्यही संस्कारको रूपबाट चाहिँ हाम्रो संस्कृतिहरू पनि आएका छ। र भारतवर्षमा धेरै संस्कृतिहरू छन्,
0: निश्चय निश्चय
1: हजुर, धेरै संस्कृतिमा तपाईँले सर्वप्रथम हाम्रो चाडपर्व चैत्र महिनादेखिको लिएर विविध महिनामा हाम्रो संस्कारहरू पर्दछ। यही संस्कारमा चारवटा नवरात्र, श्रावणमा सोमवार अत्याधिक महत्त्व श्रावणको महिना, अनि यसरी नै मलमास जो पुरुषोत्तम मास भनिन्छ, यसपालि त मलमास पनि थियो। र मलमासले गर्दाखेरि कतिवटा तिथि घटबड भएको कारणले गर्दाखेरि हाम्रो जनमानसमा चाहिँ के आएको छ भने, कि होइन गुरुजी तपाईँहरूले त चाडपर्व मात्रै दुई दिन बनाउनु हुँदैछ भन्ने, यस्तो पनि हाम्रो जनमानसमा आएको छ। वास्तवमा हामीले त्यो बनाएका होइनौँ, र विश्वमा जुन हाम्रो विश्व निर्णय समिति छ जुन पञ्चाङ्ग बनाउने, जुन तिथि बाह्र नक्षत्र योग र करण मिलेर हाम्रो पात्रो भनिन्छ। त्यसमा पनि पात्रो त भनिँदैन, उसलाई पञ्चाङ्ग भनिन्छ। पञ्चानामा अङ्ग समाहार इति पञ्चाङ्ग, पाँचवटा अङ्ग तिथि वार नक्षत्र योग र करण भएको कारणले गर्दा पञ्चाङ्ग भनिन्छ। त्यस निर्णायक समितिहरू बसेर बनाइएको हुन्छ। कहिले कहिले तिथि घटबट त अवश्य हुन्छ, त्यसै कारण हाम्रो भाषामा पनि लिप इयर इत्यादिहरू हामी भन्ने गर्दछौँ र त्यहीको आधारमा यसमा पनि चाडपर्व हेरेर हामीले मनाउनु पर्ने हुँदछ। त्यसै कारण तपाईँहरू यो जति पनि श्रोता महानुभाव हुनुहुन्छ, तपाईँले सुनिराख्नु भएको छ भने चाहिँ तपाईँहरूले चाहिँ यो अन्यल नपस्नु कि गुरुजीहरूले यो बनाएको चाडपर्व भनेर नभन्नु होला, किनभने यो शास्त्र परम्परामा जे जस्तो छ त्यही अनुसारले हामीले बोलेका हौँ र हामी भारतवासी हौँ। त्यसै कारणले काशीबाट जुन पञ्चाङ्ग प्रकाशित हुन्छ त्यही पञ्चाङ्गको आधारमा पनि हामी बोल्ने गर्दछौँ। त्यसै कारण यो जनमानसमा पनि यो धर्म र संस्कृति बारेमा पनि यति नै भन्नु थियो। त्यसै कारण तपाईँहरू अन्यल नपर्नु होला, आफ्नो गुरुको कुरालाई तपाईँले मान्नुहोला। आफूले गुरु नै इष्टदेव भनेको गुरु हो, किनभने विप्र वाक्य जनार्दन, ब्राह्मण बोल्नु नै भगवान विष्णु भगवान प्रसन्न हुनु हो भन्ने यस्तो शास्त्रको तपाईँलाई मर्यादा बताउँदै बताउँदै संस्कार भनेको चाहिँ मलाई जस्तो लाग्छ।
0: र गुरुजीले धेरै राम्रो संस्कार अनि संस्कृति सम्बन्धी कुरा त गर्नुहुँदैछ है।
1: देवताहरू चाहिँ दिने हुन् र पितृहरू चाहिँ हरण गर्ने हुन्। देवता दिने, हाम्रो नेपालीमा एउटा भनाइ पनि छ, उहिले पुर्खा पुर्खा आमा बाबाले भन्नुहुन्थ्यो, देवता दिने पितृ हरणे। यदि हामीले देवताको मात्रै भगवान्को मात्रै हामीले पूजन गऱ्यौँ भने चाहिँ पितृले पनि हरण गर्दछन्। त्यसै कारण पितृ इष्ट देवता भ्यो नम, कुल देवता भ्यो नम, पितृ देवता भ्यो नम भनेर हामीले पूजनमा पनि पितृहरूलाई स्मरण गर्ने हामीले यस्तो हाम्रो शास्त्र छ। त्यसै कारण पितृलाई प्रसन्न बनायो भने सबै कुरा हामीले प्राप्त गर्न सक्छौँ भन्ने।
0: र विशेष त गुरुजी, कतिजना मानिसहरूले है आफ्नो तिथि भुलेका हुन्छन्, उनीहरूले चाहिँ कुन चाहिँ दिन दिँदाखेरि चाहिँ उहाँहरूको निम्ति चाहिँ फलदायक छ त?
1: साह्रै अत्यन्त मिठो प्रश्न है हजुरले साह्रै मिठो प्रश्न गर्नुभयो। भुलिएको श्राद्ध, छोडिएको श्राद्ध, यदि तिथि आफूलाई थाहा छैन भने सकेसम्म अहिलेको जमानामा हामीलाई डेट अफ डेथ एक्सपायरी जो जुन चाहिँ हाम्रो जस्तै बित्नु भएको छ उहाँको डेट चाहिँ थाहा हुन्छ। यो सालमा यो भन्दाखेरि अहिले चाहिँ हामीले 100 वर्षको क्यालेन्डर हेरेर, 100 वर्षको पञ्चाङ्ग हेरेर त्यसमा तपाईँको यो तिथि पर्छ भन्ने हामीलाई चाहिँ हामीले जान्नु नै जान्नै खोज्यौँ भने हामीले सक्छौँ। तर हाम्रो के छ त, अब छोडिएको श्राद्ध छ, छोडियो के गर्नु त भन्दाखेरि चाहिँ तपाईँले छोडिएको श्राद्ध चाहिँ आमा बसिएको दिन औँसीको दिन तपाईँले गर्नु सक्नुहुनेछ भन्ने यस्तो शास्त्रको महत्त्व छ। यदि औँसीको दिनसम्म कोही नबस्ने टाढोको जस्तै कोही टाढो जानुपर्ने त्योभन्दा अगाडि गएर जस्तै आर्मीमा कोही जानुहुन्छ, कोही बाहिर नेभीतिर हुनुहुन्छ, उहाँहरूले कसरी गर्ने भन्दाखेरि उहाँहरूले चाहिँ छोडिएको श्राद्ध चाहिँ अष्टमीको दिन पनि यसरी गर्नु सक्नुहुनेछ भनेर शास्त्रको चाहिँ यस्तो विधि छ। तर विशेष गरेर आमावस्या यानि कि औँसीको दिनै तपाईँहरूले दिँदाखेरि राम्रो हुन्छ भनेर यसरी शास्त्र प्रमाणित रूपमा छ।
0: धेरै राम्रो जानकारी 16 श्राद्धको बारेमा गुरुजी महेश शर्माजीले बताइदिइहाल्नु भयो। हाम्रा विद्यार्थी भाइ बहिनीहरूले पनि यो कुरो जान्नुपर्छ, किनकि पितृपूजा सर्वप्रथम गरिन्छ, तब मात्र इष्ट देवताको पूजा गरिन्छ र भनिन्छ पनि संस्कृतमा, पिता स्वर्ग पिता धर्म पिता ही परम तप, पितृप्रतिमा पनि प्रियन्तु सर्व देवता। किनकि हामीले भगवान् खोज्नु अगाडि हामीले ती माता पिता ती बाजे बोजूलाई आदर र सम्मान गर्न सक्नुपर्छ। आज जीवित हुनुहुन्छ भने ती बुढा बुढीहरू जीवित हुनुहुन्छ भने उहाँहरूलाई आदर र सम्मान गर्न सिकौँ प्यारा विद्यार्थी भाइ बहिनीहरू, किनकि जुन घरमा बुढाबुढीको उपस्थिति छ त्यो घरमा उज्यालै उज्यालो भनौँ, प्रकाशमय नै घर भनेर हामी निसङ्कोच भन्न सक्छौँ। र विशेष त गुरुजी, हाम्रो नेपाली जातिको चाडपर्व त धेरै नै छ नि त, होइन? तपाईँलाई एकदम नै मन परेको चाड, एकदम हृदयमा नै छुने चाड चाहिँ कुन चाहिँ होला?
1: हजुर, अब काशीवासी है, वाराणसीमा अध्ययन गरेर अब यहाँ आएँ। अब मेरो परिचय भन्नुपर्दाखेरि त पहिला म पुष्परानी रोय मेमोरियल हाई स्कुलमा कक्षा 10 क्लास 10 त्यहाँ पढेँ। त्यस पश्चात 11 र 12 11-12 जुन हुन्छ सेन्ट अल्फोन्सको एउटा युनिफर्म लाउने इच्छा भएको कारणले गर्दाखेरि र सायद मेरो कर्म पनि त्यस्तै थियो होला र त्यहाँ पढेँ। त्यस पश्चात चाहिँ अब के गरौँ जिन्दगीमा भन्दाखेरि सुख केमा छ भन्दाखेरि अब बाबाहरूले पनि अलिकति ज्ञान दिनुभयो, होइन संस्कृत पढ्नुपर्छ भन्ने जस्तो लागेर संस्कृत म पढेँ। संस्कृत पढेपछि चाहिँ मलाई कस्तो आनन्द अनुभव भयो, विद्या ददाति विनयम, विनय ध्याति पात्रतम, पात्रता धनमाप्नोति, धनत् धर्म तथा सुखम, धनात् धर्म तथा सुखम। यस्तो प्रकारले सबै कारक समाजदेखिको लिएर सबै कुरा सम्मिलित त यो शास्त्र रहेछ त, यसरी पढ्नुपर्ने रहेछ, र संस्कृत त सबैभन्दा ठुलो भाषा रहेछ भन्ने कुरा मैले जानेर यसरी पढेँ। यो पढ्ने रूपमा चाहिँ काशीमा बसेर लगभग सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट आचार्य, आचार्य भनेको चाहिँ एमएलाई आचार्य भनिन्छ अनि बिएलाई चाहिँ शास्त्री भनिन्छ। तर अब हाम्रो यहाँ चाहिँ चलन अलिकति भुलेका छन् कि होइन, संस्कृत पढ्ने त सबैजना यो टपरा नै, टपरा मात्रै यसो गर्ने यताउता गर्ने जस्तो सम्झिन्छन्। र हाम्रो प्यारा भाइ विद्यार्थीहरूलाई म यो पनि भन्न चाहन्छु, हजुरहरूले पनि पढ्न सक्नुहुनेछ। र चाडपर्व अनुसारले काशीमा बसेको कारणले गर्दाखेरि मलाई श्रावण, जुन सावनको महिनामा जुन भगवान्को शिवजीको आराधना जुन हुन्छ, त्यसमा नै म निर्लिप्त हुन्छु, किनभने इष्टदेव भगवान भएको कारणले म शिव, यानि कि सुतनुकरणे धातुबाट शिव शब्द बनिन्छ। पापानि क्षति इति शिव, समस्त पापलाई जसले नाश गर्दछ भने ऊ शिव, किनभने हामी सबै शिव मार्गी हौँ, वेदो शिव शिव हो वेद भन्ने, यस्तो सबै हामी जति पनि वेदको मन्त्रहरू पढ्दछौँ सबै शिवपरक मन्त्रहरू छन्। यस्तै भन्दै भन्दै अरू पनि धेरै सम्प्रदायहरू छन्, कुनै सम्प्रदायलाई चोट नपुगोस् फेरि, किनभने है कसैले वैष्णव धर्म मानिन्छ, विष्णु भवैति वैष्णव, विष्णु भगवान्को जस्तो आचरण गर्नेलाई वैष्णव भनिन्छ, र कोही चाहिँ अब दुर्गा माताको आराधना गर्ने छन्, अब त फेरि यो तपाईँको यो चाड पनि आइरहेको छ, अनि दुर्गा मातालाई पनि आराधना गर्नेलाई शाक्त भनिन्छ यसलाई भने, अब अरू पनि सम्प्रदाय निम्बार्क आदि गरेको सम्प्रदाय छन्, यसलाई कुनैलाई पनि चोट नपुगोस्, भगवान्को आराधना गर्नु सबै एउटै हो, एक हो ब्रह्म द्वितीय नास्ति उपनिषद्ले यसो बताएको छ। त्यसै कारण हजुरलाई, हजुरहरूलाई, भाइहरूलाई, जति पनि श्रोता महानुभावलाई हामी यही बताउन चाहन्छौँ कि तपाईँले प्रश्न गर्नुभयो तपाईँलाई कुन चाहिँ चाड मनपर्छ भन्दा मैले श्रावणको भने।
0: र गुरुजी, र तपाईँ र मेरो बातचितको क्रम त जारी नै छ है, र आदरणीय श्रोताहरू अहिले हामी बात गरिरहेका छौँ आचार्य महेश शर्माजीसँग, र उहाँसँग हाम्रो अचानक भेट भएको थियो खरसाङ बजारमा, र उहाँसित अहिले बात गरिरहेका छौँ। त आउनुहोस् न, केही छन् हामी सङ्गीतमय सागरमा डुबुल्की मारौँ र रमौँ, झुमौँ, नाचौँ, सुनौँ यो गीत।

0: निश्चय नै हजुरहरूले यो गीत सुनेर रुज्नुभयो होला, बिझ्नुभयो होला, पूर्ण मनोरञ्जन अवश्य बटुल्नुभयो होला भन्ने आशा राख्दै फेरि हामी हाम्रा आज अतिथि हुनुहुन्छ गुरुजी महेशजी, र उहाँसित अझै थप हाम्रा विद्यार्थी भाइ बहिनीहरूको निम्ति ज्ञान गुणका कुरा उहाँकोबाट सुन्नेछौँ। र विशेष त गुरुजी, हाम्रा विद्यार्थीहरू भाइ बहिनीहरूको निम्ति शिक्षा कतिको महत्त्वपूर्ण रहिआएको छ त? शिक्षा
1: भन्नाले अहिलेको शिक्षा जुन छ, आधुनिक शिक्षा, आधुनिक शिक्षा अनुसारले भौतिकपनको शिक्षा र त्यो सँगसँगै हामीलाई आध्यात्मिक शिक्षा पनि हामीलाई जरुरी छ। भौतिक शिक्षा पढेर उनीहरूको अल्टिमेटली गोल जुन चाहिँ अङ्ग्रेजीमा हामी भन्ने गर्छौँ नि, अन्तिममा लक्ष्य के छ त भन्दाखेरि पढिसकेपछि एउटा काम पाउनु, राम्रो एउटा काम पाएर अनि हाम्रो सबै कुरा प्रब्लमहरू जति समस्याहरू छ त्यसको समाधान हुन्छ भन्ने अहिलेको विशेष धारणा छ। तर वास्तवमा भन्नु हो भने आध्यात्मिक शिक्षा बिना सबै अधुरो हुँदछ। कहिले कहिले त विद्यार्थीले पनि टेन्सनमा भएर, समस्यामा भएर उसले यस्तो गरे अरे, कदम उठायो, यो कदम किन उठ्दैछ त भन्दाखेरि विशेष गरेर चाहिँ अध्यात्मको कमी छ। बिहान उठेने ब्रह्म मुहूर्त जो छ, ब्रह्म मुहूर्तमा हामीले ब्रह्म मुहूर्तलाई सदुपयोग गर्नुपर्दछ। छिट्टो सुत छिटो उठ, चाँडै उठ्ने व्यक्तिलाई कहिले पनि रोग लाग्दैन। चाँडै उठ्ने व्यक्ति उसले चाहिँ भगवान्को आराधना गर्नुपर्दछ, ध्यान गर्नु, धारणा गर्नु, त्यति बेला पढेको कुराहरू पनि बिर्सिँदैन। जस्तो मलाई कस्तो लाग्छ भने, हुन त संस्कृत क्षेत्रमा म पनि धेरै वर्ष भइसकेँ, तर मैले स्कुलमा पढ्दाखेरि ए प्लस बी होल स्क्वायरको फर्मुलाहरू सिकाउनु भएको थियो, त्योहरू सबै कुरा अहिले मलाई कन्ठस्थ छ। कारण सायद मेरो आमा बाबाले मलाई ब्रह्म मुहूर्तमा उठाउनु हुन्थ्यो र त्यति बेला मैले पढ्थेँ। हुन त त्यति बेला अलिकति रिस त उठ्छ, किनभने जो स्टुडेन्ट हुन्छन्, जो छात्र हुन्छन्, उनीहरूलाई त्यस्तो लाग्छ। तर ब्रह्म मुहूर्तमा सदुपयोग, जसले समयलाई सदुपयोग गर्दछ भने उसलाई एकदमै राम्रो भएर जाँदछ। र नानीहरूलाई म यही भन्न चाहन्छु कि ब्रह्म मुहूर्तमा उठ, यदि सकिन्छ भने 4 बजीदेखिको 5 बजीभित्रमा उठेर, धेरै छिट्टो म भन्दिनँ, 4 बजीदेखिको 5 बजीभित्र उठेर अमृत बेलामा तपाईँहरूले आफ्नो मनन अध्ययन गर्नुहोस् र जसद्वारा चाहिँ तपाईँले त्यो भुलिने जस्तै बिहा बानी हुँदछ। अहिले अहिले म एक ठाउँमा राखेँ, अहिले भुलिन्छु भन्ने पनि अहिले विद्यार्थीमा समस्याहरू छ। र मोबाइलको प्रयोग पनि, सदुपयोग पनि ठिक चिजको लागि मात्रै गर्ने, र हजुरहरूले जुन गेममा, जति पनि अहिले अनेक अनेक गेमहरूले हाम्रो जस्तै कसैको मृत्यु भएको छ, कसैको के भएको छ, त्यसै कारण तपाईँले त्यसमा पनि नखेल्नु भन्दिनँ। अहिलेको जमाना हो, ठिक्क समय राखेर सबै समय अनुसार तपाईँ कार्य गरेर, र विद्यार्थी भाइहरूलाई यही भन्न चाहन्छु कि तपाईँले अध्यात्ममा पनि अलिकति आमाले गरेको पूजा, बाबाले गरेको पूजामा तपाईँहरू नरिसाइकन गएर नमस्कार गरेर एउटा फुल चढाइदिनु भयो भने तपाईँको पनि जीवन, फुल भनेको सुमनलाई भनिन्छ, तपाईँको मन सुष्टु मनः यस्य भवती, यानि कि राम्रो मन जहाँ हुन्छ भने त्यसलाई सुमन, फुलको अर्थ नै त्यो हो। आफूले भगवान्लाई चढाउनु हुन्छ भने तपाईँको आमा बाबा पनि खुसी हुनुहुन्छ, तपाईँको आन्तरिक हृदयमा पनि, यानि कि हाम्रो यो शरीर त छ, अहिले यो शरीरबाट आत्मा उडेर गएपछि यो शरीर एउटा मुढा बनिन्छ, त्यसै कारण यो शरीरको पनि सदुपयोग गरौँ। शास्त्रमा भनिएको छ कि सबैभन्दा पहिला त के गर्नुपर्दछ भन्दाखेरि शरीरको रक्षा गर्नुपर्दछ। सतम विहाय भोक्तव्यम, यानि कि 100 वटा कुरा छोडेर पहिला खानु अरे, सहस्त्रम स्नानम आचार्य, 100 कुरा छोडेर हामी बिहान स्नान गर्नु अरे। त्यहाँदेखि अरू कुराहरू धेरै धेरै भन्दै भन्दै, त्यहाँदेखि कोटिम त्यक्तो हरि भजन, करोडौँ कुरा छोडेर पनि हरिको भजन गर्नु भन्ने यस्तो शास्त्र छ। त्यसै कारण तपाईँहरूले दिनभरि त भजन नगर्नु हो, दिनभरि भगवान्को नाम लिनु नसके पनि बिहान तपाईँको आमा बाबाले पूजा गर्दाखेरि तपाईँ त्यो पूजा कोठामा गएर नमस्कार मात्रै गरेर तपाईँले भगवान्लाई ढोकेर हिँड्नुभयो भने तपाईँको घर स्वर्ग बन्दछ, तपाईँको आमा बाबा खुसी हुनुहुन्छ भने, आफ्नो जन्मदात्री आमा बाबा खुसी भन्नुभयो भने समस्त तपाईँको जीवनै सदुपयोग धन धान्य हुँदछ। यही शास्त्रको वचन वेदले पनि बताएको छ, मातृ देव भव पितृ देव भव।
0: धेरै राम्रो सुझाव एवं सन्देश शिक्षा सम्बन्धी आचार्य महेश शर्माजीले आज हामीसँग उहाँले आफ्नो विचार साझा गरिदिनु भयो, र धेरै ज्ञान गुणका कुरा हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई सुनाइदिइहाल्नु भयो। हाम्रो संस्कार अनि संस्कृति कस्तो रहेछ यस विषयमा पनि विस्तारपूर्वक उहाँले आफ्नो व्यस्त समयलाई पन्छाएर पनि यो आकाशवाणी खरसाङको निम्तोलाई स्वीकार गरेर आज उहाँले समय दिनुभयो, त्यसको निम्ति हजुरलाई धेरै धेरै धन्यवाद छ। र तपाईँलाई सुस्वास्थ्यको कामना हामी गर्दछौँ, र तपाईँको हरेक मनोकामना पूर्ण गरिदिउँ भोले बाबाले यही भन्न चाहन्छु।
1: ओम मङ्गलम भवतु प्रात, मङ्गलम भवतु दिवा, मङ्गलम भवतु सायं, सर्वं भवतु मङ्गलम। जटाटवी गलज बल
2: प्रवाह पावितस्थले गले वलम्ब्यलम्बितं भुजङ्गतुङ्गमालिकां डम डम डम डम निनादम डमर्वयं चकार चन्द्रताण्डवं तनोतु न शिवशिवं।
1: हजुरलाई पनि त्यस्तै प्रकारले धेरै धेरै कृपा आशीर्वाद भगवान्को वर्षियोस् भन्दै भन्दै, अनि हजुरलाई पनि अध्यात्ममा मन झुकोस् भन्ने मेरो सानो प्रयास हजुरहरूलाई मैले साझा गरेँ। सबैलाई मङ्गलमय होस्। जय श्री राधे, जय श्री श्याम।

विद्यार्थी भाई बहिनीहरू विद्यार्थी जीवनको कर्तव्य पूरा गर्न पढेर मात्र हुँदैन, उनीहरूले सबै क्षेत्रतिर ध्यान दिनुपर्छ। धेरै कर्तव्यहरू हुन्छन् जसलाई विद्यार्थीहरूले अझ सार्थक पारेर अघि बढ्न सकिन्छ। विद्यार्थीहरूले विद्यालयको मात्र काम नभएर अन्य ठाउँतिर पनि सहायता गर्न सकिन्छ। विद्यार्थी जीवनमा कोही विद्यार्थीहरू

सम्पूर्ण सैनिक दाजुभाइलाई स्वागत जनाउँदछौँ। तपाईँहरूको निम्ति प्रत्येक दिन यसै समय प्रसारण गरिने यो कार्यक्रम जय जवानमा, आजको जय जवान कार्यक्रममा हामीले हाम्रा सैनिक दाजुभाइलाई सुनाउनेछौँ विविध हिन्दी फिल्मका गीतहरू। त सैनिक दाजुभाइहरू सुन्नुहोस्, यो पहिलो गीत फिल्म सुपारीबाट विशाल ददनानी, सुनिधि चौहान अनि साथीहरूको स्वरमा, सङ्गीत हो विशाल शङ्करको, शब्द विशालको।

फौजी श्रोताहरूको निम्ति अब अघिल्लो गीत रहेको छ इन्डियन फिल्म इन्डियन बाबुबाट, उदित नारायण, अल्का याज्ञिक अनि कुणाल गान्जावालाको शर्मा सङ्गीत हो, नदिम श्रवणको शब्द समीरको।

श्रोताहरू जय जवानको यो अन्तिम गीत सुन्नुहोस्। फिल्म जिस्मबाट केकेको शर्मा, सङ्गीत हो एमएम करिमको, शब्द सहिद कादरीको।

फौजी श्रोताहरू, यो गीत सुन्दा सुन्दै जय जवान कार्यक्रमको समय सकिसकेको छ। अबको केही बेरमा पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडी सुन्नुहुनेछ। यस कार्यक्रमबाट भने म बिदा चाहन्छु। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङलाई।

0: यो आकाशवाणी हो, साँझ 6 बजेको प्रमुख समाचार सुषमा तामाङबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि गुजरात र महाराष्ट्रको भ्रमणमा रहनुहुनेछ। श्री मोदीले भोलि साँझ मुम्बईमा ग्लोबल फिन्टेक फेस्ट जीएफएफ 2026 को शुभारम्भ गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज गोवा पुलिसलाई प्रतिष्ठित प्रेसिडेन्ट कलर सम्मान प्रदान गर्नुभयो। यो सम्मान तालेगाउँ स्थित डाक्टर श्यामा प्रसाद मुखर्जी इन्डोर स्टेडियममा आयोजना गरिएको थियो। केन्द्रीय गृहमन्त्री अमित शाहले पाञ्जीमा पश्चिमी क्षेत्रीय परिषदको 28 महत्वपूर्ण बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा केन्द्र र सदस्य राष्ट्रसित सम्बन्धित मुद्दाहरूमा ध्यान केन्द्रित गरियो। केन्द्रीय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले आज नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका उपप्रबन्ध निर्देशक नाइजेल क्लर्कसित भेट गर्नुभयो। वित्त मन्त्रालय अनुसार बैठकमा भारत र आईएमएफ बीच सम्बन्धबारे चर्चा भयो। रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा आज रक्षा अधिकरण परिषदको बैठकमा सशस्त्र बलका लागि 1,10,000 करोड़भन्दा बढ़ीको पुँजीगत रक्षा खरिद प्रस्तावलाई अनुमोदन गरिएको छ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज नयाँ दिल्लीमा उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो। यस बैठकमा राज्यको सहभागिता बढ़ाएर कृषि विज्ञान केन्द्रहरूलाई सुदृढ पार्ने कार्ययोजनाको समीक्षा गरियो। मिजोराममा विशेष गहन पुनरीक्षण एसआईआर पछि मतदाता सूचीमा ठूला परिवर्तनहरू भएको छ। यस अवधि 32,280 नाम हटाइएका छन् र 39,243 मतदाता थपिएका छन्, जसले गर्दा राज्यमा कुल मतदाता संख्या 835,869 पुगेको छ। प्रसिद्ध सिनेमेटोग्राफर टीएन कृष्णन कुटीको 96 वर्षको उमेरमा निधन भएको छ। मलायम फिल्ममा उहाँको योगदानलाई सदैव स्मरण गरिनेछ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो प्रमुख समाचार पूरा भयो। प्रादेशिक समाचार लिएर हामी 6:50 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब श्रोताहरूलाई सुनाउने छौँ हिन्दी फिल्मी गीत। यो गीत लिएका छौँ श्रोताहरूको निम्ति फिल्म इन्डियन बाबुबाट कुमार सानुको स्वरमा, सङ्गीत हो नदिम श्रवणको, शब्द समीरको।

श्रोताहरूले अहिले सुन्नुभयो हिन्दी फिल्मी गीत एफएम 103.5 मेगाहर्जमा, यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब प्रस्तुत गर्नेछौ हाम्रा ग्रामीण श्रोताहरूको निम्ति कार्यक्रम गाउँले सभा।

0: नमस्कार है बिरे दाजु, नमस्कार है साइली बारी, आइपुगे है मो पनी।
1: नमस्कार चुल्ठे दाजु।
2: नमस्कार चुल्ठे भाई, ठीक समय में आइपुग्नु भएछ नि।
0: ए हजुर हजुर हजुर,
1: हामी पनि सभामा को आउनुहुन्छ भनेर भर्खरै आएको हामी पनि है दाजु।
2: हो नि हो नि,
0: ठिकै छ भनेपछि समयमै आइपुगिएछ।
2: अनि अब हामी यसरी भेटघाट भएपछि सधैँ विभिन्न विषयमा कुराकानी गर्छौँ, आज पनि के कुराकानी त गर्नै पर्छ।
1: हो
0: नि, अब यहाँ साइली बुहारीलाई देखिहाले, साइली बुहारीले केही न केही सोचेर आउनु भएको होला।
2: यहाँले सोच्नु त अवश्य भएको होला कि
0: हजुर,
2: तर यहाँको आज प्रश्न सुन्नु भन्दा पहिले चाहिँ विषय चाहिँ मैले नै लिएर आएको छु नि चुल्ठे भाइ।
0: ए एकदमै राम्रो गर्नुभयो।
1: पक्कै पनि कोही कोही बेला त दाजुहरूले पनि विषय झिक्नु भयो भने राम्रो हुन्छ नि।
2: हजुर, आज मैले के सोचिराखेको भन्दाखेरि दार्जिलिङ पहाडको निम्ति कृषि वन प्रणाली चाहिँ के कस्तो छ भन्ने कुरा चाहिँ यहाँ साइली बुहारीलाई बताइदिउँ भन्ने विचार पो गरेको मैले त।
0: एकदमै एकदमै राम्रो।
1: हजुर हजुर,
2: तर हाम्रो यो कुराकानी थाल्नु भन्दा पहिले चाहिँ हामी एउटा गीत सुनेर आनन्द लिऊ न ल।
0: ए हुन्छ हुन्छ,
1: पक्कै पनि मनकै कुरा गर्नुभयो दाजुले। पहिला एउटा गीत सुनौ, त्यसपछि कुराकानी।
0: गीत एकदमै पहिले गीत सुन्ने आदत भयो जस्तो छ।
2: हजुर, सुनाउन त गीत।
1: हुन्छ हुन्छ।

0: आहा, बडा रमाइलो भयो, आनन्द आयो। साइली बुहारीको इच्छा थियो पहिले गीत सुन्ने, कस्तो लाग्यो? कुनि
1: राम्रो भयो, एकदमै रमाइलो लाग्यो। अब सभामा कुराकानी गर्नु पनि हामीलाई जाँगर चल्छ नि त गीत सुनेपछि।
2: हो नि हो नि, ठिकै कुरा गर्नुभयो। अनि अब चाहिँ हाम्रो कुराकानीलाई अघि बढाउँ। अनि अघि हामीले दार्जिलिङ पहाडको निम्ति कृषि वन प्रणाली सम्बन्धी जानकारी गराउँछु भनेर यहाँ साइली बुहारीलाई भनेको थिएँ नि।
1: हजुर,
2: यो विषयमा सुन्ने हो त?
1: ए हजुर हजुर, पक्कै पनि दाजु। यो दार्जिलिङ पहाडमा कृषि वन प्रणाली भन्नाले चाहिँ के बुझिन्छ त्यो बताइदिनुहोस् न।
2: हजुर, पहिले चाहिँ हामी कृषि वन प्रणाली भन्ने कुरो चाहिँ बुझौँ न त, होइन? कृषि वन प्रणाली भनेको चाहिँ एउटै जमिनमा कृषि बाली, फलफुलको रुख, घाँस तथा उपयोगी वनस्पतिलाई मिलाएर खेती गर्ने तरिका हो, बुझ्नुभयो?
1: ए हजुर हजुर।
2: अनि दार्जिलिङ जस्तो पहाडी क्षेत्रमा जमिन कम, भिरालो र माटो बग्ने समस्या हुने भएकोले यो प्रणाली चाहिँ एकदमै उपयोगी मानिन्छ हौ साइली बुहारी।
1: ए हजुर हजुर। चुल्ठी दाजु, यो दार्जिलिङ पहाडमा कृषि वन प्रणाली चाहिँ किन आवश्यक छ त्यो बारेमा बताइदिनुहोस् न।
0: अब दार्जिलिङ पहाडको कुरा गर्दा, दार्जिलिङ पहाडको भौगोलिक अवस्था अब हाम्रो मधेस क्षेत्र भन्दाखेरि फरक छ। यहाँ चाहिँ धेरै जस्तो जमिनहरू बिरालो, होइन, सानो सानो खेत डाँडा काँडामा फैलिएको छ। अब वर्षायाममा धेरै पानी पर्दा माटो बग्ने समस्या हुन्छ।
1: हजुर हजुर।
0: अब यदि खेतको डिल र वरिपरि रुख घाँस तथा अन्य वनस्पति छैन भने पानीले खेतको उर्वर माटो बगाएर लैजान सक्छ। यसबाट खेतीको उत्पादन घट्दै जान सक्छ। त्यसैले दार्जिलिङ जस्तो पहाडी क्षेत्रमा कृषि र वनलाई सँगसँगै लैजानु चाहिँ धेरै उपयोगी हुन्छ। अनि यो कृषि वन प्रणाली चाहिँ यस्तो प्रकारले चाहिँ बुझ्नु पर्यो।
1: त्यसै गरेर नि पिटे दाजु, कृषि वन प्रणालीको प्रमुख उद्देश्यहरू के कस्ता छन् त्यो पनि बताइदिनुहोस् न।
2: कृषि वन प्रणालीको मुख्य उद्देश्य भनेको चाहिँ के हो भन्दाखेरि साइली बुहारी, माटोको संरक्षण गर्नु, भुछै अर्थात् माटो बग्ने समस्या कम गर्नु, किसानको आमदानी बढाउनु, पानीको संरक्षण गर्नु, वन तथा जैविक विविधताको संरक्षण गर्नु, पशुपालन का लागि घाँस उपलब्ध गराउनु, अनि खेती योग्य जमिनको राम्रो उपयोग गर्नु, साथसाथै वातावरणलाई स्वास्थ्य राख्नु, जलवायु परिवर्तनको असर कम गर्न सहयोग गर्नु, र कृषकलाई विभिन्न उत्पादनबाट आमदानीको अवसर प्रदान गर्नु, यो उद्देश्यहरू चाहिँ कृषि वन प्रणाली अन्तर्गत चाहिँ पर्छ है।
1: ए हजुर हजुर। त्यसै गरेर नि चुल्ठे दाजु, यो दार्जिलिङमा प्रयोग गर्न सकिने यो कृषि वन प्रणालीमा कुन कुन खेतीहरू गर्न सकिन्छ त्यो पनि बताइदिनुहोस् न।
0: दार्जिलिङ क्षेत्रमा प्रयोग गर्न सकिने कृषि वनको पहिलो प्रकार चाहिँ हो फलफुलसँग खेती।
1: ए हजुर।
0: अब खेतको डिल भयो या उपयुक्त ठाउँहरूमा फलफुलको बिरुवा लगाएर बीचको खाली जमिनमा तरकारी वा अन्य बाली लगाउन सकिन्छ। जस्तै मानिलिउँ सुन्तला भयो, नस्पति भयो, किवी भयो, अम्बक भयो र अरूहरू पनि छ, होइन? तर कुन फलफुल लगाउने भन्ने कुरा चाहिँ त्यसको तापक्रम कस्तो हुनुपर्ने, पानी माटोको यो अवस्था हेरेर चाहिँ निर्णय गर्नुपर्छ, हामीले यो फलफुल लगाउन सक्छौँ।
2: यो चाहिँ ठिक कुरा गर्नुभयो, किनभने कतिवटा अब हाम्रो पहाडी इलाकामा हुने फलफुलको खेती मधेस खण्डमा हुँदैन। फेरि मधेस खण्डमा हुने कतिवटा फलफुलको खेती चाहिँ हाम्रो पहाडी इलाकामा राम्रोसँगले हुँदैन। त्यसरी नै साइली बुहारी, दार्जिलिङमा प्रयोग गर्न सकिने अर्को कृषि वनको प्रकार चाहिँ छ रुखसँग तरकारीको खेती।
1: रुखसँग तरकारीको खेती,
2: हजुर। यसमा चाहिँ के हुन्छ भन्दाखेरि रुखहरू को बीचमा पर्याप्त घाम आउने ठाउँमा विभिन्न तरकारी लगाउन सकिन्छ। जस्तै सिमी, मटर, मुला, गाजर, बन्दकोपी, फुलकोपी, रायोको साग, इस्कुस, फर्सी। अनि यसबाट एउटै जमिनबाट रुख पनि भयो र तरकारी दुवैको उत्पादन चाहिँ हामी लिन सक्छौ।
0: अनि दार्जिलिङ पहाडमा प्रयोग गर्न सकिने कृषि वनका अर्को प्रकार चाहिँ के छ भने नि साइली बुहारी, रुखसँग मसला तथा नगदे बाली गर्न सकिन्छ। जस्तै दार्जिलिङ पहाडमा हामीले अदुवा भयो बेसार भयो यो अलैँची जस्ता बालीलाई पनि उचित रुख तथा वनस्पतिसँग मिलाएर उत्पादन गर्न सक्छौँ। विशेष गरी अलैँचीका लागि उपयुक्त छाया र चिस्यान चाहिँ आवश्यक हुने भएकोले रुख व्यवस्थापन एकदमै महत्वपूर्ण हुन्छ।
2: तपाईँले त्यसरी नै हाम्रो क्षेत्रमा प्रयोग गर्न सकिने कृषि वनको अर्को प्रकार चाहिँ छ कृषि वनसँग पशुपालन।
1: हजुर हजुर,
2: रुख भो घाँस पशुपालनलाई पनि एउटै प्रणालीमा जोड्न सकिन्छ। खेतको डिल वा खाली ठाउँमा घाँस लगाएर पशुपालन चाहिँ गर्न सकिन्छ है। जस्तो कि घाँस भो त्यो चाहिँ पशुको लागि भइहाल्यो, अनि पशुबाट गोबरको उत्पादन हुन्छ है, त्यसलाई हामी जैविक मलको रूपमा प्रयोग गर्न सक्छौँ। अनि यो जैविक मलले चाहिँ खेतमा प्रयोग गरेपछि बाली उत्पादन चाहिँ राम्रो भएर जान्छ, अनि यो चाहिँ हामी चक्र बनाउन सक्छौँ के। त्यसैले किसानले बजारबाट धेरै मल किन्नु पर्दैन, अनि आवश्यक कामहरू चाहिँ हाम्रै वरिपरिको यो जुन हामी उत्पादन गर्छौँ है त्यो उत्पादनबाट चाहिँ हामी गर्न सक्छौँ, खेती गर्न सक्छौँ।
1: यो चक्र जस्तो बनाएर चाहिँ हामीले यो बारीको खेतको डिल डिलमा घाँसहरू लगाएर गर्न सकिने रहेछ नि त दाजु।
2: हजुर हजुर,
1: त्यसै गरेर नि चुल्ठे दाजु, यो माटो संरक्षणमा कृषि वनको भूमिका बारे पनि बताइदिनुहोस् न।
0: अब माटो संरक्षणमा कृषि वनको भूमिका चाहिँ के छ भने दार्जिलिङ पहाडमा हाम्रो क्षेत्रमा कृषि वन प्रणालीको सबैभन्दा ठुलो फाइदा चाहिँ माटो संरक्षण हो। रुखको जराले माटोलाई समातेर राख्छ, अनि घाँस र अन्य वनस्पतिले जमिनको सतह ढाकेर राख्दा वर्षाको पानी सिधै माटोमा ठोक्किन पाउँदैन। यसले चाहिँ के गर्छ भनेदेखिको त्यसले माटो बग्न कम गर्छ, खेतको उर्वरा शक्ति जोगाउँछ, पानीको बहाव कम गर्छ, जमिनमा चिस्यान कायम राख्छ, अनि पहिरोको जोखिम पनि कम गर्न सहयोग गर्छ। तर कुनै पनि रुख रोप्दैमा पहिरो रोक्छ भन्ने चाहिँ हुँदैन। अब धेरै भिरालो वा अस्थिर जमिनमा प्राविधिक अध्ययन र उचित जल निकास पनि आवश्यक हुन्छ। हामीले अब रुख रोप्यौँ त्यस्तै ढलान जग्गामा त्यस्तै भिरपाखामा रोप्यौँ भने त अब यसले चाहिँ रोकिन्छ भन्ने चाहिँ होइन
1: है।
2: अनि साइले भरि त्यसरी नै कृषि वनको अर्को भूमिका चाहिँ के रहन्छ भन्दाखेरि यसले चाहिँ पानी संरक्षण गर्छ, बुझ्नुभयो त। अनि यो विषयमा चाहिँ हामी एउटा गीत सुनेर गरौँ न ल कुराकानी।
0: हुन्छ नि, सुनाउन त गीत।

0: रमाइलो भयो, आनन्द आयो। आजको विषय चाहिँ हाम्रो विदेश दाजुले नै झिक्नु भएको थियो, दार्जिलिङ पहाडको निम्ति कृषि वन प्रणाली विषयमा साइलीबारीले बताउनु हुँदैछ।
1: गीत सुन्नु भन्दा अगाडि बिरे दाजुले पानी संरक्षण विषयमा बताउँछु भन्नुहुँदै थियो, बताउनुहोस् न।
2: हजुर हजुर, अब कृषि वनको भूमिका पानी संरक्षण पनि रहेको छ भन्ने कुरा अघि मैले भने नि। रुख र घाँस भएको जमिनमा वर्षाको पानी बिस्तारै जमिनभित्र पस्न सक्छ। पात पतिङ्गर कुहेर बनेको जैविक पदार्थले माटोको पानी समात्ने क्षमता पनि बढाउन सक्छ। त्यसैले पहाडमा रुख घाँस जैविक मल राम्रो जल निकास गरियो भने चाहिँ राम्रो माटो र पानीको संरक्षण चाहिँ हुन सक्छ है साइलीबारी।
1: हजुर हजुर, त्यस्तै गरेर नि चुल्ठी दाजु, जैविक मलको प्रयोग पनि त हामीले गर्न सक्छौँ है, त्यो विषयमा पनि बताइदिनुहोस् न।
0: अब कृषि वन प्रणालीमा कम्पोस्ट गोबर मल पात पतिङ्गरबाट बनेको मल र अन्य जैविक पदार्थ प्रयोग गर्न सकिन्छ। रुखबाट अब झरेको पातहरू जलाउनुको सट्टा चाहिँ जम्मा गरेर कम्पोस्ट बनाउन सकिन्छ। यसले चाहिँ के हुन्छ भन्दाखेरि यसले माटो नरम बनाउँछ, माटोमा जैविक पदार्थ बढाउँछ, माटोको पानी समात्ने क्षमता बढाउँछ, सूक्ष्म जीवहरूको गतिविधि बढाउन सहयोग गर्छ, अनि यसले चाहिँ किसानको आमदानीमा पनि फाइदा पुर्याउँछ। सामान्य खेतीमा एउटा बाली असफल भयो भने किसानलाई ठुलो आर्थिक नोक्सान हुन सक्छ, तर कृषि वन प्रणालीमा चाहिँ किसानसँग विभिन्न उत्पादन हुन्छ। अब एउटा उदाहरणको लागि भनौँ, एउटै जमिनबाट फलफुल तरकारी घाँस मसला पशुपालन सबैबाट आमदानी लिन सकिन्छ। अब यसलाई चाहिँ आमदानीको विविध स्रोतहरू भनौँ न, विविध स्रोतहरूबाट हामी आमदानी लिन सक्छौँ। अब एउटा उत्पादनको बजार मूल्य घट्यो भने पनि अर्को उत्पादनबाट आमदानी गर्न सकिन्छ।
1: एकपट्टि कम्ती भए पनि अर्कोपट्टिबाट पनि लिन सकिन्छ नि त फाइदा। हजुर
2: साइलीबारी, त्यसरी नै कृषि वनको अर्को भूमिका चाहिँ के रहेको छ भन्दाखेरि जलवायु परिवर्तनसँग हामीलाई सामना गर्न सहयोग गर्छ कृषि वनले। अब आजकल मौसमको ढाँचा परिवर्तन भइरहेको छ, त्यो त सबैलाई थाहा भएकै कुरो हो है। कहिले धेरै पानी पर्ने, कहिले लामो समयसम्म पानी नपर्ने, तापक्रम बढ्ने आदि समस्या देखिन सक्छ। तर कृषि वन प्रणालीले जमिनमा रुख र वनस्पतिको आवरण बढाउँछ के, त्यसरी नै रुखहरूले कार्बन संचित गर्न सहयोग गर्छन् र खेतको स्थानीय वातावरणमा छाया तथा चिस्यान कायम राख्न मद्दत गर्छन्। यसकारण यो प्रणाली जलवायु मैत्री खेतीको एउटा

0: राम्रो उपाय चाहिँ हामी मान्न सक्छौँ साइलीभरि।
1: ए हजुर हजुर, त्यस्तै गरेर नि बिरे दाजु, हामी दार्जिलिङका किसानले नि यो प्रणाली चाहिँ कसरी सुरु गर्ने त्यो पनि बताइदिनु न।
0: अब कृषि वन प्रणाली सुरु गर्न एकै पटक ठुलो परिवर्तन गर्न आवश्यक छैन।
1: ए हजुर,
0: पहिलो चरणमा चाहिँ आफ्नो जमिनको अवस्था हेर्ने, जमिन कति भिरालो छ, पानी कहाँबाट आउँछ, पानी कहाँबाट बगेर जान्छ, माटो कस्तो छ, कति घाम पर्छ भन्ने कुरा चाहिँ बुझ्ने। दोस्रो चरणमा त्यस ठाउँलाई सुहाउने रुख फलफुल र बाली छनौट गर्ने। तेस्रो चरणमा खेतको डिलमा उपयुक्त घाँस तथा बिरुवा लगाउने। चौथो चरणमा भिरालो जमिनबाट कन्टुर लाइन र टेरेसको उचित व्यवस्था गर्ने। अनि पाँचौं चरणमा रुख र बाली बीच पर्याप्त दूरी राख्ने। अनि छैटौं चरणमा चाहिँ नियमित रूपमा रुखको हाँगा काट्ने, झारपातको नियन्त्रण गर्ने र माटोमा जैविक मल हाल्ने। यो उपायहरू चाहिँ हामीले गर्न सक्छौँ साइलीभरि।
1: ए हजुर हजुर, यसरी हामीले विभिन्न चरणहरू अपनाएर चाहिँ यो कृषि प्रणाली चाहिँ सुरु गर्न सक्ने रहेछौँ। चुल्ठे दाजु, यो कृषि वन प्रणाली जुन हामीले सुरु गर्छौँ नि, यसमा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू चाहिँ के कस्ता छन् त्यो बताइदिनुहोस् न।
2: अब हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भने, कृषि वन प्रणालीमा जुनसुकै रुख जहाँ मन लाग्यो त्यही लगाउनु चाहिँ हुँदैन। अब धेरै ठुलो रुखले बालीमा छाया धेरै पार्न सक्छ, पानी र पोषणका लागि मुख्य बालीसँग प्रतिस्पर्धा गर्न सक्छ, अब पोषण त चाहियो नि त, बालीलाई पनि चाहियो, रुखलाई पनि चाहियो, त्यो हुन सक्छ। अनि जराले खेत या त बाटोमा समस्या पार्न सक्छ। त्यसैले स्थानीय कृषि विशेषज्ञ या त कृषि विभागको सल्लाह लिएर चाहिँ उपयुक्त प्रजाति कुन चाहिँ हुन्छ, दूरी कति राख्नु पर्ने, अब खेतको कुन चाहिँ स्थानमा लगाउनु पर्ने, स्थान छनौट गर्नु छ, यो चिजहरू चाहिँ पहिला हेरेर विचार गरेर अनि विभागको सरसल्लाह लिएर नै यो गर्न चाहिँ जरुरी हुन्छ। आफ्नै मन परी गर्यौँ भने चाहिँ यसले पनि हामीलाई दुःख दिन सक्छ,
0: पछिबाट नै नोक्सानी हुन्छ, किनभने मेहनत त गर्नु पर्यो नि त कुनै पनि खेतीपाती गर्दाखेरि। त्यसले गर्दाखेरि कृषि वन प्रणाली हामीले अप्नाउनु हो भने पनि यहाँ चुल्ठे भाइले भने जस्तै कृषि विशेषज्ञ अथवा अनुभवी व्यक्तिहरूको सरसल्लाह लिन जरुरी छ। अनि साइली बरीलाई अन्तमा के भन्न मन लाग्यो भने, दार्जिलिङ पहाडको लागि कृषि वन प्रणाली केवल रुख लगाउने तरिका मात्र होइन, यो चाहिँ बुझिराख्नु, यो चाहिँ खेती, वन, पशुपालन, माटो संरक्षण, पानी संरक्षण र कृषकको आमदानीलाई एउटै प्रणालीमा जोड्ने उपाय हो, बुझ्नुभयो। अनि हाम्रो पहाडमा तपाईँलाई थाहा भएकै कुरो हो, जमिन चाहिँ सीमित छ, त्यसैले भएको जमिनलाई चाहिँ हामीले एकदमै बुद्धिमानी तरिकाले प्रयोग गर्नुपर्छ। खेतमा अन्न, बारीमा फलफुल, डिलमा घाँस, वरिपरि रुख, यस्तो प्रकारले चाहिँ हामीले दिगो कृषि वनको आधार चाहिँ बनाउन सक्छौँ। त्यसैले स्थानीय हावापानी र जमिनको अवस्था हेरेर वैज्ञानिक तरिका अप्नाएर हामीले यो कृषि वन गर्न सकियो भने दार्जिलिङ पहाडका कृषकले उत्पादन र आमदानी बढाउन सक्छ, माटो र पानी जोगाउन र हरियाली वातावरण कायम राख्न चाहिँ ठुलो सहयोग पुग्न सक्छ कृषि वनले, बुझ्नुभयो साइली बरी। त्यसैले सबैजनाले यो कृषि वन अप्नाएको चाहिँ राम्रो जस्तो लाग्छ मलाई त चुल्ठे भाइ।
2: दार्जिलिङ क्षेत्रमा कृषि वन प्रणालीले चाहिँ हामीलाई नोक्सान छ होइन, हामीलाई चारैतिरबाट फाइदै फाइदा दिन्छ, अनि हामीलाई नोक्सान हुनुबाट पनि बचाउँछ।
1: हजुर हजुर, नोक्सान हुनुबाट पनि बचाउने रहेछ। आजको यस सभामा बिरे दाजुले साह्रै राम्रो विषय झिक्नु भएछ, मैले धेरै कुराहरू पनि बुझेँ है। दार्जिलिङ पहाडमा पनि कृषि वन प्रणाली अप्नाएर चाहिँ कृषक दाजुभाइले राम्रै आमदानी गर्न सक्ने रहेछन् भन्ने कुरा बुझेँ नि आज मैले।
0: हजुर हजुर, तपाईँले कुरा पनि बुझ्नु भएछ, हामीलाई पनि खुसी लाग्यो है। यसरी हामीले बताएको कुरो कसैले बुझिदियो भने त खुसी लाग्दैन अन्त चुल्ठे भाइ।
2: एउटा जग्गामा मात्रै होइन, उहाँले बुझेपछि आफ्नो घर परिवारलाई भन्नुपर्छ, वरिपरि मान्छेलाई भन्नुहुन्छ, अनि त्यहाँ बढ्दै जान्छ नि त।
0: हो नि, ज्ञान भनेको कुरो त जति बढे त्यति राम्रो नि त। अनि यही तपाईँले कुरा बुझ्नु भएको खुसीमा एउटा गीत सुनेर आनन्द लिऊ न फेरि।
2: त्यसो भने सुनाउन त गीत

0: प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। हिजो विशेष गहन संशोधन एसआईआर 2026 अन्तर्गत प्रकाशित अन्तिम मतदाता नामावलीबाट 54,209 मतदाताहरूको नाम हटाइएपछि सिक्किममा योग्य मतदाताहरूको कुल संख्या 4,18,467 पुगेको छ। आधिकारिक प्रेस नोट अनुसार एसआईआर 2026 पूरा भएपछि सिक्किममा अहिले 2,12,534 पुरूष मतदाता, 2,05,931 महिला मतदाता र 2 तेस्रो लिंगी मतदाता छन्। जून 2026 एसआईआर प्रक्रिया शुरू हुनुभन्दा पहिले सिक्किममा 4,71,018 मतदाता दर्ता भएका थिए। तीमध्ये 37,724 मतदाता अनुपस्थित, स्थानान्तरित, मृत र डुप्लिकेट श्रेणीमा परेका थिए भने 16,485 मतदाता निर्वाचन अधिकारीहरूको जाँचको बेला अनम्याप्ड श्रेणी अन्तर्गत र तार्किक विसंगतिहरूका लागि छानबिन गर्दा अयोग्य पाइएका थिए। मुख्य निर्वाचन अधिकृत राजकुमारी यादवले आज मीडियासँग कुरा गर्दै भने,
1: एसआईआर से पहले हमारे पास में 4,71,018 वोटर्स थे, जब हमने सभी को इन्विटेशन फॉर्म डिस्ट्रीब्यूट किया घर-घर जाकर, और फिर बाद में हमें पता चला कि 37,737 मानसी ऐसे हैं जो 8% वेट का है, जिन्होंने अपना फॉर्म सबमिट नहीं किया।
0: जिल्ला निर्वाचन अधिकारी सह जिल्लापाल डीईओ सह डीसी सोरेङ धीरज सुवेदीले मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआर को अन्तिम प्रतिवेदनको समीक्षा गर्न जिल्ला प्रशासनिक केन्द्र डीएसी सोरेङमा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूसँगको बैठकको अध्यक्षता गरे। भारतीय जनता पार्टी, सिक्किम क्रान्तिकारी मोर्चा र सिटिजन एक्शन पार्टी सिक्किमका प्रतिनिधिहरू बैठकमा उपस्थित थिए। श्री सुवेदीले प्रतिनिधिहरूलाई जानकारी दिए कि सोरेङ जिल्लाका 4,987 मतदाताहरूलाई अनुपस्थित, स्थानान्तरित, मृतक र डुप्लिकेट श्रेणी अन्तर्गत पहिचान गरिएको छ। त्यसरी नै डीएसी गान्तोकमा डीईओ सह डीसी गान्तोक रोहन अगवानेले पनि यस्तै बैठकको अध्यक्षता गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङले 15 सेप्टेम्बरदेखि 23 सेप्टेम्बरसम्म छत्तीसगढको नारायणपुरमा आयोजना हुने डाक्टर टीएओ जुनियर गर्ल्स राष्ट्रिय फुटबल च्याम्पियनशीप 2026-27 सिक्किमको प्रतिनिधित्व गर्न छनौट भएका सिक्किमका युवा फुटबल खेलाड़ीहरूसँग हिजो भेट गर्नुभयो। श्री तामाङले सिक्किमका युवा फुटबल खेलाड़ीहरूले सिक्किमको गौरव बोकेर दृढ़ संकल्प, अनुशासन र टोली भावनाका साथ खेल्ने विश्वास व्यक्त गर्नुभयो। टीम सिक्किमलाई चण्डीगढ़, उत्तराखण्ड, त्रिपुरा र एसएआईसँग समूह ए मा राखिएको छ। सिक्किमले आफ्नो पहिलो खेल 15 सेप्टेम्बरमा चण्डीगढ़ विरूद्ध खेल्नेछ। पद्मश्री पुरस्कार विजेता तथा प्रख्यात लेखक अशोक कुमार हलदरले आज लोकभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरलाई भेटे। श्री हलदर पश्चिम बंगालको मालदाको विधानपल्लीका बासिन्दा र पेशाले सेवानिवृत्त रेलवे कर्मचारी हुन्। सामाजिक चेतनामा 13 वटा पुस्तक र 3,000 लेख लेखेकोमा उनलाई पद्मश्रीबाट सम्मानित गरिएको छ। साहित्य र शिक्षामा उनको योगदानको कदर स्वरूप पद्मश्री पुरस्कारबाट सम्मानित गरिएकोमा राज्यपालले उनलाई बधाई दिनुभयो र उनको निरन्तर सफलता र भविष्यका साहित्यिक प्रयासहरूका लागि शुभकामना व्यक्त गर्नुभयो। सिक्किम राइफल एसोसिएशनले आज गान्तोकस्थित राज्य खेलकुद विकास बोर्डका अध्यक्षको कार्यालयमा सम्मान समारोह र पत्रकार सम्मेलन आयोजना गर्यो। अगस्त 2026 असममा आयोजित 13 पूर्वोत्तर क्षेत्रीय शूटिङ च्याम्पियनशीपमा 11 राज्य निशानेबाजहरूको ऐतिहासिक उपलब्धिहरू प्रकाश पार्न पत्रकार सम्मेलन आयोजना गरिएको थियो। राज्य खेलकुद विकास बोर्डका अध्यक्ष रिन्जिङ वाङग्याल छोपेलले असममा सम्पन्न 13 पूर्वोत्तर क्षेत्रीय शूटिङ च्याम्पियनशीपमा उल्लेखनीय प्रदर्शन गरेकोमा सिक्किम राइफल एसोसिएशनले उनलाई बधाई दिएका छन्। पोषण सप्ताहको एक भागको रूपमा 10 शैया भएको आयुष अस्पताल सोचेगाङले आज तादोङस्थित आईसीडीएस कन्वे ग्राउण्डमा पोषण सचेतना कार्यक्रम सञ्चालन गर्यो। कार्यक्रमको उद्देश्य आमा, बालबालिका र समुदायमा सन्तुलित र पर्याप्त पोषणको महत्वबारे जागरूकता प्रवर्धन गर्नु थियो। स्थानीय रूपमा उपलब्ध किफायती र पौष्टिक खानाका विकल्पहरू प्रदर्शन गर्न एक समर्पित पोषण कुना स्थापना गरिएको थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। सुन्नुहोस् आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण। अहिले 6:50 सुनाउनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे कार्यक्रम लोकलहरीमा सुमन थापा शर्माको स्वरमा लोकगीत, 7:15 सुरसङ्गम कार्यक्रममा अनिल गुरुङको स्वरमा आधुनिक गीत, 7:45 भुटानी कार्यक्रम, 8 बजे युवाणी, 8:30 समाचार एकांशको प्रस्तुति चर्चा चौतारी कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पटलाइट, 9:30 पब्लिक स्पिक अनि राति 10 बजे विविध भारतीको आजका फनकार रिले गरेर सुनाउनेछौँ। भोलिको हाम्रो बिहानी सेवा आरम्भ हुनेछ एफएम 103.5 मेगाहर्जमा बिहान 6:25 6:30 सुनाउनेछ कार्यक्रम अर्चना, जसमा शुभम थापाबाट वार्ता सुनाउनेछ। विषय छ कर्तव्य पालन अनि जीवनको सम्मान। विविध सूचना अनि जानकारी पाउनुहुनेछ बिहान 7:05 कार्यक्रम शुभ प्रभातमा, 8:30 रङबिरङको संचार, 8:45 सरकारी योजनाहरूबारे जानकारी पाउनुहुनेछ कार्यक्रम योजनामा, 9:30 स्वर्णिम बेस, 10:02 हल्लो खरसाङ, 10:30 हाम्रो सरकार, 11:30 पूर्व जल सेना अधिकारी निलञ्जन धनसितको अन्तर्वार्ता सुनाउनेछ बङ्गाली कार्यक्रममा। यसै गरी भोलि दिउँसो 12:05 प्रस्तुत गर्नेछौँ अनुरोध लोक अनि आधुनिक गीतको कार्यक्रम श्रोताहरूको अनुरोधमा, 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम, 3:20 गीत सङ्गीत, 4 बजे ग्रामीण महिलाहरूको निम्ति कार्यक्रम घर संसार, 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योति प्रस्तुत गर्नेछौँ। भोलि बेलुकी 5:05 प्रस्तुत गर्नेछौँ सैनिक दाजुभाइहरूको निम्ति कार्यक्रम जय जवान, 5:30 अङ्ग्रेजी वार्ताको कार्यक्रम टक इन इङ्ग्लिस, 6:10 गाउँले सभा, 6:50 यस केन्द्रको प्रादेशिक समाचार, 7 बजे कार्यक्रम लोकलहरीमा बालकुमार घिमिरेको स्वरमा लोकगीत, 7:15 कार्यक्रम सुरसङ्गममा रेखा भित्रीकोटीको स्वरमा आधुनिक गीत, 7:45 भुटानी कार्यक्रम, 8 बजे युवाणी, जसमा लोचना भुजेलबाट वार्ता सुनाउनेछ, विषय छ युवाहरू आत्मनिर्भर कसरी हुने, 8:30 समाचार एकांशको प्रस्तुति चर्चा चौतारी प्रस्तुत गर्नेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पटलाइट, 9:30 मनिटक अनि राति 10 बजे विविध भारतीको आजका फनकार रिले गरी सुनाउनेछौँ। श्रोताहरू यी त थिए आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण। सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति।

0: बितेको 24 घण्टामा सिक्किमको एक दुई स्थानमा अनि उत्तर बङ्गालका जिल्लाहरूको धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भयो। आगामी 48 घण्टाभित्रमा सिक्किम अनि उत्तर बङ्गालका जिल्लाहरूको अधिकतर स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। आगामी 48 घण्टाभित्रमा उत्तर बङ्गालको अलिपुरद्वार अनि जलपाइगढी जिल्लाको एक दुई स्थानमा 7-11 सेन्टिमिटरसम्मको भारी वर्षा हुन सक्ने सम्भावना रहेको पनि मौसम विभागले जनाएको छ। मौसमको साधारण विज्ञप्ति पूरा भयो। एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णनले युवाहरूसित मादक पदार्थहरूको दुरुपयोग विरुद्ध दृढ अडान अपनाउने अनि नशामुक्त समाजको निर्माणमा सक्रिय योगदान दिने आह्वान गर्नुभएको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री सुवेन्दु अधिकारी भोलि कालेबुङ भ्रमणमा आउनुहुनेछ। उहाँको स्वागतको लागि कालेबुङमा भव्य तयारी गरिएको छ। पश्चिम बङ्गाल सरकारले वन सहायकहरू अनि प्यारा शिक्षकहरूको वेतनमा बढोत्तरी गर्ने घोषणा गरेको छ। पश्चिम बङ्गालमा अन्नपूर्ण योजनाका लाभार्थीहरूका लागि राज्य सरकारले शिकायत दर्ता गराउने सुविधा सुरु गरेको छ। नेपाल राष्ट्रिय आपदा जोखिम न्यूनीकरण तथा प्रबन्धन प्राधिकरणका अनुसार विनाशकारी बाढीका कारण मृत्यु हुनेहरूको संख्या 1355 पुगेको छ र पश्चिम बङ्गालमा मनसुन एकपटक फेरि सक्रिय भएको छ। यसको प्रभावले राज्यका अधिकांश भागहरूमा भारी वर्षा, वज्रपात तथा तीव्र हावा चल्ने सम्भावना जाहेर गरेको छ। अब समाचार विस्तारमा। उपराष्ट्रपति सीपी राधाकृष्णनले युवाहरूसित मादक पदार्थहरूको दुरुपयोग विरुद्ध दृढ अडान अपनाउने अनि नशामुक्त समाजको निर्माणमा सक्रिय योगदान दिने आह्वान गर्नुभएको छ। गुवाहाटी स्थित गुवाहाटी विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा छात्रहरूलाई सम्बोधित गर्नुहुँदै उपराष्ट्रपतिले युवा पीढ़ीसित मादक पदार्थहरू विरुद्धको लड़ाईमा प्रतिबद्ध रहने आग्रह गर्नुभयो। उहाँले उपस्थित मानिसहरूसित नशामुक्त समाज निर्माणको दिशामा काम गर्न शपथ पनि दिलाउनु श्री राधाकृष्णनले भन्नुभयो, शैक्षिक संस्थानहरूको उद्देश्य केवल आफ्नो ऱ्याङ्किङ बढाउनु होइन तर समाजमा परिवर्तन ल्याउनमा योगदान दिनु पनि हो। उपराष्ट्रपतिले गुवाहाटी विश्वविद्यालयमा 110 करोड़ रुपियाँको अवसंरचना विकास परियोजनाहरूको आधारशिला पनि राख्नुभयो। पश्चिम बङ्गालका मुख्यमन्त्री सुवेन्दु अधिकारी भोलि कालेबुङ भ्रमणमा आउनुहुनेछ। मुख्यमन्त्रीको स्वागतको लागि कालेबुङमा भव्य तयारी गरिएको छ। भाजपा दार्जीलिङ जिल्ला महासचिव सोङदेन लेप्चाले सम्पूर्ण कालेबुङवासीलाई भोलि बिहान 10 बजे कालेबुङ नगरपालिका कार्यालय परिसरमा उपस्थित भई मुख्यमन्त्री सुवेन्दु अधिकारीलाई आत्मीय तथा भव्य स्वागत गर्न अपील गरेका छन्। उहाँले मुख्यमन्त्रीको स्वागत कार्यक्रम कुनै व्यक्ति वा राजनैतिक दल विशेषको मात्र नभई सम्पूर्ण कालेबुङवासीको साझा कार्यक्रम भएको बताएका छन्। उहाँले विभिन्न संघ संस्था, सामाजिक संगठन, बुद्धिजीवी, युवा, महिला तथा सम्पूर्ण कालेबुङवासीलाई कार्यक्रममा सहभागी हुने आग्रह गरेका छन्। मुख्यमन्त्रीको कालेबुङ भ्रमणलाई ध्यानमा राख्दै शहरमा ट्राफिक नियममा आवश्यक परिवर्तन गरिएको छ। पश्चिम बङ्गाल सरकारले वन सहायकहरू अनि प्यारा शिक्षकहरूको वेतनमा बढोत्तरी गर्ने घोषणा गरेको छ। मुख्यमन्त्री सुवेन्दु अधिकारीले प्राथमिक अनि उच्च प्राथमिक विद्यालयहरूमा कार्यरत प्यारा शिक्षकहरूको वेतनमा 5,000 रुपियाँ प्रति महिनाको बढोत्तरी गर्ने घोषणा गर्नुभएको छ अनि वन सहायकहरूको वेतनमा 2,000 रुपियाँ साथै फरेस्ट गार्डहरूको भत्तामा पनि 5,000 रुपियाँको बढोत्तरी गर्ने घोषणा गर्नुभएको छ।
2: मुख्यमन्त्री सुवेन्दु अधिकारीले भन्नुभयो, वेतन वृद्धिले राज्यका लगभग 1500 वन सहायक लाभान्वित हुनेछन्। यसबाहेक प्राथमिक विद्यालयहरूमा प्यारा शिक्षकको रूपमा कार्यरत 20,343 शिक्षकहरूले पनि बढेको वेतनको लाभ उठाउन सक्नेछन्। मुख्यमन्त्रीले प्रबन्धनसित सम्बन्धित कर्मचारीहरूको वेतनमा पनि बढोत्तरीको घोषणा गर्नुभएको छ। कर्मचारीहरूको हितलाई ध्यानमा राख्दै सरकारको तर्फबाट यो निर्णय लिएको उहाँले बताउनुभयो। उहाँले पूर्व घोषणा अनुरूप फरेस्ट गार्डहरूको भत्तामा 5,000 रुपियाँको बढोत्तरीको कुरा पनि दोहोर्याउनुभयो। मुख्यमन्त्रीले आगामी 10 सेप्टेम्बरमा विधानसभाको विशेष सत्र आयोजित गरिने बताउनु भएको छ। यस अवधि सरकारको तर्फबाट विभिन्न

0: महत्वपूर्ण मुद्दाहरूमाथि चर्चा गरिनेछ। आकाशवाणी समाचार खरसाङ, रोशनी छेत्री।
1: पश्चिम बंगाल सरकारले वरिष्ठ नागरिक, दिव्याङ्ग अनि विधवाहरूलाई बढ़ोत्तरीका साथ सामाजिक सुरक्षा भत्ता दिन शुरू गरेको छ। यी वर्गको लागि मासिक भत्ता 1000 रूपियाँदेखि बढ़ाएर 1500 रूपियाँ गरिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्य सचिवालय नवन्नमा राष्ट्रिय सामाजिक सहायता कार्यक्रम अन्तर्गत केही वरिष्ठ नागरिक, विधवा तथा दिव्याङ्ग लाभार्थीहरूलाई बढ़ेको राशिको लाभ प्रदान गरी योजनाको औपचारिक शुभारम्भ गर्नुभयो। यस अवसरमा मुख्यमन्त्री पछिल्लो सरकारको कारणले पश्चिम बंगालको आर्थिक स्थिति राम्रो नरहेको तथापि उहाँको सरकारले आफ्नो वाचा पूरा गरेको बताउनुभयो। मुख्यमन्त्रीले भन्नुभयो, लाभार्थीहरूको पात्रता जाँच सुनिश्चित गरिनेछ ताकि सरकारी सहायताको लाभ सठिक मानिसहरूसम्म पुगोस्। सरकारको यस निर्णयले राज्यका वरिष्ठ नागरिक, विधवा तथा दिव्याङ्ग मानिसहरूलाई आर्थिक सहायता प्राप्त हुने बताएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पश्चिम बंगालमा अन्नपूर्ण योजनाका लाभार्थीहरूका लागि राज्य सरकारले शिकायत दर्ता गराउने सुविधा शुरू गरेको छ। योजना अन्तर्गत राशि प्राप्त नभए वा कुनै अन्य समस्या भएको खण्डमा लाभार्थीहरूले सिधै सरकारको हेल्पलाइनमा शिकायत दर्ता गराउन सक्नेछन्। राज्य सरकारले बताए अनुसार 15 सितम्बरसम्ममा पात्र लाभार्थीहरूको खातामा राशि पठाउने प्रक्रिया पूरा गर्ने लक्ष्य तय गरेको थियो। तथापि मुख्यमन्त्री शुभेन्दु अधिकारीले नवान्नमा 17 सितम्बरको दिन प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा राज्यभरि नै अन्नपूर्ण दिवस मनाउने घोषणा गर्नुभएको थियो। यस सम्बन्धमा सरकारको तर्फबाट अहिले कुनै स्पष्ट जानकारी दिएको छैन।
0: राज्य सरकारले बताए अनुसार वर्तमानमा लगभग 1,45,00,000 महिलाहरूले अन्नपूर्ण योजनाको लाभ उठाइरहेका छन्। यस योजनासित सम्बन्धित शिकायतहरूको लागि सरकारले हेल्पलाइन नम्बर 8282082820 जारी गरेको छ। लाभार्थीहरूले सोमबारदेखि शनिबारसम्म बिहान 9 बजेदेखि साँझ 6 बजे बीच यस नम्बरमा फोन गरेर आफ्नो शिकायत दर्ता गराउन सक्नेछन्। यसबाहेक इमेलको माध्यमद्वारा पनि शिकायत पठाउन सकिनेछ। यसको लागि लाभार्थीहरूले asap@wb.gov.inमा आफ्नो समस्याबारे जानकारी पठाउन सक्नेछन्। सुषमा तामाङ, आकाशवाणी खरसाङ।
1: पश्चिम बंगालमा सक्रिय मनसुनबीच डेंगूको प्रकोप लगातार बढ़िरहेको छ। स्वास्थ्य विभागको आँकडा अनुसार राज्यमा यस वर्ष डेंगू संक्रमितहरूको संख्या 4,500 भन्दा अधिक पुगेको छ। संक्रमणको मामिलामा कोलकाता दोस्रो स्थानमा छ भने अग्रिममा मुर्शिदाबाद जिल्ला रहेको छ। स्वास्थ्य विभाग अनुसार गत 30 अप्रेलसम्म राज्यमा डेंगूको 770 मामिला सार्वजनिक भएको थियो। 31 जुलाईसम्ममा यो संख्या बढेर 1,946 पुग्यो, जबकि 31 अगस्तसम्ममा संक्रमितहरूको संख्या 3,966 पुगेको थियो। त्यसपछिदेखि संक्रमणको संख्या निरन्तर बढ़िरहेको छ। यता कोलकातामा गत 2 सितम्बरसम्ममा 402 मानिस डेंगूको चपेटमा परिसकेका थिए। पछिल्लो 7 दिनभित्रमा शहरमा 62 नयाँ मामिला अघि आएको छ। डेंगूको बढ़दो मामिलालाई ध्यानमा राख्दै स्वास्थ्य विभागले अभियानलाई तीव्रता दिने तयारी गरिरहेको छ। नेपाल राष्ट्रिय आपदा जोखिम न्यूनीकरण तथा प्रबन्धन प्राधिकरणका अनुसार नेपाल र तिब्बतमा आएको विनाशकारी बाढ़ीका कारण मृत्यु हुनेहरूको संख्या 1,355 पुगेको छ। सबैभन्दा अधिक चितवनमा 363, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 221 र रसुवामा 169 जनाको मृत्यु भएको छ। सुरक्षा निकायहरूले विशेष गरी भोटे कोशी र त्रिशुली नदीको किनारमा रहेका जल विद्युत परियोजनाहरूमा सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य जारी राखेका छन्। नेपाल स्वतन्त्र ऊर्जा उत्पादक संघका अनुसार 11 जलविद्युत आयोजनामा कार्यरत 919 व्यक्तिहरू सम्पर्कविहीन रहेका छन्। बाढीमा परि ज्यान गुमाएको शोकमा आज नेपालमा राष्ट्रिय शोक दिवस मनाइँदैछ। पश्चिम बंगालमा मनसुन एकपटक फेरि सक्रिय भएको छ। यसको प्रभावले राज्यका अधिकांश भागहरूमा भारी वर्षा, वज्रपात तथा तीव्र हावा चल्ने सम्भावना जाहेर गरेको छ। अलिपुरस्थित क्षेत्रीय मौसम केन्द्र अनुसार दक्षिण बंगालदेखि लिएर उत्तर बंगालसम्म मौसमको स्वरूप परिवर्तनशील रहनेछ। मौसम विभाग अनुसार आगामी 36 घण्टा अवधि दक्षिण बंगाल सहित राज्यका विभिन्न भागहरूमा मुसलधारे पानी पर्ने सम्भावना छ। उत्तर बंगालको मालदा, जलपाइगुडी, दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार सहित विभिन्न जिल्लाहरूमा मनसुनको सक्रिय

0: प्रभाव यथावत रहनेछ। यी क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। उपराष्ट्रपति सीपी राधाकृष्णनले युवाहरूसित मादक पदार्थहरूको दुरुपयोग विरूद्ध दृढ अडान अप्नाउने अनि नशामुक्त समाजको निर्माणमा सक्रिय योगदान दिने आह्वान गर्नुभएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी भोलि कालेबुङ भ्रमणमा आउनुहुनेछ। उहाँको स्वागतको लागि कालेबुङमा भव्य तयारी गरिएको छ। पश्चिम बंगाल सरकारले वन सहायकहरू अनि प्यारा शिक्षकहरूको वेतनमा बढोत्तरी गर्ने घोषणा गरेको छ। पश्चिम बंगालमा अन्नपूर्ण योजनाका लाभार्थीहरूका लागि राज्य सरकारले शिकायत दर्ता गराउने सुविधा शुरू गरेको छ। नेपाल राष्ट्रिय आपदा जोखिम न्यूनीकरण तथा प्रबन्धन प्राधिकरणका अनुसार विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या 1355 पुगेको छ र पश्चिम बंगालमा मनसून एकपटक फेरि सक्रिय भएको छ। यसको प्रभावले राज्यका अधिकांश भागहरूमा भारी वर्षा, वज्रपात तथा तीव्र हावा चल्ने सम्भावना प्रकट गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। राति 7:50 समाचारको नयाँ संस्करण लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
1: समाचारपछि पुनः एकपल्ट स्वागत जनाउँछौँ श्रोताहरूलाई। एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले हामीलाई एफएम 100.2 मेगाहर्ज आकाशवाणी दार्जिलिङ अनि न्युज अन एआईआर एपमा पनि सुन्नुहुनेछ। यसका साथै प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ। अहिले समय 7:00। अब प्रस्तुत गर्नेछौँ लोकलहरी कार्यक्रम। आजको लोकलहरीमा सुनाउनेछ सुमन थापा शर्माको शर्मा लोकगीत। त श्रोताहरू सुन्नुहोस् सुमन थापा शर्माको शर्मा लोकगीत।

श्रोताहरूले अहिले सुन्नुभयो सुमन थापा शर्माको स्वरमा लोकगीत कार्यक्रम लोकलहरीमा एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब प्रस्तुत गर्नेछौ सुरसंगम कार्यक्रम। आजको सुरसंगममा यहाँहरूलाई सुनाउनेछौ एकै कलाकार अनिल गुरुङको स्वरमा आधुनिक गीत। त श्रोताहरू सुन्नुहोस् अनिल गुरुङको स्वरलाई।

श्रोताहरूले अहिले सुन्नुभयो अनिल गुरुङको शर्मा आधुनिक कार्यक्रम स्वर संगममा एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा आकाशवाणीको नेपाली समाचार अनि यसको लगत्तैपछि आकाशवाणी कलकत्ता केन्द्रको बंगला समाचार रिले गरेर सुनाउनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङलाई।

0: श्रोताहरूले अहिले सुन्नुभयो भुटानी गीत भुटानी कार्यक्रममा एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ समाचार।
1: यो आकाशवाणी हो। अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा भएको रक्षा अधिग्रहण परिषदको बैठकमा सशस्त्र बलहरूका लागि 1,10,000 करोड रुपियाँ भन्दा बढीको पूँजीगत रक्षा खरिद प्रस्तावहरूलाई अनुमोदन गरिएको छ। गृहमन्त्री अमित शाहले आज गोवा पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वज प्रदान गर्नुभयो। वहाँले आन्तरिक सुरक्षा कायम राख्न, तटको रक्षा गर्न र गोवाको पर्यटन तथा अर्थव्यवस्थाको रक्षा गर्न बलको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभएको छ। निर्वाचन आयोगले आज असमको एक लोकसभा सीट, तमिलनाडू र पश्चिम बंगालमा दुई दुई विधानसभा सीट र पुडुचेरीको एक विधानसभा सीटको लागि उपचुनावको घोषणा गरेको छ। दिल्ली उच्च न्यायालयले राष्ट्रिय राजधानीको सत्य निकेतनमा भवन दुर्घटनाको उच्चतम कार्यकारी स्तरमा जाँचको निर्देश दिएको छ। मुख्यमन्त्री रेखा गुप्ताले दिल्लीमा 5 तले भवनहरूलाई तत्काल सील गर्न निर्देश दिनुभएको छ र वर्तमान विश्व च्याम्पियन शीतल देवीले विश्व आर्चरी प्यारा सिरिजको महिला कम्पाउण्ड व्यक्तिगत फाइनलमा प्रवेश गरेकी छिन्। अब समाचार विस्तारमा। रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा आज भएको रक्षा अधिग्रहण परिषदको बैठकमा सशस्त्र बलहरूका लागि 1,10,000 करोड रुपियाँ भन्दा बढीको पूँजीगत रक्षा खरिद प्रस्तावहरूलाई अनुमोदन गरिएको छ। सेनाको लागि रासायनिक, जैविक, रेडियोलोजिकल र परमाणु टोही वाहन, हाई मोबिलिटी वाहन, स्वचालित माइन लेयर, एडभान्स्ड हेलिकप्टर, ट्रल ट्याङ्क र सवत्र ब्रिज सिस्टमको खरिदलाई पनि अनुमोदन गरिएको छ। नौसेनाका लागि अरुद्धा रडार खरिद तथा मरिन ग्यास टर्बाइनको डिजाइन र विकासपछि यसको खरिदको प्रस्तावलाई स्वीकृत दिएको छ। वायुसेनाको युद्ध क्षमता बढाउन लडाकु विमान, परिवहन विमान र हेलिकप्टरसित सम्बन्धित धेरै प्रस्तावहरूलाई पनि अनुमोदन गरिएको छ। यसका साथै ग्राउण्ड मल्टिपर्पोज ज्यामर र डिफेन्स फोर्सेज सेक्योर एक्सेस कार्ड प्रणालीको खरिदलाई स्वीकृत गरिएको छ। रक्षा मन्त्रालयले भनेको छ 98% खरिद भारतीय उद्योगबाट हुनेछ। गृहमन्त्री अमित शाहले आज गोवा पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वज प्रदान गर्नुभयो। यो समारोह गोवाको तलेगाउँ स्थित डाक्टर श्यामा प्रसाद इन्दोर स्टेडियममा आयोजना गरिएको थियो। श्री शाहले 1930 साइबर धोखाधड़ी हेल्पलाइनको लागि आर्टिफिसियल इन्टेलिजेन्समा आधारित भोइस असिस्टेन्ट सेवा पनि शुरू गर्नुभयो। यसले 12 भाषाहरूमा नागरिक र पर्यटकहरूलाई त्वरित सहायता उपलब्ध गराउने। समारोहमा गृहमन्त्रीले गोवा पुलिसको सेवा, व्यावसायिकता, साहस र अनुशासनको सराहना गर्नुभयो। वहाँले आन्तरिक सुरक्षा कायम राख्न, तटको रक्षा गर्न र गोवाको पर्यटन तथा अर्थव्यवस्थाको रक्षा गर्न बलले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
2: 8 दशकों की गौरवशाली गोवा पुलिस की सेवा राष्ट्रपति जी के दिए हुए निशान के साथ देश भर की पुलिस की कतार में खड़ी है। ये गौरव जिन जिन राज्यों की पुलिस को मिला वो पुलिस के गौरवशाली इतिहास, साहस, अनुशासन और समर्पण के कारण ही राष्ट्रपति महोदय ने गोवा को प्रेसिडेंट कलर से सम्मानित करने का काम किया है।
1: समारोहमा गोवाका मुख्यमन्त्री प्रमोद सावन्त, पुलिस महानिदेशक आलोक कुमार, नवीन तथा नवीकरणीय ऊर्जा राज्यमन्त्री श्रीपद नायक र वरिष्ठ पुलिस अधिकारीहरू उपस्थित थिए। यसअघि गृहमन्त्री अमित शाहले पणजीमा पश्चिमी क्षेत्रीय परिषदको 28 बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा केन्द्र र सदस्य राज्यहरूसित सम्बन्धित मोर्चाहरूमा चर्चा गरियो। निर्वाचन आयोगले आज असमको नागाउँ लोकसभा सीटको लागि उपचुनावको घोषणा गरेको छ। यसका साथै तमिलनाडू र पश्चिम बंगालमा दुई दुई विधानसभा सीट र पुडुचेरीको एक सीटको लागि उपचुनावको पनि घोषणा गरिएको छ। आयोगले तमिलनाडूको मधुरन्तकम र धरपुरम सीट, पश्चिम बंगालको रेजीनगर र नन्दीग्राम सीट अनि पुडुचेरीको थट्टन चावडी विधानसभा सीटमा मतदान हुने बताएको छ। लोकसभा र विधानसभा उपचुनावको लागि अधिसूचना बुधबार जारी गरिनेछ। नामाङ्कन यस महिनाको 16 तारिकसम्म दर्ता गर्न सकिनेछ भने मतदान 6 अक्टोबरमा हुनेछ र मतगणना 9 अक्टोबरमा हुनेछ। दिल्ली उच्च न्यायालयले राष्ट्रिय राजधानीको सत्य निकेतनमा भवन भत्किएको घटनाको उच्चतम कार्यकारी स्तरमा जाँच गर्ने निर्देश दिएको छ। न्यायालयले नगर निगमबाट यो पत्तो लगाउन भनेको छ कि भवनहरूको निर्माण अनि सञ्चालन वैध अनुमतिसित गरिएको थियो या थिएन। न्यायालयले नगर निगमलाई आफ्नो अधिकार क्षेत्रमा आउने सबै पेइङ गेस्ट, पीजी आवास अनि छात्रावासहरूको एक साताभित्र व्यापक निरीक्षण गर्ने निर्देश समेत दिएको छ। यसैबीच दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले एक सोसियल मिडिया पोस्टमा सत्य निकेतन भवन दुर्घटनाको क्रममा भवन मालिकलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ। यसका साथै लापरवाहीको आरोपमा नगर निगमका 5 अधिकारीहरूलाई तत्काल प्रभावबाट निलम्बित गरिएको छ। मुख्यमन्त्रीले कडा अडान अप्नाउँदै दिल्लीभरिमै 5 तला भएका भवनहरूलाई तत्काल सिल गर्ने आदेश पनि दिनुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि गुजरात र महाराष्ट्रको भ्रमणमा रहनुहुनेछ। उहाँले वडोदरामा 35,000 करोड रुपियाँ भन्दा बढी मूल्यका विभिन्न विकास परियोजनाहरूको शिलान्यास र शुभारम्भ गर्नुहुनेछ। उहाँले 20,700 करोड रुपियाँ भन्दा बढीको लागतमा विकसित 326 किलोमिटर लामो पश्चिमी फ्रेट करिडोरका 3 महत्वपूर्ण खण्डहरू राष्ट्रलाई समर्पित गर्नुहुनेछ। प्रधानमन्त्रीले वडोदरा र टाण्डा रोड बीचको नयाँ रेल सेवालाई हरियो झण्डा देखाउनुहुनेछ। प्रधानमन्त्री मोदीले भोलि साँझ मुम्बईमा ग्लोबल फिनटेक फेस्ट GFF 2026 को शुभारम्भ गर्नुहुनेछ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज नयाँ दिल्लीमा एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो। यस बैठकमा राज्यको सहभागिता बढाएर कृषि विज्ञान केन्द्रहरूलाई सुदृढ पार्ने कार्ययोजनाको समीक्षा गरियो। बैठकमा मुख्य रूपमा मार्च 2027 सम्ममा 300 प्राथमिकता प्राप्त कृषि विज्ञान केन्द्रहरूको पूर्वाधारको आधुनिक करण गर्ने बारेमा छलफल गरियो। केन्द्रीय वित्त अनि कर्पोरेट मामिला मन्त्री निर्मला सीतारामनले आज नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय मुद्रा कोष IMFF का उपप्रबन्ध निदेशक नाइजेल क्लर्कसित भेटवार्ता गर्नुभयो। वित्त मन्त्रालय अनुसार बैठकको अवधि भारत अनि आईएमएफ बीच सम्बन्धहरूबारे चर्चा गरियो। यस अवधि आईएमएफको दक्षिण एसिया क्षेत्रीय प्रशिक्षण अनि तकनिकी सहायता केन्द्रलाई बलियो बनाउनमा भारतको भूमिकाको सराहना गरियो। चीनमा भारतीय दूतावासले गत महिना गएको भीषण पहिरो अनि अचानक आएको बाढीमा बेपत्ता भएका भारतीय नागरिकहरूका परिजनहरूसित पहिचान प्रक्रियामा सहयोग गर्नका लागि डीएनए नमूना उपलब्ध गराउने अनुरोध गरेको छ। दूतावासले एक बयानमा भनेको छ, जुन परिवारले डीएनए सम्बन्धी जानकारी दिन चाहन्छन् उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त सीओडीआईएस प्रारूपमा सम्बन्धित जानकारी भारतीय दूतावासलाई उपलब्ध गराउन सक्नेछन्। भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका अध्यक्ष वी नारायणनले इसरोको निजीकरणसित सम्बन्धित खबरहरूलाई खारेज गरिदिनु भएको छ। बेङ्गलुरूमा आज सीआईआई एक्सपोको क्रममा मीडियासितको कुराकानीमा उहाँले भन्नुभयो, इसरो एक सरकारी संगठन हो र यसको निजीकरणको कुनै प्रश्न नै उठ्दैन। उहाँले भन्नुभयो, सरकारको निर्देश र नयाँ अन्तरिक्ष नीति अन्तर्गत अन्तरिक्ष कार्यक्रममा निजी क्षेत्रको सहभागिता बढाइँदैछ ताकि अन्तरिक्ष गतिविधिहरू विस्तार गर्न सकियोस्। वर्तमान विश्व च्याम्पियन शीतल देवीले आज अहमदाबादमा विशेष विश्व आर्चरी पारा सिरिजको तेस्रो स्टेजको तेस्रो दिन महिला कम्पाउण्ड व्यक्तिगत फाइनलमा प्रवेश गर्दै भारतको लागि पदक सुनिश्चित गरेकी छिन्। शीतलले सरितालाई 145 को सामना 143 ले पराजित गरिन्। फाइनलमा यसका साथै प्रवेश गरेकी हुन्। फाइनलमा उनको सामना कजाकिस्तानकी आइजादा सेदानसित हुनेछ। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा भएको रक्षा अधिग्रहण परिषदको बैठकमा सशस्त्र बलहरूका लागि 1,10,000 करोड रुपियाँ भन्दा बढीको पुँजीगत रक्षा खरिद प्रस्तावहरूलाई अनुमोदन गरिएको छ। गृहमन्त्री अमित शाहले आज गोवा पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वज प्रदान गर्नुभयो। निर्वाचन आयोगले असमको एक लोकसभा सीट, तमिलनाडू र पश्चिम बंगालमा दुई दुई विधानसभा सीट र पुडुचेरीको एक विधानसभा सीटको लागि उपचुनावको घोषणा गरेको छ। दिल्ली उच्च न्यायालयले राष्ट्रिय राजधानीको सत्य निकेतनमा भवन दुर्घटनाको उच्चतम कार्यकारी स्तरमा जाँचको निर्देश दिएको छ र मुख्यमन्त्री रेखा गुप्ताले दिल्लीमा 5 तले भवनहरूलाई तत्काल सील गर्न निर्देश दिनुभएको छ। यसका साथै समाचार पूरा भयो।
0: एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब प्रस्तुत गर्नेछौ हाम्रा युवा श्रोताहरूको निम्ति कार्यक्रम युवा वाणी।

नमस्कार। 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको नैनो अभिवादन। श्रोता मित्र, हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामीहरू आकाशवाणीको हरेक बसाइमा विविध विषयहरूमा कुराकानी गर्ने गर्छौँ र श्रोता मित्र, आज पनि म यस्तै एक विषयमा कुराकानी गर्न गइरहेछु र मेरो आजको विषय रहेको छ, जब तिमीलाई कसैले हेरिरहेको हुँदैन नि तब तिमी को हो। सुन्दा यो प्रश्न अत्यन्तै सरल लाग्छ, तर वास्तवमा यो प्रश्न हाम्रो सम्पूर्ण अस्तित्वलाई चुनौती दिने प्रश्न हो। यसले तपाईँको नाउँ के हो, तपाईँ कहाँ बस्नुहुन्छ, के पढ्नुहुन्छ, के काम गर्नुहुन्छ, कति सफल हुनुहुन्छ वा समाजले तपाईँलाई कस्तो मान्छे ठान्छ भन्ने कुरा सोध्दैन। यसले त्योभन्दा गहिरो कुरा सोध्छ। अरू कसैको नजर, प्रशंसा, आलोचना, स्वीकृति वा अपेक्षा नभएको क्षणमा तपाईँ वास्तवमा को हुनुहुन्छ। हामीमध्ये धेरैजसो मानिस आफ्नो जीवनको ठूलो हिस्सा अरूको नजरमा बिताउँछौँ। बाल्यकालदेखि नै हामीलाई कसैले हेरिरहेको हुन्छ। आमा बुबाले हाम्रो व्यवहार हेर्नुहुन्छ, शिक्षकले हाम्रो क्षमता मूल्याङ्कन गर्छन्, साथीहरूले हाम्रो व्यक्तित्वबारे धारणा बनाउँछन्, समाजले हाम्रो सफलता र असफलतालाई मापन गर्छ। आजको डिजिटल संसारमा त हामीसँग प्रत्यक्ष रूपमा नदेखिए पनि एउटा अदृश्य दर्शक सधैँ उपस्थित हुन्छ। त्यसैले हामी बिस्तारै आफूलाई प्रस्तुत गर्न सक्छौँ। हामीलाई थाहा हुन्छ कस्तो व्यवहार गर्दा प्रशंसा पाइन्छ, कस्तो कुरा गर्दा मानिसहरू प्रभावित हुन्छन्, कस्तो पहिरनले आकर्षक देखाउँछ, कस्तो उपलब्धिहरूले सम्मान दिलाउँछ र कस्तो कमजोरी लुकाउनुपर्छ। तर यहाँबाट एउटा गम्भीर प्रश्न जन्मन्छ, हामी वास्तवमै आफू भएर बाँचिरहेका छौँ कि आफूलाई अरूले मन पराउने ढाँचामा निर्माण गरिरहेका छौँ। अरूले देख्ने म र वास्तविक म, हामी सबैसँग एउटा सामाजिक अनुहार हुन्छ। हामी परिस्थिति अनुसार फरक फरक रूपमा प्रस्तुत हुन्छौँ। परिवारमा हामी एउटा व्यक्ति हुन्छौँ, साथीहरूमा झ अर्को, विद्यालय वा कार्यस्थलमा पनि अर्कै हुन्छौँ। सामाजिक सञ्जालमा देखिने म त झनै अर्कै हुन सक्छ। यसको अर्थ हामी सबै झुटा छौँ भन्ने होइन, मानिस सामाजिक प्राणी हो, परिस्थिति अनुसार व्यवहार परिवर्तन गर्नु स्वाभाविक कुरा हो। तर समस्या तब सुरु हुन्छ जब हामीले प्रस्तुत गर्ने अनुहार र हाम्रो वास्तविक अस्तित्व बीचको दूरी यति ठुलो हुन्छ कि अन्तत हामी आफैलाई आफू को हो भन्ने थाहा हुन छोड्छ। हामी मुस्कुराउँछौँ जबकि मनभित्र दुःख हुन्छ, हामी म ठिक छु भन्छौँ जबकि भित्रबाट टुटिरहेका हुन्छौँ, हामी आत्मविश्वासी देख्छौँ जबकि मनमा असफल हुने डर हुन्छ, हामी अरूको सफलतामा बधाई दिन्छौँ तर मनको कुनामा ईर्ष्या जन्मिरहेको हुन्छ। यी सबै मानवीय अनुभव हुन्, तर हामीले यिनलाई स्वीकार गर्न नसक्दा हामी आफैबाट टाढिँदै जान्छौँ। कहिलेकाहीँ हामी यति लामो समयसम्म एउटा भूमिका निभाउँछौँ कि त्यो भूमिका नै हाम्रो पहिचान बन्छ, मुखौटा यति परिचित हुन्छ कि हामीले अनुहार नै बिर्सन्छौँ। श्रोता मित्र, हामीहरू छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रममा र हामीहरूले सुनिरहेका छौँ जब तिमीलाई कसैले हेरिरहेको हुँदैन तब तिमी को हो भन्ने विषयमाथि केही कुराकानी र अहिलेलाई भने एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

विषयमा कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्। अदृश्य दर्शक, अचम्मको कुरो त के छ भने नि, हामी एक्लै हुँदा पनि धेरै पटक आफूलाई एक्लो ठान्दैनौँ। हाम्रो वरिपरि मानिस नहुँदा पनि हाम्रो मनभित्र एउटा अदृश्य दर्शक बसिरहेको हुन्छ। हामी सोचिरहेका हुन्छौँ, यदि अरूले मलाई यस्तो गरेको देख्यो भने के भन्लान्, मानिसहरूले मेरो बारेमा के सोच्लान्, म अरूभन्दा पछाडिएको त छैन, मेरो जीवन पर्याप्त सफल छ कि छैन। यसरी हामी अरूको वास्तविक उपस्थिति बिना पनि अरूको नजरमा बाँचिरहेका हुन्छौँ। विशेष गरी आजको सामाजिक सञ्जालको युगमा यो समस्या अझ गहिराएको छ। हामी कुनै सुन्दर ठाउँमा पुग्छौँ, पहिले अनुभव गर्दैनौँ, तस्विर खिच्छौँ। हामी कुनै उपलब्धि हासिल गर्छौँ, पहिले महसुस गर्दैनौँ, अरूलाई बताउँछौँ। हामी खुसी हुन्छौँ, कहिलेकाहीँ त्यो खुसी पनि अरूलाई देखाउनु पर्ने वस्तु भन्छ। हामी जीवन बाँचिरहेका छौँ कि जीवनको प्रदर्शन गरिरहेका छौँ? यो प्रश्न आजको युवा पुस्ताका लागि अत्यन्तै महत्त्वपूर्ण छ, किनकि कहिलेकाहीँ हामी वास्तविक जीवनभन्दा त्यसको बाहिरी छविमा बढी लगानी गरिरहेका छौँ। चरित्र र प्रतिष्ठाबीचको अन्तर। दार्शनिक दृष्टिले हेर्ने हो भने प्रतिष्ठा र चरित्र एउटै कुरा होइनन्। प्रतिष्ठा भनेको अरूले तपाईँलाई कस्तो ठान्छ भन्ने कुरा हो, चरित्र भनेको अरूले नदेख्दा तपाईँ वास्तवमा कस्तो हुनुहुन्छ भन्ने हो। यदि तपाईँ राम्रो काम गर्नुहुन्छ किनकि मानिसहरूले तपाईँलाई राम्रो भन्छन् भने त्यो प्रतिष्ठा हुन सक्छ। तर यदि तपाईँले राम्रो काम गर्नुहुन्छ र त्यसको बारेमा कसैले कहिल्यै थाहा पाउने छैन भने पनि तपाईँ त्यही काम गर्नुहुन्छ भने त्यहाँ चरित्र देखिन्छ। त्यसैले आफूलाई केही प्रश्न सोधौ, यदि झुट बोल्दा तपाईँलाई फाइदा हुन्छ र कसैले कहिल्यै थाहा पाउने छैन भने के तपाईँ सत्य बोल्नुहुन्छ? यदि कसैलाई सहयोग गर्दा तपाईँको नाम कतै उल्लेख हुँदैन भने के तपाईँ सहयोग गर्नुहुन्छ? यदि तपाईँको सपना पुरा हुँदा कसैले तपाईँलाई प्रशंसा गर्ने छैन भने के तपाईँ अझै त्यो सपना पछ्याउनुहुन्छ? यदि तपाईँको सिद्धान्तमा अडिक रहँदा तपाईँलाई क्षति हुन्छ भने के तपाईँ अझै त्यो सिद्धान्तमा अडिक रहनुहुन्छ? यी प्रश्नहरूको उत्तरले तपाईँको व्यक्तित्वभन्दा धेरै गहिरो कुरा बताउँछ। यसले तपाईँको चरित्र देखाउँछ। एकान्तको ऐना। एकान्त मानिसका लागि कहिलेकाहीँ सबैभन्दा ठूलो ऐना हुन्छ। जब वरिपरि मानिसहरू हुँदैनन्, जब मोबाइल बन्द हुन्छ, जब कुनै आवाज हुँदैन, तब हामी आफैसँग भेटिन्छौँ र आफूलाई भेट्नु सधैँ सुखद नै हुँदैन, किनकि त्यहाँ प्रश्नहरू आउँछन्। म वास्तवमा के चाहन्छु? म यो बाटो किन हिँडिरहेको छु? यदि कसैले मबाट कुनै अपेक्षा नगरेको भए के म त्यही जीवन रोज्थे? म जुन व्यक्ति भन्दैछु? यी प्रश्नहरू असहज हुन्छ, किनकि कहिलेकाहीँ हामीले जीवनभर पछ्याएको सपना हाम्रो आफ्नै हुँदैन। हामीले आमा बुवाको सपना आफ्नो सपना बनाएका हुन सक्छौँ। समाजले सफलताको जुन परिभाषा दिएको छ त्यसलाई आफ्नो सत्य मानेको हुन सक्छौँ। अरूलाई प्रभावित गर्न हामीले कुनै बाटो रोजेका हुन सक्छौँ। हामीले आफूलाई सोधेकै हुँदैनौँ, मलाई वास्तवमा कस्तो जीवन चाहिएको हो? युवा अवस्था र पहिचानको खोज। युवा अवस्था जीवनको सबैभन्दा सुन्दर र सबैभन्दा जटिल चरणहरूमध्ये एक हो। यो बाल्यकाल र पौढ अवस्था बीचको पुल हो। यस समयमा हामीसँग धेरै सम्भावनाहरू हुन्छन्, तर स्पष्टता सधैँ हुँदैन। हामीलाई भनिन्छ, राम्रो पढ, राम्रो करियर बनाऊ, धेरै पैसा कमाऊ, सफल बन, अरूभन्दा अगाडि बढ, आफ्नो भविष्य सुरक्षित गर। तर एउटा कुरा कमै सिकाइन्छ, तिमी कस्तो मानिस बन्न चाहन्छौ? हामीलाई जीवन यापन गर्ने तरिका सिकाइन्छ, तर जीवनको अर्थ खोज्ने तरिका सिकाइँदैन। हामीलाई प्रतिस्पर्धा गर्न सिकाइन्छ, तर आफूलाई बुझ्न सिकाइँदैन। हामीलाई सफलता हासिल गर्न सिकाइन्छ, तर सफलताको अर्थ के हो भनेर सोध्न सिकाइँदैन। त्यसैले धेरै युवाहरू एउटा विचित्र द्वन्द्वमा बाँच्छन्। बाहिरबाट उनीहरू सफल देखिन सक्छन्, तर भित्र एउटा आवाजले सोधिरहेको हुन्छ, के यही हो मैले चाहेको जीवन? किनकि सफल जीवन र अर्थपूर्ण जीवन सधैँ एउटै हुँदैन। सफलता पैसा, पद, प्रमाणपत्र, प्रतिष्ठा र उपलब्धिबाट मापन गर्न सकिन्छ, तर अर्थपूर्ण जीवन मापन गर्न

गाह्रो हुन्छ। त्यसमा इमान्दारी, प्रेम, करुणा, साहस, आत्मसम्मान, सम्बन्ध, सृजनशीलता र उद्देश्य हुन्छ। सबैभन्दा ठूलो खतरा असफल हुनु मात्र होइन, सबैभन्दा ठूलो खतरा आफूले कहिल्यै नचाहेको जीवनमा सफल हुनु हो। श्रोता मित्र, फेरि पनि एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि हजुरहरूलाई सोही विषयमा कुराकानीहरू सुनाउने छु। हवस् त सुन्नुहोस्। तपाईँको सपना वास्तवमा तपाईँको हो? हामीले आफैलाई अर्को गहिरो प्रश्न सोध्नुपर्छ। मेरो सपना वास्तवमा मेरै सपना हो? हामीले चाहेको जागिर किन चाहेका हौँ? पैसा कमाउन, सम्मान पाउन, परिवारलाई खुसी बनाउन, समाजमा प्रतिष्ठा बनाउन, कि त्यो कामले वास्तवमै हाम्रो आत्मालाई अर्थ दिन्छ? हामी किन सुन्दर देखिन चाहन्छौँ? आत्मविश्वासका लागि कि अरूको स्वीकृतिका लागि? हामी किन प्रसिद्ध हुन चाहन्छौँ? हाम्रो विचार संसारमा बाँड्न कि हामीलाई अरूले देखुन् भन्ने गहिरो चाहनाका कारण? यी प्रश्नहरूको उत्तर सजिलो छैन, तर आत्मज्ञानको यात्रा यिनै प्रश्नहरूबाट सुरु हुन्छ। के हामीलाई देखिन आवश्यक छ? मानिस स्वाभाविक रूपमा अरूबाट देखिन र बुझिन चाहन्छन्। हामी चाहन्छौँ कसैले हाम्रो सङ्घर्ष बुझोस्, हाम्रो अस्तित्व स्वीकारोस्, हाम्रो प्रेमको कदर गरोस्। त्यसैले अरूको स्वीकृति चाहनु गलत होइन। समस्या तब सुरु हुन्छ जब अरूको स्वीकृति हाम्रो अस्तित्वको प्रमाण बन्न पुग्छ। यदि कसैले हाम्रो प्रशंसा गरेन भने हामी आफूलाई असफल ठान्छौँ। यदि कसैले हाम्रो तस्विरमा प्रतिक्रिया दिएन भने हामी आफूलाई महत्त्वहीन ठान्छौँ। यदि कसैले हाम्रो उपलब्धिको प्रशंसा गरेन भने उपलब्धि नै अर्थहीन लाग्न थाल्छ। तर के तपाईँ अरूको नजर बिना पनि मूल्यवान हुनुहुन्छ? हो, तपाईँको मूल्य अरूको तालीमा निर्भर हुनुहुँदैन। तपाईँको जीवनको अर्थ अरूको प्रतिक्रियाले निर्धारित गर्नुहुँदैन। तपाईँले राम्रो काम गर्नुभयो भने संसारले थाहा नपाइ पनि त्यो राम्रो काम नै रहन्छ। तपाईँले प्रेम गर्नुभयो भने त्यसको फोटो नखिची पनि त्यो प्रेम नै रहन्छ। तपाईँले सङ्घर्ष गर्नुभयो भने कसैले नदेखे पनि त्यो सङ्घर्षको मूल्य कम हुँदैन। त्यसैले फेरि प्रश्नमा फर्कौँ। जब कसैले हेरिरहेको हुँदैन तब तपाईँ को हुनुहुन्छ? सायद तपाईँ त्यही व्यक्ति हुनुहुन्छ जसलाई तपाईँ संसार सामु लुकाउनुहुन्छ। सायद तपाईँ अझै आफूलाई खोज्दै गरेको अधुरो व्यक्ति हुनुहुन्छ। सायद तपाईँ आफ्नो परिवारका अपेक्षा, समाजका नियम, सफलताको परिभाषा र अरूको नजरबाट आफूलाई अलग गर्न सङ्घर्ष गरिरहनु भएको छ। र सायद यही अधुरोपन मानव हुनुको सबैभन्दा सुन्दर पक्ष हो। हामी स्थिर मूर्ति होइनौँ, हामी निरन्तर बगिरहेको कथा होइनौँ। हाम्रो हरेक निर्णयले हामीलाई निर्माण गरिरहेको हुन्छ। हरेक सत्यको स्वीकारले हामीलाई बदलिरहेको हुन्छ। हरेक असफलताले हामीलाई नयाँ आकार दिइरहेको हुन्छ। हरेक साहसी निर्णयले हाम्रो चरित्रमा एउटा नयाँ रेखा कोरिरहेको हुन्छ। त्यसैले आफूलाई खोज्नु भनेको कतै लुकिरहेको अन्तिम उत्तर भेटाउनु मात्र होइन, आफूलाई खोज्नु भनेको आफूलाई निरन्तर निर्माण गर्नु हो। जब संसारले ताली बजाउँदैन तब पनि सही काम रोज्नु, जब कसैले प्रशंसा गर्दैन तब पनि राम्रो बन्न खोज्नु, जब कसैले हेरिरहेको हुँदैन तब पनि आफ्नो सिद्धान्तप्रति इमान्दार रहनु, र जब ऐनामा आफूलाई हेर्दा अरूको अपेक्षा होइन आफ्नै अन्तरात्माको आवाज सुन्नु सक्नु, सायद यही वास्तविक स्वतन्त्रता हो। सायद यही नै आत्मसम्मान हो। सायद यही चरित्र हो। र सायद यही आफू हुनुको अर्थ हो। त्यसैले आज राति जब तपाईँ एक्लै हुनुहुन्छ, मोबाइलको स्क्रिन बन्द गर्नुहोस्, केही क्षण मौन बस्नुहोस् अनि आफैलाई सोध्नुहोस्, यदि मेरो जीवन कसैले देख्ने थिएन भने के म अझै यही जीवन रोज्थे? यदि उत्तर हो छ भने तपाईँ सही दिशामा हुन सक्नुहुन्छ। यदि उत्तर होइन छ भने नडराउनुहोस्, किनकि कहिलेकाहीँ जीवन परिवर्तन गर्ने सबैभन्दा ठूलो क्षण त्यो क्षण हुन्छ जब हामी पहिलो पटक आफैसँग इमान्दार हुन्छौँ। संसारले तपाईँलाई के देख्छ भन्ने कुरा महत्त्वपूर्ण हुन सक्छ, तर

त अझ महत्त्वपूर्ण प्रश्न के हो भने तपाईं आफूलाई के देख्नुहुन्छ? जब भीड हराउँछ, जब आवाजहरू मौन हुन्छ, जब प्रशंसा समाप्त हुन्छ, जब सामाजिक सञ्जालको पर्दा बन्द हुन्छ, जब तपाईको नाम कसैले उच्चारण गरिरहेको हुँदैन, जब कसैले तपाईलाई हेरिरहेको हुँदैन, त्यो मौनतामा बाँकी रहने व्यक्ति नै तपाईको सबैभन्दा सत्य परिचय हुन सक्छ। र सायद जीवनको सबैभन्दा ठूलो यात्रा अरूलाई आफू को हो भनेर प्रमाणित गर्नु होइन, तर आफूलाई आफू को हो भनेर चिन्नु हो। श्रोता मित्र, हामीहरूले आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम मार्फत जब तिमीलाई कसैले हेरिरहेको हुँदैन तब तिमी को हो भन्ने विषयमा कुराकानी सुन्यौ। र आजलाई भने प्रस्तुता योजना मोहरा लगायत म प्रयासलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब श्रोताहरूलाई सुनाउने छौँ लोकगीत। आजको यस कार्यक्रममा लोकगीत सुनाउने छ सुषमा थापा शर्माको शर्मा।

0: अपने दिल को समझाओ ना।
1: मचल उठा ये दिल न।

103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अहिले समय रातिको 10:30 गयो। अब यसका साथै समाप्त हुन्छ आजको हाम्रो अधिवेशन। भोलि बिहान 6:25 हाम्रो बिहानी सेवा लिएर उपस्थित हुने नै छौँ। तबसम्मलाई सम्पूर्ण प्राविधिक मित्रहरूको साथमा